0: गाउँपालिकाका अर्का कर्मचारीले पछाडि बसेर माइकिङ गरिरहेका थिए। सिङ्गो बस्तीलाई घर छाडेर सुरक्षित ठाउँमा जान सन्देश दिइरहेका उनी नै अन्तिममा बाढ़ीमा परे। बाढ़ीले पछाडि बसेका कर्मचारीलाई पासोमा हुत्याएर पनि आचार्यलाई भने डुबायो। उनको शव केही पर भेटियो। माइकिङ गरेर स्वयंलाई सुरक्षित ठाउँमा सारे तर आफै बाँच्न सकेनन्। उनका परिवारका एक सदस्यले भने आचार्य जस्तै हतार हतारमै भए पनि स्थानीय सरकार र प्रहरीले गरेको माइकिङले नदी तटीय क्षेत्रका स्वयंको ज्यान जोगियो तर माइकिङ गर्ने मध्ये केहीको ज्यान गएको छ। बेत्रावतीकै प्रहरी सहायक हवलदार सन्तोष रिजाल बाढ़ी आउँदैछ भनेर माइकिङ गर्दा गर्दै बाढ़ी नजिक आइपुग्यो। बाढ़ी आउँदैछ भनेर हामी माइकिङ गर्न निस्केका थियौं। उनले भने असई साब राम काजी पौडेलको कमाण्डमा हामी माइकिङ गर्न खटिएका थियौं। असई पौडेल उनको बाइक पछाडि बसेर माइकिङ गर्दै थिए। बाढ़ी नजिक आएपछि रिजाल बाइक त्यही छाडेर भाग्न सफल भए तर उनीसँगै माइकिङ गर्न गएका पौडेल बाढ़ीमै हेलिए। आजको मध्याहमा माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएनन् शीर्षकमा खबर छ।
1: दशैं तिहार जस्ता ठूला चाड़ नजिक रहेका बेला भुटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढ़ी पछि रसुवागढ़ी नाका पूर्ण रूपमा ठप्प भएको छ। बाढ़ीले नेपाल र चीन जोड़ने पुल तथा सीमासम्म पुग्ने सड़क समेत बगाएपछि यो नाका लामो समयसम्म पूर्ण रूपमा संचालनमा आउन कठिन देखिएको छ। कम्तीमा यो वर्षको दशैं तिहारका लागि व्यापारीले चिनिया सामान आयातको लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने देखिएको छ। लामो समयका लागि रसुवागढ़ी नाका ठप्प शीर्षकमा आर्थिक अभियान राष्ट्रीय दैनिकमा यो खबर छापिएको हो।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ। बिहिबार सर्वोच्च अदालतको पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको निवेदनमा सुनवाई गर्दै अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको हो। अब निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको यो मुद्दामा निवेदकहरूले अन्तरकालीन आदेशको माग गरेका थिए। उनीहरूले कांग्रेसको महाधिवेशनसँग सम्बन्धित गतिविधि रोक्न भनेका थिए।
3: नेपालका जोखिमपूर्ण हिमतालको तत्काल वैज्ञानिक नक्साङ्कन गर्ने र चीनतर्फ रहेका जोखिमपूर्ण हिमतालको अध्ययन एवं जोखिम न्यूनीकरणका लागि नेपाल चीन संयुक्त प्राविधिक संयन्त्र गठन गर्न पहल गर्न संकल्प गरिएको छ। सिंहदरबारमा बिहिबार बिहान सम्पन्न सर्वदलीय बैठकले सीमापार नदी प्रणालीलाई ध्यानमा राख्दै नेपाल र चीनबीच रियल टाइम तथ्याङ्क आदान प्रदान तथा पूर्व सूचना प्रणालीलाई प्रविधि मैत्री र संस्थागत बनाउने संकल्प गरेको हो।
2: रसुवाको भोटेकोशी बाढ़ीमा कर्णाली प्रदेशबाट रोजगारी तथा ज्याला मजदूरीका लागि गएका 200 जना भन्दा बढ़ी सम्पर्कविही भएका छन्। यो कर्णाली प्रदेशका हुन्। उनीहरू कोही जागिरको सिलसिलामा त कोही रोजगारी तथा मजदूरका रूपमा रसुवा गएका थिए। सल्यानका 104 जना सम्पर्कविहीन छन्, त्यसरी हुम्लाका 9 जना सम्पर्कविहीन छन् र अरू जिल्लाका पनि जाजरकोटका 3 जना सम्पर्कविहीन भएको र मुगुका 15 जना अझै पनि सम्पर्कमा नआएको जना।
3: बुधबार बिहान भोटेकोशी नदीमा आएको भयानक बाढ़ीमा परि सुदूरपश्चिम प्रदेशका सम्पर्कविहीन 100 जना भन्दा बढ़ी सम्पर्कविहीन भएका छन्। रसुवा लगायतका प्रभावित जिल्लामा कर्मचारी मजदूर सुरक्षाकर्मी लगायत सम्पर्कविहीन भएका हुन्।
2: रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। विभिन्न क्षेत्रमा बाढ़ी र पहिरोले क्षति पुर्याएपछि नेपालका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको घोषणा तीव्र बनेको छ। छिमेकी राष्ट्र भारत र चीनदेखि विश्व बैंक, संयुक्त राष्ट्र संघीय निकाय, रेडक्रस र अमेरिकासम्मले उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
3: चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङ स्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दैछ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको छ।

0: दैनिकमा आफ्नो विचार लेख्नुहुन्छ। ठाउँ ठाउँबाट बस्ती हटाउने, कुन भूगोलमा कस्तो सड़क बनाउने भन्ने बारे योजना बनाउनु पर्छ। दुई पटक ठूलो क्षति भएको हुनाले रसुवागढ़ी क्रिटिकल नाका जस्तो देखिन्छ। यो नाका क्षेत्रबाट आउने बाढ़ीका कारण ठूलो भौतिक र मानवीय क्षति भयो, राजस्वमा ठूलो घाटा पुर्यायो। अब हामीले त्यो नाकाको जोखिम क्षेत्रमा सुरुङ बनाउने हो वा फरक किसिमले सड़कको म्यापिङ गर्ने हो भनेर सोच्नुपर्ने बेला भएको छ। अब हामीले दीर्घकालीन रूपमा सोच्ने र रणनीति बनाउने काम गर्नुपर्दछ।
1: रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 12 गते शुक्रबार, सुन 2026 अगस्त 28 तारीक, साउन शुक्ल पक्षको जनै पूर्णिमा तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त खोजिएका लागि धेरैजना आश र त्रासमा भौतारिँदै।
0: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको सुस्फूर्त सहभागिता।
1: क्वाटीका लागि चाहिने दलहन जन्य रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्नेमा विज्ञको जोड।
4: रैथाने बालीहरूलाई चाहिँ जोगाउनुपर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन, त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौ।
0: इबोला विरुद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, WHO द्वारा युगान्डालाई इबोला मुक्त घोषणा।
1: र फिफा निलम्बनका कारण नेपालले AFC 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष BBSC MAH भेटेनरी डाक्टर र कृषितर्फ BSC AD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.pu.exam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: BSC AD तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवन,
6: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै NPI बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाह पथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला रसुवाको भोटेकोशी नदीमा अस्ति अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 389 पुगेको छ। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 17, नुवाकोटमा 28, धादिङमा 33, चितवनमा 137, गोर्खामा 32, तनहुँमा 28, नवलपरासी पूर्वमा 87 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। अहिलेसम्म 1,976 जनालाई हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका 350 जना मजदूर तथा स्थानीय बासिन्दालाई पनि नेपाली सेनाले उद्धार गरेको छ। अहिलेसम्म सम्पर्कविहीन भएकाको संख्या 977 पुगेको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक छन्। घाइते 73 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। खोज तथा उद्धारको काम आज पनि हुने सरकारले जनाएको छ। हराएका आफन्तहरूको बारेमा नजिकैको प्रहरी कार्यालय या पालिकामा जानकारी गराउन सरकारको आग्रह छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि कम्तीमा 977 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा पनि भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। खोजी र उद्धारमा खटिएको नेपाली सेनाले पहिलो प्राथमिकता बाढ़ीमा फँसेका, जंगलमा गएर ज्यान जोगाएका, जीवित रहेकाहरूको उद्धारमा ध्यान दिएको जनाएको छ। जसले गर्दा अहिले खोला किनारको ठाउँ ठाउँमा पुरिएका शव भेटिएको स्थानीय बासिन्दाको भनाइ छ। कतिपय मानिस आफन्त खोज्दै शव संकलन गरेर राखिएका अस्पतालमा पनि पुग्ने गरेका छन्। घाइतेहरू उपचारको लागि काठमाडौँ आउने क्रमसँगै काठमाडौँका प्रमुख अस्पतालहरूमा घाइते र आफन्त खोज्ने नागरिकको ठूलो भीड़ लागेको छ। उद्धारमा ढिलाइ र राज्यको उपस्थिति कमजोर भएको गुनासो गर्दै घाइतेहरू आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरेर पनि काठमाडौँ आइपुगेका छन् भने सम्पर्कविहीन भएकाहरूबारे जानकारी लिन आफन्तहरू हिजो बिहानैदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र त्रिवी शिक्षण अस्पतालमा पनि धाउन बाध्य भएका छन्।
3: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र व्यवस्थापनका लागि यति बेला सरकार स्रोत जुटाउन लागि परेको छ। सरकारले आन्तरिक र बाह्य जगतमा सहयोगका लागि अपील गरिसकेको छ। अर्थ मन्त्रालयले पनि आन्तरिक रूपमा कहाँ कहाँबाट कुन कुन शीर्षकमा रहेको रकम उद्धार र राहतका लागि उपयोग गर्न सकिन्छ भनेर गृह कार्य गरेको छ। बाढ़ी पीड़ितको उद्धार, राहत लगायत अत्यावश्यक व्यवस्थापनका लागि सरकारसँग तत्काल 20 अर्ब रूपियाँ उपलब्ध रहेको अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभयो। यो चालू आर्थिक वर्षको बजेटमा विनियोजित प्रधानमन्त्री राहत कोष, विपद व्यवस्थापन, दैवी प्रकोप लगायत विभिन्न शीर्षकमा छुट्याएको रकम हो। अहिलेसम्म भौतिक लगायत मानवीय क्षतिको विवरण आइसकेको छैन। यद्यपि प्रारम्भिक रूपमा अहिले सरकारले पीड़ितको उद्धार, राहत वितरण, आपतकालीन व्यवस्थापनका लागि चालू आर्थिक वर्षको बजेटबाट झण्डै 20 अर्ब रूपियाँ तत्काल उपयोग गर्न सक्ने अवस्था रहेको उपाध्यायले बताउनुभयो। स्रोत संकलनका लागि प्रधानमन्त्री राहत कोष र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष गरी दुई प्रकारका खाता सञ्चालनमा छन्। यी खाता विभिन्न 10 वटा वाणिज्य बैंकमा रहेका छन्। भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार र खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम पनि बढ़िरहेको छ। राष्ट्रिय विपत्तिमा निजी क्षेत्रको सरकारलाई खुलेर सहयोग आएको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार, राहत र पुनस्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको छ। विपत्ति घड़ीमा विभिन्न व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था र निजी कम्पनी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ रूपियाँ सहयोग घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्रै 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोग घोषणा तथा प्रतिबद्धता आएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छन्। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ।
2: रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर चीनतर्फ लेन्दे खोलाको बहाव थुनिएर ठूलो ताल बनेपछि भोटेको सीमा फेरि बाढ़ीको जोखिम देखिएको छ। त्यहाँ 11 हेक्टर क्षेत्रफलमा ताल बनेको र पानीको सतह बढ़दै गएकाले जुनसुकै बेला फुटेर बाढ़ी आउन सक्ने जोखिम रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार लेन्दे खोलाको बहाव रोकिएर ताल बनेको र त्यसले जोखिम कायम राखेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले अस्ति बुधबारको जस्तो जोखिम नरहे पनि सतर्क रहनुपर्ने देखिएको बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच नेपाल चीन सीमा नजिकैको लेन्दे खोलामा गएको पहिरोपछि आएको भीषण बाढ़ीको पूर्व सूचना समयमै नपाउँदा रसुवाको माथिल्लो तटीय क्षेत्रमा ठूलो मानवीय भौतिक क्षति भयो। घटनापछि पूर्व सूचना प्रवाह नगरेको भन्दै सरकारको सर्वत्र आलोचना शुरू भएको छ। तर जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भौगोलिक विकटता पूर्वाधारको अभाव र बाढ़ीको अस्वाभाविक स्वरूपका कारण सूचना प्रवाह गर्न नसकिएको दावी गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढ़ीको प्रकृति र तीव्र बहावले गर्दा पूर्व सूचना संयन्त्रले काम गर्ने मौका नै नपाएको बताउनु भएको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा क्वाटीका लागि चाहिने दलहनजन्य रैथाने बालीको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनबीएल अटो लोन,
0: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त, खोजीका लागि धेरैजना आश र त्रासमा भौतारिँदै, विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ़दै, निजी क्षेत्रको स्फूर्त सहभागिता, भोटेकोशीको तटीय क्षेत्रमा बाढ़ीको जोखिम कायमै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। अस्ति बुधबार भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जिल्ला बिजुली र सड़क सम्पर्कबाट विच्छेद भएको छ। विनाशकारी बाढ़ीले रसुवालाई नुवाकोट धादिङ हुँदै पृथ्वी राजमार्गसँग जोड़ने 82 किलोमिटर लामो गल्छी स्याप्रीवेशी रसुवा सड़क ध्वस्त भएको छ। बाढ़ीले गल्छी स्याप्रीवेशी रसुवा सड़क क्षतिग्रस्त बनाएसँगै हिमाली जिल्ला रसुवाको सड़क सम्पर्क टुटेको छ। धादिङको जिल्ला सदरमुकाम धादिङवेशी पनि पृथ्वी राजमार्गको सीधा सम्पर्कबाट बाहिर पुगेको छ। रसुवालाई सड़क सञ्जालसँग जोड्न अब ट्र्याक खोल्नुपर्ने अवस्था छ। अहिले सड़क विभागसँग 7 मात्रै बेली ब्रिज स्टकमा छन्। कुनै ठाउँमा पक्की पुल बगाएमा औसत 15 दिनमै बेली ब्रिज जडान गरेर यातायात सेवा सञ्चालन गर्न सकिन्छ, तर बाढ़ीले 30 भन्दा बढ़ी पुल बगाउँदा विभागसँग 7 मात्रै स्टक छन्। यसैबीच कोविड महामारी, अन्तर्राष्ट्रिय तनाव र गएको आर्थिक वर्ष 23 र 24 गतेको नवयुवा आन्दोलनको प्रभावपछि तंग्री नै लागेको अर्थतन्त्रमा भोटेकोशीको विनाशकारी बाढ़ीले ठूलो धक्का पुर्याएको छ। अस्ति मात्रै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 82-83 को आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रका सुधारोन्मुख सूचकहरू देखाएको थियो, तर त्यही दिन बिहान आएको बाढ़ीले अर्थतन्त्रमा धक्का पुर्याउने देखिएको छ। अस्ति पूर्वाधारमन्त्री सुनिल लम्सालले बाढ़ीबाट पूर्वाधारमा मात्रै 2 खर्बको क्षति भएको आकलन गरिएको बताउनु भएको छ। बाढ़ीले पूर्वाधारमा क्षति पुर्याएको बताउँदै उहाँले पुल र सड़क निर्माणलाई प्राथमिकता दिएर पुननिर्माण गरिने बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठले भूकम्पको प्रभाव देशभरि केही विकेन्द्रित रहेको र यसपटकको विपद मुख्य नदी तटीय क्षेत्र र शहरी इलाकामा बढ़ी केन्द्रित रहेको बताउनुभयो। नेपालको भौगोलिक विविधताका कारण विभिन्न किसिमका प्राकृतिक विपद आउने गरे पनि यसपटकको बाढ़ीले बढ़ी नै क्षति पुर्याएको श्रेष्ठको भनाई छ। उहाँले सुस्ताएको अर्थतन्त्र विस्तारै तग्रिन खोज्दथ्यो, तर यस विपत्तिले पुनः क्षति पुर्याएकाले भौतिक पूर्वाधारमा ठूलो रकम थप लगानी गर्नुपर्ने अवस्था सृजना भएको बताउनुभयो। यसले समग्र आर्थिक वृद्धिलाई पुनः सुस्त बनाउने निश्चित देखिन्छ। प्रारम्भिक दृश्य हेर्दा यसको गम्भीर प्रभाव सम्भवत 2072 को भूकम्प बराबरकै हुने देखिन्छ। आजको नयाँ पत्रिकामा खबर छ।
4: आज जनै पूर्णिमाको अवसरमा विशेष खानाका रूपमा क्वाटी खाने चलन छ। क्वाटी खाना गेडागुड़ी फलाउनुपर्छ। दलन बालीमा पर्ने यस्ता गेडागुड़ी, खेतबारीका डिल तथा कानलाख सुक्खा जमीन, भिरकुना जाँग सुकै खेती गर्न सकिन्छ। अन्तरबाली र घुम्ती बालीको रूपमा पनि खेती गर्ने किसानको पुरानो अभ्यास छ। क्वाटीका लागि खोजी गरिने तर उत्पादन बढ़ाउनेतर्फ ध्यान पुग्न नसक्दा यस्ता रैथाने दलन बाली अहिले संकटमा परेका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
6: आज धेरैको भान्सामा विशेष परिकार पाक्ने गर्छ, त्यो हो क्वाटी। विशेष गरी 9 प्रकारका गेडागुडीलाई टुसा उमारेर तयार पारिने परिकार नै क्वाटी हो। गेडागुडी ठ्याक्कै 9 प्रकारकै हुनुपर्छ भन्ने चाहिँ छैन। बर्खामा खेतबारीको कामले शिथिल भएको शरीरलाई धेरै गेडागुडीको मिश्रणबाट बनेको तातो झोल खाँदा ऊर्जा मिल्छ अनि रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। त्यसैले क्वाटीको पोषण महत्व मुख्य छ। राष्ट्रिय जीन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
7: त्यो दाल बालीका चाहिँ बालीहरूलाई मिसाउने चलन छ, त्यो चाहिँ ठाउँ विशेष अनुसार फरक फरक हुन्छ। जस्तै चाहिँ मास, मुङ, चना, बकुल्ला, भटमा सिमी बोडी गत केराउ जस्तै चाहिँ यहाँ त्यो गरिन्छ भने विशेष ठाउँ अनुसार चाहिँ विभिन्न बालीहरूका जति पनि लेगुम छन् त्यो मिसाएर चाहिँ खाने चलन छ। यो मुख्य गरी हामीमा भरपूर पोषण छैन, त्यो पोषणको लागि पनि यो धेरै महत्वपूर्ण छ।
6: दलहन बालीबाट पोसिलो क्वाटी बन्छ तर ती बाली बिस्तारै संकटमा पर्दै गएका छन् जुन हाम्रै रैथाने बालीमा पर्छन्। पछिल्लो समय उन्नत जातहरू समेत विकास हुँदै गएका छन् तर क्वाटी खान भने रैथाने बालीकै खोजी हुने गरेको डाक्टर भट्टराई बताउनुहुन्छ।
7: यी सबै रैथाने बाली हुन्, अब चाहिँ आएर कुनै जातहरू चाहिँ अहिले विकासी पनि भएको छन् तर चाहिँ उहाँहरूले चाहिँ अझै चाहिँ यो विकासी जातभन्दा रैथाने बालीमा चाहिँ बढी पोषक तत्व पाइने भएको भएर उहाँहरूले चाहिँ रैथाने बालीलाई नै खोजी चाहिँ यो क्वाटीको रूपमा चाहिँ प्रयोग गर्ने चलन छ।
6: धेरै अघिसम्म दलहन बालीमा आत्मनिर्भर भए पनि पछिल्ला वर्ष गेडागुडी आयात हुने क्रम बढ्दो छ। रैथाने दालजन्य बिउ लोप हुनु, खेती घट्दै जानु, विगतमा जस्तो किसानले बिउ जोगाउने अनि ऐँचो पैँचोको अभ्यास हराउनु, जलवायु परिवर्तनको प्रभाव, युवा पुस्ताले यस्ता बालीको खेतीमा चासो नदिनु लगायतका कारण यी बाली संकटमा परेका हुन्। अहिले क्वाटी पनि सीमित गेडागुडीको भरमा खाने अवस्था आइसकेको छ। फेरि रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराई,
7: हामी जति पनि क्वाटी खानको लागि जस्तै नौ बाली भन्छौ त्यो नौ बाली भन्दा पनि अरू धेरै पनि मिसाउन सकिन्छ। त्यसले ती बालीहरू चाहिँ अहिले संकटको अवस्थामा छन् र अहिले चाहिँ धेरै ठाउँमा चाहिँ किन क्वाटी नै पाइँदैन, एक दुईटा मात्रै मिसाएको छ भनेर चाहिँ यो सुपर मार्केटहरूमा पनि अहिले चाहिँ नौ थरीकै मिसाएको नपाइने गुनासो चाहिँ यो चाहिँ उपभोक्ता जो किन्नुहुन्छ उहाँहरूले चाहिँ गरिरहनु भएको छ। त्यसले गर्दाखेरि यो चाहिँ संकटको अवस्था हो, रैथाने बालीहरूलाई चाहिँ जोगाउनु पर्छ र यो जोगाएर चाहिँ संरक्षण मात्रै गरेर होइन त्यसलाई उपयोग गर्नेतिर लाइयो भने चाहिँ यो चाहिँ जोगाएर हामी चाहिँ राख्न सक्छौ।
6: संकटमा परेका यी दलहन बालीलाई नार्कको जिन बैंक मार्फत संरक्षण गर्ने प्रयास भइरहेको छ तर जिन बैंकको एकल प्रयास मात्रै पर्याप्त छैन। दलहन बालीका बिउको संरक्षण, किसानलाई यस्ता बालीको खेतीमा प्रोत्साहन तथा खेती विविधीकरण र उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्नेमा विज्ञको जोड़ छ जसले हाम्रो संस्कृति मात्रै होइन पोषण सुरक्षा र माटोको स्वास्थ्य जोगाउन पनि महत्वपूर्ण टेवा पुर्याउँछ।
5: संकटमा परेका दलहनजन्य बालीको संरक्षण, उत्पादन र उपभोगका विषयमा राष्ट्रिय जिन बैंकका सूचना अधिकारी एवं रैथाने बाली विज्ञ डाक्टर मुकुन्द भट्टराईसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि बाढ़ी प्रभावित क्षेत्रकै प्रसंग, भोटेकोशी बाढ़ीमा बगेका व्यक्तिको शव तल्लो तटीय क्षेत्रमा पुगेपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। रसुवा र नुवाकोटबाट बाढ़ीमा बगेकाहरूको शव नुवाकोटसँगै धादिङ, चितौन, तनहुँ, नवलपरासी लगायत क्षेत्रमा पुगेका छन्। नुवाकोट, धादिङ र नवलपरासीमा शव राख्ने ठाउँ नभएर अन्यत्र जिल्ला पठाएको छ भने चितवनमा क्षमताभन्दा बढ़ी संकलन भएपछि वैकल्पिक उपाय खोज्न थालिएको छ। विभिन्न जिल्लाबाट पोखरा लगेर राख्न थालिएपछि त्यहाँ पनि शव गृह भरिएको अस्पतालहरूले जनाएका छन्। चितवनमा धेरै संख्यामा शव भेटिएपछि भरतपुरमा अस्थायी शव व्यवस्थापन केन्द्र स्थापना गर्न लागिएको छ। यस्तै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रकोपको जोखिम पनि बढ़ेको छ। मानिस तथा पशु मरेका कारण शव व्यवस्थापन, फोहोर र खानेपानीको स्वच्छता चुनौतीपूर्ण बन्दै गएकाले संक्रमणको जोखिम रहेको

0: प्रमीर कुमार अधिकारीले बताउनुभयो।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पाको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। संसदमा प्रतिनिधित्व गर्ने दलहरूले रसुवाको भडेको सिबाडीबाट उत्पन्न विपत्तिको सामना गर्न साझा संकल्प गरेका छन्। विपत्तिको यस घड़ीमा राष्ट्रिय एकताको परीक्षाका रूपमा व्याख्या गर्दै दलहरूले दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। हिजो बसेको सर्वदलीय बैठकले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन, नवलप्रासी लगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिको सामना गर्न 10 बुधे साझा संकल्प गरेका हुन्। बैठकपछि सार्वजनिक गरिएको साझा संकल्पमा उद्धार तथा राहतमा राजनैतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई शुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने उल्लेख छ।
3: अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुगियो प्रजातिको इबोला विरूद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिना फार्मले महामारी तयारी नवप्रवर्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ। जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोफायोजनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुर्याउने लक्ष्य राखिएको एएफपीले जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 42 दिनसम्म नयाँ संक्रमण नदेखिएपछि युगाण्डालाई इबोला मुक्त घोषणा गरेको छ। डब्ल्यूएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोला मुक्त घोषणा गरेको हो।
4: अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि विश्वमा हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल भने यसमा समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 प्रतियोगिता गुमाएको छ। 17 वर्ष मुनिको एसियन कप छनौटमा 35 टोली सहभागी हुनेछन्। टीमलाई 7 समूहमा विभाजन गरिएको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गैराती मध्यमदेखि ठूलो

0: वर्षा भएको छ। आज गोसी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा लुम्बिनी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। जनै पूर्णिमाला प्रभावलाई लक्षित गर्दै मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम पूर्वानुमान अनुसार आज र भोलि प्रमुख धार्मिक क्षेत्रमा दिउँसोदेखि मध्यम वर्षा हुने तथा केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: भ्रेकुडी मण्डपमा चलिरहेको 18 संस्करणको नाडा अटो सो 2026 प्रदर्शनमा राखिएका हेलमेटमा 20 देखि 35% छूट दिएको छ। प्रदर्शनीमा नेपाली उत्पादन केपीआई भारतीय ब्राण्ड एरो स्टार एसएमके कम्पनी लगायतका हेलमेट राखिएका छन्।
0: पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक रिटमा सर्वोच्च अदालतले अन्तरकालीन आदेश नदिएपछि कांग्रेस महाधिवेशनका लागि बाटो खोलेको छ। कांग्रेस महाधिवेशनका सबै कार्यतालिका स्थगनको माग राखेर देउवा र खड्काले सर्वोच्चमा अलग अलग पूरक ऋण दायर गरेका थिए।
1: राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गरेको आर्थिक वर्षमा निजी क्षेत्रमा 3,59,36 करोड़ रूपियाँ मात्रै कर्जा विस्तार भएको छ।
0: चीनसँगको व्यापारी कारोबारका लागि मुस्ताङको कोरोला नाका नै प्रभावकारी बन्ने देखिएको छ। रसुवागढ़ी र तातोपानी नाका प्राकृतिक विपदका कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरोला उपयुक्त बन्दै छ। तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको खबर गोर्खापत्रले लेखेको छ।
1: रसुवाको भटेकोशी नदीमा अस्ति आएको बाढ़ीले पुर्याएको क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डाक्टर गुडाकर भट्टले बताउनुभयो।
0: भोटेकोशी त्रिशुली नदीको उर्लदो बेल रसुवा नुवाकोट दाजिङ र चितवनका बस्तीमा प्रवेश गर्दा त्यसले केवल घर सड़क र पुल मात्र बगाएन, हजारौं परिवारको जीवनसँग गाँसिएको पशुधनमाथि पनि ठूलो प्रहार गरेको छ। बाढ़ीको त्रासदी बीच मानिस आफ्नो ज्यान जोगाउन दौड़िरहेका थिए, तर धेरै गोठमा बाँधिएका गाई भैंसी बाख्रा भेड़ा र अरू पशु भने असहाय बनेर बाढ़ीको सामना गरिरहेका थिए। विपदको खबरमा प्राय बेपत्ता मानिस भत्किएका घर र अवरूद्ध सड़कका तस्विर देखिन्छन्। तर त्यही तस्विरको छेउमा एउटा अर्को पीड़ा पनि लुकेको हुन्छ, बोल्न नसक्ने पशुको पीड़ा। उनीहरू पनि विस्थापित भएका छन्, घाइते भएका छन्, कतिपय बगेका छन् र कतिपय अझै उद्धारको पर्खाईमा छन्। विपदमा पशुको पीड़ा, विशेष सतर्कता अपनाउन कृषि मन्त्रीको निर्देशन शीर्षकको खबर गोर्खापत्रले लेखेको छ।
1: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विपदको समयमा हुन सक्ने अत्यावश्यक खाद्यान्न अभाव र कालाबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको छ।
0: र नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले देशकामा उत्पन्न भीषण बाढ़ी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई हवाई भाड़ा नबढ़ाउन निर्देशन दिएको छ। प्राधिकरणको हवाई यातायात विभागले हिजो पत्र जारी गर्दै नागरिकको हितलाई मध्यनजर गरेर भाड़ा दर नियन्त्रणमा राख्न निर्देशन दिएको हो। काया कैरनमा अब पालो उखानको
1: एकता नै बल हो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ीका कारण अलपत्र परेका झण्डै 2000 जनाको उद्धार, 389 शव फेला, हराइरहेका आफन्त खोजीका लागि धेरैजना आश्रय त्रासमा भौतारिँदै।
0: विपद व्यवस्थापनका लागि सरकारलाई तत्काल 20 अर्ब उपलब्ध, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम बढ्दै, निजी क्षेत्रको स्वस्फूर्त सहभागिता।
1: क्वाटीका लागि चाहिने दलहन जन्ने रैथाने बाली संकटमा संरक्षण उत्पादन र उपभोगमा विशेष ध्यान दिनुपर्ने विज्ञको जोड़।
0: इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी, डब्ल्यूएचओद्वारा युगाण्डालाई इबोला मुक्त घोषणा।
1: र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला जे पायो त्यही भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र पैसा कमाउन खोज्ने कन्टेन्ट क्रिएटरहरूलाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ महान कन्टेन्ट क्रिएटर भनेर लेखिएको लुगा लगाएका मान्छे बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। भिडियो खिचिरहेका आफ्ना साथीलाई उनी भन्दैछन्, माटो मुनि गाडिएको सब पनि जुम गरी गरी खिच है भाई, अर्को बाढी नाउन्जेल खान पुग्ने डलर झार्नुपर्छ क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कन अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25-999, 98420-52496, 98421-93686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
3: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेशनका लागि सम्पर्क नम्बर 98626-33-964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
2: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: We
0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
0: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभटेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
7: टप टप त्यहीबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माझी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421-93181 र 98-69-78-33-33।
7: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
10: भालुमा बास्नको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बास्नको

खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555, 98520-5879, संखुवा सभा 0294209, 98520-77376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
1: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तँ गए तँ आए।
1: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, संखुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0

0: युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला।
1: यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-77042 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 7 बज्यो सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्फा सिरिछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
3: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा खिलिचो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाझै आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकै साथ सुनिराख्नु भएको छ। त्यसै गरी तपाईँले नेपाली पात्र तपाईँले यति बेला हामीलाई नेपाली पात्रबाट पनि पक्कै पनि तपाईँले फेसबुक मतलब नेपाली पात्रबाट पनि हामीलाई तपाईँले यति बेला लाइभ मार्फत सुनिराख्नु भएको छ। सँगसँगै हामीलाई फेसबुक लाइभबाट पनि तपाईँले यति बेला सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देशको यो व्यवसायलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ। र यो बसाई एकदमै बिहानीको बसाई छ, तपाईँको विशेष शुभकामना सङ्गाल्ने बसाई हो। यदि तपाईँ जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई यदि सुन्दै हुनुहुन्छ भने फोन गर्दै गर्नुहोला भन्न चाहन्छु। र यस कार्यक्रमलाई मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी हाम्रा जम्मा 20 जना मिडिया प्रेमी साथीहरूलाई म यो बसाईमा सम्झन चाहन्छु र विशेष मनाईबाट पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला कता कता के गर्दै हुनुहुन्छ मैले त यहाँबाट देख्न त पक्कै पनि सकेको छुइनँ, होइन? तपाईँ यति बेला बिहानीको बसाई यति बेला कतिपय साथीहरू ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला भनौँ आफ्नो मेलो कोदो रोप्दै हुनुहुन्छ होला, कतिपय साथीहरू आफ्नै घरको काममा व्यस्त हुनुहुन्छ होला भने कतिपय साथीहरू यति बेला हामीलाई सुनेर बसिराख्नु भएको होला। तपाईँ जुन जुन अवस्थामा हुनुहुन्छ, जहाँ जहाँ हुनुहुन्छ, हामीलाई सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज भने चाहिँ भदौ 12 गते यानि कि आज भने जनै पूर्णिमा अर्थात रक्षाबन्धनको पनि तपाईँ सम्पूर्ण साथीहरूलाई एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहे मैले यही कार्यक्रम मार्फत। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत तपाईँलाई शुभकामना सन्देश दिनुभन्दा अगाडि तपाईँ लेडी सुन्दै हुनुहुन्छ भने हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। आज पनि हामी शुक्रबार बसाईमा छौँ। यो बसाईमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ प्रवासी मनहरूसँग पनि यो बसाईमा हामी जोडिनेछौँ। जहाँ चाहिँ तपाईँ प्रवासमा हुनुहुन्छ हामीलाई फोन गर्नुहोला, वाट्सएप नम्बर खुल्ला छ 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने हामीलाई वाट्सएप नम्बर मार्फत तपाईँले कल गर्नु होला र आएर आफ्ना शुभकामना सन्देशहरू यो समयमा राखेर जान सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालमा रहनुहुने साथीले चाहिँ हाम्रो फोन लाइन स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ। यदि सुन्दै हुनुहुन्छ भने तपाईँले पनि फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आजको दिनमा जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँहरू सम्पूर्ण साथीलाई जन्मदिनको विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, परीक्षा लेख्दै हुनुहुन्छ परीक्षामा सामेल हुँदै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ तपाईँलाई भनौँ आफ्ना क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला 9840668623 को लाइन खुल्ला छ। बिहानीको बसाई छ यति बेला, कहाँ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई फोन डायल गर्दै गर्नुहोला। तपाईँको आफ्नो शुभकामना सन्देशहरू छन् भने लिएर आउनुहोला भन्न चाहन्छु। र म पनि अब कार्यक्रमको आरम्भमा पहिलो साङ्गीतिक कोसेली मेरो देश डुब्यो बोलको गीत छ, यो गीत सुन्दै रहनुहोला। गीतपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देशको बसाईलाई सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत राखेको थिएँ। शिशिर योगीको आवाज भएको मेरो देश डुब्यो बोलको गीत थियो। यो गीत मैले राखेँ र गीत पश्चात पुनः स्वागत छ। र अब पनि तपाईँहरू सँगै म कुराकानी गर्नेछु व्यवसायमा। फटाफट फोन डायल गर्दै गर्नुहोला। 9840668623 को लाइन खुल्ला छ। र अब पनि म ढिला गर्दिनँ, म तपाईँहरूसँग कुराकानी गर्नेछु। तपाईँको विशेष शुभकामनासँग सन्देशहरूलाई व्यवसायमा मैले धेरैजना साथीहरूलाई चाहिँ अटाउनु पर्ने हुन्छ सन्देश सङ्घनको लागि। भन्दै भन्दै म फोन लाइन तर्फै लाग्छु। आजको लागि फर्स्ट टाइम लगेको लर साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कार्यक्रममा स्वागत गरे है त हजुरलाई। हजुर, बोल्दैछु काठमाडौँबाट, कमला घले। के छ तपाईँको हाल खबर सुनाउनुहोस्। यो समयमा के गर्दै हुनुहुन्छ? हजुर, खबर सबै ठिकै छ, राम्रै छ। खाना बनाउँदै हुनुहुन्छ है? हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा, तपाईँको विशेष शुभकामना सन्देश व्यवसायमा कसको लागि राख्नुहुन्छ नि?
1: हुन्छ, फर्स्टमा त हजुरलाई नै रक्षाबन्धनको धेरै धेरै शुभकामना भन्न चाहे।
0: हजुर, ल हुन्छ, हजुरलाई पनि सही कामना गरे।
1: हुन्छ, अनि रेडियो अल इन्डिया टिमको लागि शुभ दिन भन्न चाहे। अनि भोजपुरतिर रहनुहुने घर फ्यामिलीमा चाहिँ मिठो भाइ सम्झना भूमिकला घरेलाई पनि शुभ दिन भन्न चाहे। अनि आज विशेष गरी रक्षाबन्धनको दिन परेको छ मेरो दाई हुनुहुन्छ सचिन घरले। अनि बाहिरतिर हुनुहुन्छ हाम्रो दाईहरू तिन चारजना सबैजनालाई नै त्यो बनाउनुको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि कहाँ पुरालाई शुभ दिन भन्न जान्छु ल। नमस्ते।
0: हजुर, नमस्ते। टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला कमला घले, भोजपुर घर भइहाल यति बेला साथी हुनुहुन्थ्यो काठमाडौँबाट। उहाँसँग बसुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते।
2: हेलो, नमस्ते। गुड मर्निङ।
0: हजुर, नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: निवास शेर्पा काठमाडौँबाट।
0: हजुर, निवास शेर्पा काठमाडौँबाट बोल्दै हुनुहुन्छ। के छ हाम्रो निमाजीको खबर खबर सुनाउनुहोस्। यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, आराम गरिराख्नु भएको छ है? हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
2: हुन्छ, सर्वप्रथम त हजुरहरूको लागि नै शुभ दिन अनि चार सबैलाई शुभकामना भन्न चाहन्छु। अनि त्यस पछाडि जन्मदिन मनाउनु साथीहरूलाई जन्मको शुभकामना, नि एकदमै रक्षाबन्धनको शुभकामना हाम्रो तिनटा गुलुङ। अनि त्यस पछाडि ती चान कमला हुनुहुन्छ, नाना सुन सुन्दा। अनि त्यस पछाडि अब कमला घले, अनि अब धेरै धेरै साथीहरू हुनुहुन्छ सबैजनालाई अब रक्षाबन्धनको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यस पछाडि अनि अब बिरामी गर्ने साथीलाई के सुन भन्न चाहे, अनि यात्रामा रहने साथीलाई शुभयात्रा, अनि सबै साथीहरूलाई शुभ दिन,
0: हजुर। नमस्ते टेकियोर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग बसुटे उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा कोही मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, हजुर, तपाईँको मैले आवाज नै बुझ्न सकिनँ हो, कुन ठाउँबाट को तपाईँको नाम एकचोटि भन्न मिल्छ? हजुर, सन्तोष काफले बोल्दै हुनुहुन्छ। हाल अहिले तपाईँ कुन ठाउँ हुनुहुन्छ? हजुर, साथी हुनुहुन्थ्यो, मैले उहाँसँग कुराकानी गर्न सकिनँ किनकि उहाँको मैले आवाजलाई बुझ्न सकिनँ। तपाईँले बुझ्न सक्नुभयो या भएन फेरि पनि कल गर्नुहोला सन्तोषजी भन्न चाहन्छु। यति बेला कोही मित्र हुनुहुन्छ? हेलो, नमस्ते। साथी लाइनमा हुनुहुन्थ्यो, उहाँसँग पनि मैले कुराकानी गर्न सकिनँ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो, नमस्ते। हजुर, हजुर, गुड मर्निङ, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, ईश्वरी मेवाङ भोजपुरबाट बोल्दै हुनुहुन्छ। हजुर, कार्यक्रममा स्वागत छ ईश्वरीजी।
3: धन्यवाद हजुरलाई।
0: हजुर, ल हस् हुन्छ। अनि के छ यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि कोदो गर्दै हुनुहुन्छ। हजुर, ल हुन्छ, एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा कामकै बावजुद भए तापनि। अनि यो विषयमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
3: शुभकामना सन्देश राख्नु पर्दाखेरि हजुरलाई रक्षाबन्धनको शुभकामना भन्न चाहन्छु, अनि रेडीलाई पनि शुभ दिन भन्न चाहन्छु, अनि हिजो बर्थडे मनायो बहिनी मनुकलालाई पनि ढिलै भए पनि ह्याप्पी बर्थडे भन्न चाहन्छु, अनि पछिको दिनमा बर्थडे मनाउँदैछ भन्दै अपेक्षा नेवाङलाई पनि एडभान्स ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु, अनि बहिनी सुनिका एउनिसा अनि रोनिसालाई अजिता कुलुङ वरुण चन्द्रले अनि सिराज साइतोजीसा अनि सुस्मिता नाथ सिंह ईश्वरी भनेर चिन्नुहुने सबै सबैलाई गरोस् हजुर, नमस्कार, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला ईश्वरी मेवाङ राई भोजपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर व्यवसायीबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर शिवारो नमस्कार, कार्यक्रममा स्वागत छ हाम्रो सुमी लिम्बुलाई। हजुर ल, के छ नि हाम्रो सुमीको खबर खबर यति बेला के गरिदिनुहुन्छ? हजुर भनेपछि ओहो, भनेपछि एकदमै रुगामर्गीले गाह्रो गाह्रो बनाएको छ, अलिकति आफ्नो ख्याल गर्नुहोला, आफ्नो स्वास्थ्यको केयर गर्नुहोला भन्न चाहे। हजुर ल हुन्छ, अब मौसम त त्यस्तै हो, यता पनि बाहिर घाम मन्द मन्द घाम लागिरहेको छ, एकदम बाहिर कुहिरो एकदम कोही ठाउँ कुदिरहेछ, कोही ठाउँ अलिअलि घाम लागिरहेछ, त्यस्तै त्यस्तै छ यता पनि। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा व्यवसायमा, तपाईँका शुभकामना सन्देश कसको लागि?
4: मुनामुखालाई जन्मदिनको धेरै धेरै शुभकामना, रत्नबहादुर थापा वरुण चन्दले सबै सबैलाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बु तेह्रथुमबाट, सुमीजीसँग म छुटेँ, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको शुभ नाम फेरि एकपल्ट। हजुर सरिना गुरुङ मोरङ कानी पोखरीबाट भन्नुभयो। हजुर कार्यक्रममा स्वागत छ हाम्रो सरिनाजीलाई।
5: थ्याङ्क यू।

0: है त हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका विशेष शुभकामना सन्देशको कसको लागि
1: अनि सबै
0: हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला मोरङ कानेपोखरीबाट सरिना गुरुङ उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते
2: हेलो नमस्ते नमस्कार
0: हजुर गुड मर्निङ नमस्ते नमस्कार कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर भोजपुरबाट वरुण चञ्चल बोल्दै हुनुहुन्छ के छ हाम्रो वरुणजी यति बेला खबर खबर तपाईँको सुनाउनुहोस् न
2: मेरो ठिकै छ राम्रै छ अहिले कार्यक्रम सँगै बसिरहेको
0: छु हजुर भनेपछि खबर ठिकै छ राम्रै छ यति बेला कार्यक्रमकै साथमा हुनुहुन्छ है हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि
2: विशेष गरी तपाईँलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको शुभकामना भन्न चाहन्छु अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो इलामको साथी हुनुहुन्छ मुना मुखिया उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि बिरामी हुनुहुन्छ हाम्रो भाइ निमा शेर्पा अनि हाम्रो सुमी लिम्बू नि अलिक बिरामी हुँदैछ उहाँलाई गेटको छन् दुवैजनालाई अनि त्यसै गरी आशिष नयन ढकल धर्मराज अनि त्यसै गरी हाम्रो ईश्वरी म्याङ अनि पूर्वेली आकाश राई अनि रोमन मुक्तान तामाङ सुनु सुनिता सुनिता कुलुङ सानु कमला तामिङ निर्मला लगायत सबै सबैलाई आज दिन शुभ रहोस् भन्दै छुट्टिन्छ है बाई बाई
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट वरुणजीसँग म छुटेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ तपाईँको पनि शुभकामना सन्देश छ भने आउनुहोला 9840668623 को लाइन कोही मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कार्यक्रममा स्वागत छ कहाँबाट कसको आवाज होला हजुर भनेपछि भन्ज्याङबाट सानो कमलाको आवाज आइपुग्यो के छ नि तपाईँको खबर सुनाउनुहोस् न
3: मेरो घर एकदम ठिक छ भर्खर खेतबाट
0: ओहो ल ठिक छ एकदमै भर्खर खेतबाट आएर घरतिरै घर बनौँ खेतबाट भर्खरै घर पुग्नुभयो है हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सानु कमला चैनपुरको भन्ज्याङबाट हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर प्रकाश कमर बोल्दै हुनुहुन्छ अहिले चैनपुरबाट हजुर अनि के छ हाम्रो प्रकाशजीको खबर खबर अनि यति बेला चैनपुर कहाँनिर हुनुहुन्छ हजुर मेरो पनि खबर सबै ठिकठाक छ राम्रै छ भन्नुपर्छ है त हजुर हजुर ल हुन्छ आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर चैनपुरबाट हुनुहुन्थ्यो उहाँसँग म छुटेँ उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छोटोमा राखेर छुटिसक्नु भएको छ

0: यति बेला म फेसबुक अडियो लाइभका कमेन्टहरूलाई पनि हेर्ने कोसिस गर्दैनेछु, तर साथीहरूको कमेन्ट एकदमै मैले पूरापुरी देखिरहेको छैन। केही छैन, म फेसबुक अडियो लाइभतर्फ नै लाग्छु यति बेला। भन्दा पनि साथी लाइनै म फोन लाइनमा अन्यार गर्छु, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, कार्यक्रममा स्वागत छ हाम्रो सुनु सुनिता राईलाई। हजुर हजुर, ल हस् हुन्छ, अनि आउनुभयो कार्यक्रममा। सुनिताजी, व्यवसायमा के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, घरेसी काममै व्यस्त हुनुहुन्छ है? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा। व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: हुन्छ, विशेष त तपाईँलाई एकदम सम्झना, आज रक्षाबन्धनको पनि शुभकामना, अनि सुखी पनि भने है, अनि रक्षाबन्धनको शुभकामना मेरो प्यारो भाइहरू जर्मन अनि मन कुमार अनि भैरवलाई एकदम धेरै धेरै सम्झना, रक्षाबन्धनको शुभकामना, सुस्वास्थ्य र दीर्घायुको कामना, अनि मेरो हस्बेन्ड बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना, अनि सेल्फ भाइ निमालाई एकदम शीघ्र स्वास्थ्य लाभको कामना, रक्षाबन्धनको पनि शुभकामना, अनि अनि रक्षाबन्धनको शुभकामना वरुण जन्जले अनि ढकाल दरारत कुमार बजा अनि सचिन नेवाहाङ आदित्य राई अनि अविनाश अविराललाई पनि एकदम रक्षाबन्धनको शुभकामना, अनि धेरै साथीहरू हुन्छ अब सबैजनालाई यस कार्यक्रमलाई माया गरेर सुन्यो भने सबै सबैलाई एकदम रक्षाबन्धनको धेरै धेरै शुभकामना, शुभ दिन भन्दैछु ल, नमस्ते।
0: हजुर नमस्ते, टेक्योर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनिता राई हुनुहुन्थ्यो, सुनु सुनिता राई खाँदबारीबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला भावना मगरले गुड मर्निङ अल भन्नुभएको छ, रिमा थामीले सेवा दिजीऊ के छ खबर सन्चै हुनुहुन्छ, अनि हजुरले रक्षाबन्धनको धेरै धेरै शुभकामना भन्नुभएको छ, हजुरले पनि सोही कामना गरे। यति बेला ढकाल धर्मराज हुनुहुन्छ, यति बेला उहाँले नमस्ते, शुभ प्रभात, जनपूर्णिमा तथा रक्षाबन्धनको शुभकामना, म ढकाल धर्मराज वीरतामोड झापा गर्वै हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज भदौ 12 गते जन्मदिन मनाउनु हुने इलामकी साथी इलामकी दिदी झुना ढकाल, झापाकी बहिनी गोमा ढकाल, बाक्लुङकी बहिनी प्रतिभा ढकाल, इलामकी मीडिया प्रेमी साथी मुना मुखिया र काठमाडौँकी साथी झरना कुइकेललाई जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। त्यसै गरी यति बेला सिम्पल सरिना हुनुहुन्छ, हेलो नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म ठिकै छु। मोरङबाट मोरङ भन्दा पनि मोरङ कानीपोखरीबाट सरिना गुरुङ हो, ह्याप्पी बर्थडे टु यो मुना मुखियालाई भन्नुभएको छ। त्यसै गरी यति बेला कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर गर्वैहाल काठमाडौँबाट, गुड मर्निङ नमस्ते नाना, सन्चै हुनुहुन्छ, आज शुभकामना सन्देश राख्नुपर्दा गरिमा राईलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु, मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेलसन, अनि त्यसै गरी उहाँले धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ, सबै सबैमा शुभदिन भन्नुभएको छ। त्यसै गरी यति बेला सिम्पल सरिनाले राजेश कुमार माझीलाई ह्याप्पी बर्थडे टु यही भन्नुभएको छ। त्यसै गरी थोमस हुनुहुन्छ यो आइडीबाट, नमस्ते, गुड मर्निङ दिदी, के छ खबर, सन्चै हुनुहुन्छ, म सङ्खुवा सभा खराङ घरमै हाल कतरबाट क्वेसन खालिङ, सबै सबैमा शुभदिन भन्नुभएको छ। हजुर क्वेसन खालिङ, तपाईँको नाम चाहिँ एकदम है, यस्तो दामी नाम रहेछ तपाईँको, खराङ भनेपछि तपाईँ खराङकै मित्र हुनुहुन्छ, हाल कतारबाट भन्नुभएको छ, धन्यवाद छ तपाईँलाई कमेन्टको लागि। दिलुरुङ बाङसाले हेलो गुड मर्निङ नमस्ते, म पनि प्रोग्राम सुन्दैछु, सभापोखरी जामिरेबाट हो, चिचिलातिर हुनुहुन्छ, बाबालाई कार्य सफलताको शुभकामना र सबैमा शुभदिन भन्नुभएको छ। सङ्गीत राईले पनि यति बेला मिस यु ओल भन्नुभएको छ। त्यसै गरी यति बेला राजकालीकोटे हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ मी झापाल हिरो राजकालीकोटे वीरतामर झापा जस्ट नाउ युएबाट शुभदिन सबैमा भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते, हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर किमालुङ भोजपुरबाट चामलिङ निर्मला बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर खबर?
2: मेरो खबर समग्रमा सबै ठिकै छ भन्ने छ, तपाईँको के छ?
0: हजुर मेरो पनि खबर सब ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, आउनु भएको छ कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
2: फर्स्टमा तपाईँ अनि साथीलाई निम्ता सिन्ने कार्य सफलताको शुभकामना सुझाव पनि व्यक्त गरौँ न. अनि त्यस पछाडि राख्छ हाम्रो जति साथीहरूले शुभकाम सुन्नु भएको छैन सबै साथीहरूलाई समक्षमा आफ्नो क्षेत्रको शुभकामना भन्दै नमस्कार.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. त्यसै गरी यति बेला लेख्नुहुन्छ हाम्रो साथी मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते पाँच खबर नाट चङखुरुङबाट सुन्दैछु म पनि प्रोग्राम. सबै सबैमा शुभदिन र रक्षाबन्धनको पनि धेरै धेरै शुभकामना भन्नुभएको छ. कमला गले गुरुङ हुनुहुन्छ, उहाँले पनि ह्याप्पी रक्षाबन्धन अल भन्नुभएको छ. दिपेन्द्र नेम्बाङले पनि गुड मर्निङ अल भन्नुभएको छ. कुमारी योङहाङ लावतीले पनि यति बेला हामीलाई लेख्नु भएको छ, ह्याप्पी बर्थडे टु यु मुना मुखिया, सम्झना सबैमा पाँच थरबाट है भन्नुभएको छ. त्यसै गरी सुरेन लिम्बू हुनुहुन्छ, उहाँले पनि यति बेला लेख्नु भएको छ, हाई गुड मर्निङ सबै सबैमा शुभरेन भन्नुभएको छ. जुनिता चामलिङले लेख्नु भएको छ यति बेला, हेलो नमस्ते नाना सेवा श्यामना गुड मर्निङ, के छ खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ. म एकदमै आरामै छु, तपाईँलाई कस्तो छ? अनि उहाँले लेख्नु भएको छ व्यवसायमा, मेरो खबर ठिकै छ, म पनि फेसबुक लाइभबाट मजाले प्रोग्राम सुन्दैछु भन्नुभएको छ. पास्टर फेरिम हालको बेटबाट जुनिता चामलिङ हो. त्यसै गरी उहाँले लेख्नु भएको छ, दाई लिम्बू विजयलाई ह्याप्पी रक्षाबन्धन र धेरै धेरै शुभकामना. दूरी जति नै दूरी भए पनि हाम्रो आत्मीय नाता र माया सधैँ यसरी नै रहिरहोस् भन्दै बिदा हुन्छु ल. नमस्ते, बाई बाई भन्नुभएको छ. रामजी घिमिरेले पनि सबैमा शुभदिन भन्नुभएको छ. सुस्मिता लिम्बूले पनि गुड मर्निङ अल भन्नुभएको छ. यति बेला म कार्यक्रममा अब भने तपाईँको कललाई थाती राख्दै राख्दै एकछिन पछाडि अब दुःख नगर्नु होला साथीहरू, अब ब्रेक टाइम हुन लाग्यो भन्दै भन्दै यति बेला म कार्यक्रममा दोस्रो साङ्गीतिक कोसीले एकदमै मिठो गीत छ, देशभक्ति गीत नै छ यो पनि, जाग जाग बोलको गीत छ, यो गीत सुन्दै रहनु होला. गीतपछि म छोटो विश्राम राख्नेछु, विश्रामपछि म फर्केर आउने नै छु. कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला.

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाई पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाख सल्लाह दिएको के प्वाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरू ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: माधि माध्यमिक विद्यालय माधिको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
4: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता श्रेयस्कर, विशिष्ट मानार्थ, संरक्षक, आजीवन चन्दादाता सदस्य जीवहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक जीवहरू लगायत विद्यालयका पूर्व शिक्षक जीवहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी जीवहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई, सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता, हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण।
6: भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12 खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण।
4: भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण।
6: भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5, 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण।
4: र भाद्र 12 गते शुक्रबार आमसभा, हिरक महोत्सव, स्मारिका विमोचन, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत, अभिनन्दन तथा सम्मान कार्यक्रम, अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम, प्रशंसा पत्र तथा कदर पत्र, प्रमाण पत्र वितरण, शुभकामना मन्तव्य, छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली। साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
6: पूर्व शिक्षक स्वर्गीय शेषराज दाहाल भद्रपुर जाता,
4: स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक, स्वर्गीय भू लक्ष्मी दाहाल माटी नगरपालिका 5,
6: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल माधी नगरपालिका 5 कोपिले,
4: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला माधी नगरपालिका 4,
6: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँचभवन नगरपालिका,
4: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक, स्वर्गीय गोपी रमण दाहाल माधी नगरपालिका 4 ओखरबोटे,
6: जग्गा दाता तथा आजीवन सदस्य स्वर्गीय चिया देवी दाहाल माधी नगरपालिका 5 समसेरे,
4: आजीवन सदस्य पुण्यमाता दाहाल माधी नगरपालिका 5,
6: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल माधी नगरपालिका 5 हाल अमेरिका,
4: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल माधी नगरपालिका 6,
6: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी माधी नगरपालिका 5,
4: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 को एसएलसी ब्याच, स्वर्गीय गोपाल प्रसाद काफले गौरादह
6: मानर्थ सदस्य स्वर्गीय लीलादेवी दाहाल माधी नगरपालिका 5 हाल सुन्दरहराई चमोरङ,
4: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहालकी धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल माधी नगरपालिका 5 कोपिले हाल विराटनगर,
6: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा माधी नगरपालिका 4 ओखरबोटे,
4: माधी माध्यमिक विद्यालय माधी नगरपालिका 5 सङ्खुवासभा।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण सन्तानब्बे दशमलव छ मेगाहर्जको रेडियो तरंग सँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ। सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाइ हो हप्ताको साथै दिन साथीभाइ अहिलेकै बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँकै साथमा रहनेछौ। आउनुहोला 9840-6683 लाइन खुल्ला छ भन्दै म फोन लाइन तर्फै लाग्छु भन्दा नि वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ म उहाँलाई अनियर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। हाम्रो साथी जुनिता चामलिङ राई बोल्दै हुनुहुन्छ है? हजुर, पक्कै पनि। के छ नि हाम्रो जुनिताजीको खबर खबर? मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ भनेपछि यति बेला फोन हेरेर बसिराख्नु भएको छ है? हजुर हजुर, ला एकदमै खुसी लाग्यो आउनुभयो कार्यक्रममा पनि। अनि यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
1: मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि चाहिँ सर्वप्रथम हजुरलाई रक्षाबन्धन अनि साथै आज दिन चाहिँ मनाउँछु भन्नेको कामना हुन चाहन्छु। अनि त्यसै गरी मैले चाहिँ हुनुहुन्छ हाम्रो विजय दादालाई पनि सबै रक्षाबन्धन धेरै माया त्यो सम्झना भन्न चाहन्छु भन्दै म चाहिँ बिदा हुन चाहन्छु। नमस्ते, नमस्ते, भाइ।
0: हजुर, नमस्ते, टेक केयर भाइ। भाइ साथी हुनुहुन्थ्यो यति बेला जुनिता चामलिङ राई हुनुहुन्थ्यो पास्टर फिदिम गढवाई हालको बेडबाट, उहाँसँग म छुटे यति बेला फोन लाइन तर्फ फर्किन्छु। म कोही मित्र हुनुहुन्छ? हेलो, नमस्ते। हेलो, हजुर, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर हजुर, समीर शङ्कर भन्नुभयो? कुन ठाउँबाट बोल्दै हुनुहुन्छ समीरजी? हजुर, चैनपुरबाट। तपाईँ कहिले आइपुग्नु भयो चैनपुर?
2: म आज धेरै भइसकेको, लगभग तपाईँको त कति भने 5-6 महिना जति भइसकेको नेपाल घर आइदिएको।
0: ओहो, पहिला त तपाईँ प्रवासतिर हुनुहुन्थ्यो, अहिले चैनपुरबाटै हामीलाई कल गर्नु भएको छ। ल, एकदम खुसी लाग्यो कुराकानी भयो समीरजी। अनि के छ तपाईँको खबर खबर?
2: खबर एकदम ठिक छ है, अब तपाईँको जङ्गल आएको छ अहिले दानाहरू चढ्नलाई
0: होइन? हजुर हजुर, भनेपछि अब दानाको खोजीमा हुनुहुन्छ है? हजुर, ला एकदमै खुसी लाग्यो आउनुभयो समीरजी कार्यक्रममा। यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
2: सबैभन्दा पहिला एउटा माझ रक्षाबन्धन रक्षाबन्धनको सबैजना धेरै शुभकामना हुन्छ भन्छु
0: होइन।
2: अनि जति पनि साथीहरू हुनुहुन्छ सबैजना, सबैभन्दा पहिला सानो कमला पिलाई नम्बर पनि उसलाई बनाइदिनु भएको शिवलाई पनि थ्याङ्क यू सो मच भन्ने भन्छु होइन। अनि हाम्रो चाहिँ अलिक भर्खर वर्ण दाई हुनुहुन्छ अनि हाम्रो आशिष तपाईँ छेउमै हुनु साथीहरूलाई अभिषेक आँखा उहाँलाई पनि एकदम रक्षाबन्धनको शुभकामना। अनि अश्मी आँखा हाम्रो जति साथीहरू मलाई माया गर्नु घेरा गर्नु सबैजना एकदम धेरै मिस गरेको छ, कसैलाई पनि बिर्सेको छैन, कसैलाई पनि भन्दै सबैजना एकदम धेरै धेरै माया सम्झना हुँदैछ सबैजनालाई रक्षाबन्धनको धेरै धेरै शुभकामना भनेर जान्छु। नमस्ते भाइ।
0: हजुर नमस्ते, टेक केयर भाइ। भाइ साथी हुनुहुन्थ्यो यति बेला समीर शङ्कर चैनपुरबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, चैनपुरबाट विनिता कमर भन्नुभयो? हजुर, के छ नि हाम्रो विनिताजी कार्यक्रममा स्वागत छ है त? कार्यक्रममा स्वागत छ हजुरलाई। ल आउनुभयो विनिताजी, तपाईँका शुभकामना सन्देश तर्फै लागौँ है। तपाईँ फर्स्ट टाइम बोल्दै हुनुहुन्छ, एकदम डराइराख्नु भएको छ नि त। हजुर साथी हुनुहुन्थ्यो यति बेला चैनपुरबाट, उहाँसँग छुटे, उहाँले पनि आफ्ना भनौँ एकदमै मान्छे सानी हुनुहुन्थ्यो उहाँसँग म छुटे। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर विपिन राई धनकुटाबाट बोल्दै हुनुहुन्छ है? हजुर के छ विपिनजी, एकदम कार्यक्रममा मैले तपाईँलाई स्वागत गरेँ। हजुर भनेपछि खबर सब ठिकठाक छ, राम्रै छ है? हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा। यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला विपिन राई हुनुहुन्थ्यो, विपिनजीसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत गरे, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर एबिसी काठमाडौँबाट बोल्दै हुनुहुन्छ है?
3: हजुर
0: म एकदम ठिक छु, आरामै छु। तपाईँलाई के कस्तो छ सुनाउनुहोस् न।
3: मलाई एकदम ठिकठाक छ, म आराम कुशल मङ्गलै छु। कार्यक्रम सुन्दै फोन ट्राई गर्दै गर्दै गर्दा अन्तिम अवस्थामा नै लाग्यो,
0: धेरै
3: खुसी लागिरहेको छ सिस्टर।
0: हजुर हजुर भनेपछि हामीलाई सुन्दै हुनुहुन्छ, फोन डायल गर्नुभयो, जो अन्तिम अन्तिममा आएर फोन लगाउनु नै सफल हुनुभएको छ है?
3: हजुर हजुर एकदमै धेरै खुसी लागिरहेछ। हजुर यति मिठो आवाजमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, कार्यक्रम लिएर आउनुहुन्छ है, सबै त जनाउन पाउँछ हामीहरू, अनि त्यो कारणले गर्दा
0: हजुर हजुर खुसीको सीमै रहेन। म पनि तपाईँहरूसँग कुराकानी गर्नु पाउँदाखेरि एकदम खुसी लाग्छ होइन, सधैँभरि यस्तै होइन, अब बोलिराख्नु पाउँदा मलाई खुसी लाग्छ। आउनुहुन्छ धेरै टाढा टाढाको साथी होइन, तपाईँको ठाउँको नयाँ नौलो खबर अनि तपाईँको ठाउँको जानकारी गराउनुहुन्छ, यही नै मलाई खुसी लाग्छ नि त। हजुर हजुर एकदम पक्कै पनि, हजुर हजुर पक्कै पनि, हजुर साथ दिएर अगाडि बढ्नुपर्छ नि त एबिसीजी। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश तर्फै राखौँ है।
3: हजुर हस् हुन्छ, सर्वप्रथम त हजुर प्लस हाम्रो रेडियो अरू 97.6 मेगाहर्ट्ज परिवारलाई नै कार्य सफलता प्लस शुभ दिनको कामना गर्न चाहन्छु। त्यसै गरी जन्मदिन मनाउनुहुने इलाम किन हुन्छ मिडियालाई धेरै माया गर्नुहुने दिदी हुन्छ मुना मुखिया, उहाँलाई नै जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे टु यु, उन्नति प्रगति सुस्वास्थ्य दिगाईको कामना गर्न चाहन्छु। त्यसै गरी अन्य थुप्रो शुभकामना सन्देश राख्नु पर्दा झापा मिचिङतिर पाउनुहुने जीवनसाथी जलसरी राजवंशी, त्यसरी छोरा सङ्घ सर्व, त्यसरी बहिनी निशा चौधरी राजवंशी, भाइ रविन चौधरी, कुमार राजवंशी, दिदी हुन्छ कमला मुखिया, सृजना मुखिया, प्रशासी काले कमला,
0: अनि
3: रेडियो अरुण सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै बिदा चाहन्छु। शिव भाइ
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला एबिसी काठमाडौँबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यस समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। हेलो गुड मर्निङ, नमस्ते हजुर।
4: हेलो गुड मर्निङ, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर दिलु रुङमाङसा सभा पोखरी ज्यामिरीबाट। हजुर के छ हाम्रो दिलुजीको खबर खबर?
4: मेरो खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। मौसमको बारेमा कुरा गर्नुपर्छ, एकदम मजाले घाम लागिरहेको छ, अनि तपाईँहरूतिर के कस्तो छ नि मौसम?
0: हजुर खबर पनि ठिकै छ हाम्रो, अनि मौसम पनि ठिकै छ, राम्रै छ भनौँ, बाहिर घाम लागिरहेको छ, यस्तै छ भन्नुपर्छ है त। हजुर हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश कसको लागि?
4: हुन्छ शुभ सन्देश राख्नु पर्दा सर्वप्रथम त तपाईँ लगायत रेडियो अरुण एफएम अर्ली ब्याटिङको लागि नै शुभ दिन, साथमा मिठो माया कन्टमा अनि कार्य सफलताको पनि शुभकामना भन्न चाहन्छु। अनि कुवेततिर हुनुहुन्छ तयारी साथी सानो मान्छे त उहाँ चाहिँ बिरामी हुँदो रहेछ, उहाँलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना, टाढी निको हुनु है साथी, साथमा मिठो माया कन्टमा शुभ दिन भन्न चाहन्छु। अनि त्रिपुरातिर हुनुहुन्छ दादा, दादालाई कार्यक्रमको शुभकामना, धेरै मिस गरेछ दादा टाढा भए पनि भन्न चाहन्छु। अनि केटिएमतिर हुनुहुन्छ प्यारो मान्छे उज्जवल राई, उहाँलाई पनि कार्यक्रमको शुभकामना, शुभ दिन सपना मिठोलाई सम्झना भन्न चाहे। अनि भदैनी सम्झना रुमाङ छ, मन कुमारी कान्छी कुलुङ रञ्जना गाईलाई दिदी साई मेरो घर परिवारमा पनि सबैजना शुभ दिन आफ्नो मिठोलाई सम्झना भन्न चाहे। अनि मलाई दिदी रुमाङ छ भएर चिन्नु हुने नचिन्नु हुने सम्पूर्ण साथी र अहिलेको समयमा सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई शुभ दिन आफ्नो मिठोलाई सम्झना,
0: दिलो रुङभाङसा सभापोखरी ज्यामिरीको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र आजको लागि लास्ट एन्ड लकी एकजना साथी लाइनमा हुनुहुन्छ, उहाँसँग म छिट्टो मिठो कुराकानी गरिहाल्छु। कहाँबाट को हुनुहुन्छ? हेलो नमस्ते।
5: हजुर नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? निश्चल निर्मला वनेम ताप्लेजुङबाट। कार्यक्रममा स्वागत छ हजुरलाई। हजुर मेरो खबर ठिकै छ, सन्चै छु, आरामै छु भन्नुपर्छ। अनि लामो समय नै भयो, तपाईँ कता रहनु बिचमा, तपाईँको खबर खबर के छ सुनाउनुहोस् न।
5: मेरो प्लस ताप्लेजुङको ठिकै छ, घाम लागिरहेको छ र यो मौसमले दसैँ आयो कि जस्तो गरिरहेछ।
0: हजुर भनेपछि अब यो मौसमले दसैँ आयो कि जस्तो गरिरहेछ हुनु पनि हो, महसुस गर्दैछु म पनि। अब आज भदौ पनि भन्दा भन्दै गइसकेको छ, आज 12 गते गइसकेको छ है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, हामी अन्तिमतिर छौँ, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त।
5: शुभकामना विशेष त तपाईँ सिक्ने कलेज सपोर्टमा रहने मित्र रेडियो अरुण एफएम अल्टिम परिवारलाई विशेष कार्य सफलताको धेरै धेरै शुभकामना हवनाइस्ते भन्न चाहन्छु। अनि विशेष गरी आज जन्मदिन मनाउँदै हुनुहुन्छ हाम्रो मिडियालाई अत्यन्तै माया गर्ने साथी हाम्रो मुदा मुस्कालाई जन्मदिनको शुभकामना हार्दिक शुभकामना। अनि के साथीहरूलाई कार्य सफलताको शुभकामना राख्नुभन्दा पनि बिरामी हुनुहुन्छ हाम्रो ठुङ्सा र कालिम्पोङलाई गेट वेलसन भन्न चाहन्छु। अनि प्यारी साथी इन्दिरा चामलिङ राई, काली कमला हुने जीवन सुब्बा, टिकाराम सुनार खड्ग यङ, हाम्रो बिपिन रुम दाली राईलाई कार्य सफलताको धेरै धेरै शुभकामना, त्रिवेली आकाश राई, अब धेरै साथीहरू हुन्छ आज यहाँ दाई अरुण भण्डारीलाई विशेष कार्य सफलताको शुभकामना तपाईँ हुँदै बिदा भयो।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो आजको लागि लास्ट एन्ड लकी कलर ताप्लेजुङबाट निश्चल निर्मला वने, उहाँसँग कुराकानी भयो, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ यति बेला, टेकु छेत्रीले मिस यु अल भन्नुभएको छ, सन्तोष काफ्रेले पनि शुभ दिन सबैमा भन्नुभएको छ, सम्झना रुङभाङसाले रक्षाबन्धनको शुभकामना भाइ हिमाल याम्पु दाई हिमाल चामलिङलाई भन्नुभएको छ। त्यसै गरी श्री आम्बुहाङ लिम्बुले पनि नमस्कार, सिलसिला मिडिया ग्रुप नेपालको प्रवास, नेपाल प्रवासको मेम्बर श्री लिम्बू सबैमा शुभ दिन भन्नुभएको छ। अनुष्का राई हुनुहुन्छ, उहाँले पनि ह्याप्पी रक्षाबन्धन अल भन्नुभएको छ। अर्जुन याका हुनुहुन्छ, उहाँले पनि हामीलाई धर्मदेवी दुई तमुखबाट तामफोकबाट सुन्दैछु भन्नुभएको छ। वरूण चञ्चले राई हुनुहुन्छ, मुना मुखियालाई ह्याप्पी बर्थडे टु यु, सुमी लिम्बू एन्टनीमा शेर्पालाई गेट वेलसन भन्नुभएको छ। मिडिया प्रेमी निर्मल वनेम हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु मुना मुखियालाई भन्नुभएको छ। मिलन घायल मोटो हुनुहुन्छ, म पनि सुन्दैछु दोहा कतारबाट भन्नुभएको छ। हिमा राईले पनि यति बेला ह्याप्पी बर्थडे गरिमा राई सिसलाई भन्नुभएको छ। आकाश राई हुनुहुन्छ, हेलो नमस्ते, मी पूर्वेली आकाश फ्रम भोजपुर, ह्याप्पी बर्थडे टु यु मुनिया मुखिया एन्ड ह्याभ अ नाइस डे अल भन्नुभएको छ। सूर्य लामा हुनुहुन्छ, लास्ट अफ ह्याफल मी सूर्य लामा फ्रम मोरङ कानेपोखरी हाल साउदी अरबियाबाट, ह्याप्पी रक्षाबन्धन सिस्टर सबितालाई भन्नुभएको छ। त्यसै गरी यति बेला सीता लिम्बू हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, आई एम पास्टर याङ्गुरक छबाट है, उहाँले लेख्नु भएको छ पीटीआर याङ्गुरक छबाट हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी मिडिया प्रेमी निमु शेर्पाले पनि यति बेला ह्याप्पी बर्थडे टु यो प्यारी साथी प्रिया सोमिहाङलाई भन्नुभएको छ। अरुण नदी खत्रीले पनि नमस्कार, बुढानील कण्ठदेखि सुन्दैछु है भन्नुभएको छ। चन्द्रमाया तामाङले यति बेला हेलो गुड मर्निङ सुमिता, म पनि सुन्दैछु है यता पाँच खबनबाट, रक्षाबन्धनको शुभकामना सबै सबै साथीहरूलाई भन्नुभएको छ। त्यसै गरी यति बेला पौडेल एमबी हुनुहुन्छ, उहाँले हेलो नमस्ते म पनि सुन्दैछु है भन्नुभएको छ। अनि त्यसै गरी क्रेडिबल करण कुलुङले पनि गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी यति बेला लिम्बुनी कान्छीले हेलो गुड मर्निङ नमस्ते, भोजपुरबाट एलिसा बान्ता हो, मिस यु अल भन्नुभएको छ उहाँले पनि। त्यसै गरी आशिका तामाङले गुड मर्निङ अल भन्नुभएको छ। राइनी अनु हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। लिम्बू विजयले गुड मर्निङ नमस्ते रक्षाबन्धनको शुभकामना सबै सबै साथीहरूमा भन्नुभएको छ। मगर सुषमाले गुड मर्निङ अल भन्नुभएको छ। सुमन गुरुङले शुभ दिन सबैमा भन्नुभएको छ। सीता तामाङले मिसिङ अल भन्नुभएको छ। पुष्पा राईले पनि यति बेला ह्याप्पी बर्थडे टु यु गरिमा राईलाई भन्नुभएको छ। त्यसै गरी मातृका बस्नेतले पनि शुभ दिन सबैमा भन्नुभएको छ। बान्तवा जेनुले यति बेला ह्याप्पी बर्थडे टु यु प्यारी गरिमा राईलाई भन्नुभएको छ। जुनु दिवानी तिगेला हुनुहुन्छ, उहाँले सेवाडो हजुर म जुनु दिवानी तिगेला तेरोथुमबाट ह्याप्पी बर्थडे टु यु मुना मुखियालाई भन्नुभएको छ। त्यसै गरी छेत्लिङ संगीताले पनि यति बेला मिसिङ अल भन्नुभएको छ। सोनिम राईले पनि यति बेला मिस यु अल सबैमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्ण साथीलाई कमेन्टको लागि। यति भन्दै भन्दै लगभग मैले पनि अब कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो। यति जसम्म हामीलाई जुन जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी तिनजनासम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने साथीलाई पनि विशेष धन्यवाद दिन चाहे। आज फोन लागेन केही छैन, तपाईँको फोन भोलिको दिनमा अवश्य लाग्नेछ, केही अन्यथा नगर्ने होला भन्न चाहन्छु। र यस कार्यक्रमलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने जम्मा 20 मिडिया प्रेमी साथीलाई फेरि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको बसाई कार्यक्रम शुभ सन्देशबाट भोलिको बसाईमा आउने बाचा गर्दै गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमित याका आजको बसाईबाट बिदा हुन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल।

आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका हरेक माध्यमबाट नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ। नेपाली बहस फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष प्रसारणमा हामी आइरहेका छौं भने युट्यूबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 गर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक राजनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ र निकै दुःखद खबरहरू तपाईँहरूका माझमा लिएर आएका छौं। नेपाली बहसमा आदरणीय श्रोता, रसुवामा गएको बाढ़ीका कारणले गर्दाखेरि धेरै मानिसहरूले जीव धनको जनधनको क्षति व्यहोर्नु परेको छ। निकै ठूलो हिम पहिरो विनाशकारी बाढ़ीका कारण विपदको सामना गर्नु परेको छ। कतिपयको छागबास उडेको छ, मानिसहरू बेपत्ता भएका छन्, अंग भंग भएका छन्, कसैको हात फेला पर्छ, कसैको खुट्टा फेला पर्छ। आदरणीय श्रोता, विपदको निकै ठूलो कहरका बीचबाट यतिखेर हामी बोलिरहेका छौं। भूकम्पले हिम पहिरो ल्याएको होइन, हिम पहिरोले कम्पन गरेको बताइएको छ। 27 पुल बगे, नेपाल चीन जोड्ने लाइफलाइन सड़क ध्वस्त भयो, ऊर्जा क्षेत्रमा निकै ठूलो क्षति भएको छ। बाढ़ीले चीनतर्फ पनि ठूलो क्षति गरेको छ। चिनिया प्रधानमन्त्रीले छ्याङ तिब्बतमा पुगेको खबरहरू आएका छन्। आदरणीय श्रोता, भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी हिमालयमा घटेको एक विशाल भूगर्भीय घटनाको परिणाम भएको वैज्ञानिकहरूले यतिखेर औल्याएका छन्। भीषण बाढ़ीमा परेर बेपत्ता भएकाहरूमध्ये बिहिबार अबेरसम्म करिब 400 जनाको शव फेला परिसकेको जानकारी प्राप्त भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ। शव भेटिने क्रम पनि जारी नै छ। टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावमा शव व्यवस्थापनमा चुनौती थपिएको छ। आदरणीय श्रोता, चितवनमा रहेको स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 भन्दा बढ़ी शव राख्न सक्ने क्षमता छ, तर भेटिएका शव संख्या 100 नागिसकेको छ। नेपालका अधिकांश अस्पतालमा एकैपटक 100 शव राख्न सक्ने चिस्यान गृह छैनन्। ठूलो संख्यामा शव आउँदा अस्पतालको नियमित संरचनाले धान्न सक्दैन। गर्मी मौसमका कारण शव छिट्टै कुहिन सक्छ। बाढ़ीले शरीर छेदविच्छेद भएका, अंग छुट्टिएका वा लामो समय पानीमा रहेका शवको पहिचान झन कठिन भएको छ। यो पानी मात्र बगेर आएको होइन, यो निकै गेग्रान बगेर आएको हो। हिमालबाट ढुङ्गा मुढा ताल बनेको यतिखेर जनाएको छ। तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिरिन थालेको पनि त्यहाँको चिनिया मन्त्रालयले जानकारी दिएको छ। आदरणीय श्रोता, यसका बारेमा हामी तपाईँलाई अवेर गराउन चाहन्छौ। विशेष गरी रसुवा, धादिङ, नुवाकोट, चितवनसम्मका जनताहरू एकदम सजग बन्नुहोला। आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ, जसका कारण तालको बाँध फुट्न सक्ने उच्च जोखिम रहेको चीनको केन्द्रीय टेलिभिजनले पनि जनाएको छ। सम्भावित बाँध फुट्ने घटनाको तयारी गर्न र आपतकालीन उद्धार कार्यमा सहयोग पुर्याउन मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको ग्लोबल टाइम्सले पनि बताएको छ। आदरणीय श्रोता, आज हामी तपाईँलाई जानकारी गराउँदैछौ। सम्भावित बाँध फुटेपछि आउने बाढ़ीको अवस्था अनुमान गर्न बाढ़ी सम्बन्धी विश्लेषण पनि गरिरहेको छ चीनले। छोचेन खोला र फुरेपू त्रिशुली नदी अन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्। यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशुली नदीका रूपमा स्रोत शाखा बन्ने गर्दछन्। तिब्बतबाट बगेर आउने फुरेपू छोचेन खोला नेपालको रसुवागढ़ी नजिक प्रवेश गरेपछि भोटेकोशी त्रिशुली नदी प्रणालीमा गाभिन्छन्। आदरणीय श्रोता, आज त्यहाँ करिब 20 लाख घनमिटर पानी

0: मा भएको भन्ने जानकारी चिनिया पक्षले दिएको छ। अझै पनि करिब करिब अब केही दिनमा 20 लाख होइन त्यो पानीको मात्रा बढेर 30 लाख घनमिटरसम्म पानीको मात्रा बढ्ने भन्ने खबर पनि प्राप्त भएको छ। त्यसैले अझै पनि समस्या टरेको छैन। नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहनका निम्ति पनि हामी आग्रह गर्न चाहन्छौ। नेपाल सरकारले पनि खोजी राहत र उद्धारको कार्यमा तीव्रता दिएको छ, तर पनि हाम्रो यो अहिलेको यो तयारी पूर्व तयारी त्यति धेरै पर्याप्त भएको छैन। समाज कतातिर जाँदैछ? विपत्ति भन्दा ठूलो संवेदनाको संकट छ। घटनाको सत्य तथ्य छानबिन आवश्यक गर्न आवश्यक छ। उद्धारसँगै सम्पत्तिको सुरक्षाको चुनौती छ। पीड़ितको पीड़ामाथि अर्को पीड़ा नथपियोस्, जीवन भन्दा ठूलो सम्पत्ति होइन। त्यसैले गर्दाखेरि कतिपय कस्ता दृश्यहरू देखिएका छन्, ग्यास र लासँगै बगिरहेका छन्। लासलाई पन्छ्याएर लासका कानमा घाँटीमा भएका सुनका मुद्रा बालीहरू निकालेर ग्यासलाई लिएर घरमा जाने खालका पनि दृश्यहरू देखिएका प्रहरीले त्यस्ता व्यक्तिहरूलाई पक्राउ पनि गरेको छ। आदरणीय श्रोता, विपद सामना गर्न दलहरू एकजुट भएका छन्। राष्ट्रिय संकटमा 10 बुँदे साझा संकल्प पनि गरिएको छ। यो अहिले विपदको घड़ीमा हामी एकजुट हुनैपर्छ। विपदको घड़ीमा एकजुट हुन सकिएन भने नेपाल र नेपाली भएको अस्तित्व रहँदैन। पुनर्निर्माणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गरिएको छ। चीनसँग संयुक्त अध्ययन संयन्त्र बनाउन माग गरिएको छ। राजनैतिक प्रतिस्पर्धा नगर्न पनि आह्वान छ। विपदको सामना गर्न राज्यको सम्पूर्ण संयन्त्र परिचालन रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। यो बेला भने बालेन शाह निकै सक्रिय पनि देखिएका छन्। विपद पक्षको अवस्थाबारे गृहमन्त्री सुदन गुरूङले ब्रिफिङ गरेका छन् र विपदका बेला सरकारी गैर सरकारी तथा संयन्त्र राज्यकै भएको यतिखेर सभापति कंग्रेस सभापति गगन थापाले बताइरहेका छन्। त्यसैले गर्दाखेरि राष्ट्रिय संकटमा हातेमालो भएको छ। 27 तीर्थयात्री हराएपछि शोकमा छ यतिखेर नीलकण्ठ। 32 देशका 667 पर्यटकहरू सम्पर्कविहीन भएको खबर छ। यो निकै ठूलो खबर हो किनभने 666 जना पर्यटक हराउनु भनेको अन्तर्राष्ट्रिय रूपमा हाम्रो पर्यटनका कुराहरूलाई पनि यसले निकै ठूलो संकट ल्याउन सक्छ। तर यसबाट हामी उठ्नुपर्छ। नेपाल यसबाट चाँडै उठ्छ र सरकारलाई पनि हातेमालोका निम्ति सबैले साझा संकल्पका साथ सहयोग गर्नुपर्छ। आजको नेपाली बहसमा हामी यसबारेमा पनि बहस र चर्चा गर्छौं। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि विभिन्न जिल्लाका कम्तीमा 910 जना सम्पर्कविहीन छन् भने उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाडौँका विभिन्न अस्पतालमा भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। आदरणीय श्रोता, अर्थतन्त्रमा यसले निकै ठूलो झट्का दिएको छ। विद्युत आयोजना, सड़क, पुल, विद्यालय, क्षतिदेखि चीनसँगको नाका समेत बन्द, कुल ग्राहस्य उत्पादनमै असर पर्ने आकलन पनि छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यसपटक बाढ़ीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पार्ने क्लियर देखिएको छ। किनभने चीनको नाका छैन, यतिखेर सम्बन्ध हाम्रो विच्छेद भएको छ चीनसँग। त्यहाँबाट निकै ठूलो परिमाणमा चाहिँ सामानहरू आयात हुने गर्दथ्यो, केही मात्रामा निर्यात पनि हुने गर्दथ्यो। अब त्यो मुख्य नाका एउटा लाइफलाइन, नेपालको लाइफलाइन नाका नै आज बन्द भइसकेको स्थिति भएपछि त्यसले अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्ने पनि देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षालाई पहिलो प्राथमिक सरकारले दिएको छ। आज हामी यिनै विषयमा छलफल र बहस पनि गर्नेछौ र नेपाली कंग्रेसको विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अब कंग्रेसको विवाद के हुन्छ, कंग्रेसको आधिकारिकता के हुन्छ, त्यसका बारेमा पनि हामी बहस गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
2: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ। फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
1: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
2: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
1: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, हुलास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र? त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
2: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
1: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
3: समिन ट्रेडर्स, चैनपुर 6 संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
1: टेलिफोन नम्बर 0295701023।
2: मोबाइल नम्बर 98421066022।
4: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है?
5: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
6: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
5: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनका रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
6: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
7: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
8: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
7: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने

0: त जति पकाए नि मान्दिन हौ कनछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बीचमा विपत विज्ञ सुबोध ढकाल प्रत्यक्ष रूपमा जोडिनु भएको छ। ढकालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, धन्यवाद, नमस्कार।
1: ढकाल सर, तिब्बत क्षेत्रमा बाट आएको यो बाढी, महाबाढी, महाविपत्ति भनौं, नेपालमा पनि यसले एक्कासी ठूलो मात्रामा क्षति पुर्याएको छ। यसका पछाडिका कारणहरू चाहिँ यो महाविपत्ति, यो महाबाढी के कसरी आयो, चीनले चाहिँ कस्तो खालको जानकारी दियो, समयमा जानकारी प्रवाह हुन सक्यो कि सकेन, यसको अलिकति विस्तृत विश्लेषण गरौं न।
2: हजुर, अब यसमा चाहिँ यस्तो छ, खासमा हामी चाहिँ पहिलादेखि नै भन्दै आएको र हाम्रो अवस्थिति, जुन हाम्रो हिमालयको जुन अवस्थिति छ र हामी जुन भागमा छौँ, भूभागमा छौँ, त्यो धरातलको हिसाबले र हाम्रो भौगोलिक संरचनाको हिसाबले र हाम्रो जुन चलायमान, हाम्रो गतिशील, हाम्रो भौगोलिक बनोट छ, त्यसको हिसाबले गर्दाखेरि हामी एकदमै यस्ता खाले विपदको लागि एकदम जोखिमपूर्ण अवस्थामा छौँ भनेर हामीले पहिलादेखि नै भन्दै आएको र विशेष गरी यस्ता घटनाहरूको रोक्नको लागि र यस्ता घटनाहरूबाट हुने क्षतिलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ मुख्यतया हामीले ट्रान्सबाउन्ड्री इस्युजहरू अथवा ट्रान्सबाउन्ड्री डिजास्टर डिप्लोमेसी भनेर चाहिँ मैले पहिला पनि भन्ने गरेको हो, होइन। डिजास्टर डिप्लोमेसी विभिन्न खालका डिप्लोमेसी मध्ये एउटा डिजास्टर डिप्लोमेसी भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट कुरा हुन्छ, जुन चाहिँ अहिले हामीले देखिरहेका छौँ। जस्तो जति उत्तरतिरबाट हाम्रो अहिले भन्दाखेरि चाइनाबाट हाम्रो नेपाल हुँदै त्यसपछि हाम्रो विपदका घटनाहरू यदि त्यो मल्टिपल हुँदै अथवा त्यसको ठुलो स्केल हुँदै गयो भने इन्डियातिर पुग्ने हो। त्यस कारणले हाम्रो यो जुन यो स्ट्रेसमा पर्ने जुन हाम्रा तिनवटा मुख्य हामी देशहरू छौँ र हामी बिचमा छौँ र त्यसको धेरै जसो असर चाहिँ हामीलाई परिरहेको छ। त्यस कारणले गर्दाखेरि यी विभिन्न हाम्रा दुईवटा मुख्य ठुला छिमेकीहरूसँग चाहिँ हाम्रो डिजास्टर सम्बन्धी चाहिँ डिप्लोमेसी एकदमै राम्रो हुनुपर्छ भनेर पहिला पनि मैले पनि भन्दै आएको हो।
1: अनि यो कसरी आयो, कहाँबाट आयो, यो कसरी आयो, यसको कारण के रह्यो, कि अहिलेसम्म केही प्रारम्भिक जबसम्म अनुमान त्यस्तो छ?
2: अब यसको चाहिँ मुख्यतया अहिलेसम्मको जुन इन्फर्मेसन छ त्यसबाट हामीले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि यो मुख्यतया एउटा ठुलो तपाईँको चट्टान सहितको हिम पहिरो खसेर त्यसबाट सिर्जित मुख्य ओरिजिन चाहिँ त्यहाँबाट भएको र त्यसको चाहिँ क्यास्केडिङ इम्प्याक्ट हामीले जुन भन्दै जान्छौँ, त्यो जब तपाईँ ठुलो पहिरोको पहिरो गएर त्यहाँ भएका आइस तथा स्नोहरू सबै तपाईँको एकैचोटि गला मुलुङ खस्दाखेरि जुन मात्रामा चाहिँ त्यहाँ चाहिँ स्नोहरू पग्ल्यो होला अथवा आइसहरू पग्ल्यो होला, हिउँ पग्ल्यो होला, होइन, अनि त्यसले चाहिँ के गर्यो भन्दाखेरि ठुलो मात्रामा चाहिँ पानी लिएर पक्कै पनि ल्यायो र हाम्रो के चाहिँ भुल्नु हुँदैन भन्दाखेरि जुन एरियामा चाहिँ हाम्रो यो डिजास्टर भएको छ त्यो एरियामा फेरि उति नै हाम्रो चाहिँ के छन् भन्दाखेरि हिमतालहरू पनि त्यति नै छन्। त्यस कारण त्यसको इम्प्याक्ट हिमतालमा परेको पनि हुनसक्ने एउटा तर्क छ। तर एनी हाउ चाहिँ के हो त भने मुख्य यसको कारण भनेको चाहिँ ठुलो तपाईँको चाहिँ के छ मेगा स्केलको चाहिँ ल्यान्डस्लाइड अथवा हामीले जुन पहिरो भन्छौँ त्यो पहिरोमा पनि के छ भन्दाखेरि यो के अरे रक स्नो एभलान्स भनेर हामीले जुन भन्छौँ त्यो खालको गतिविधिबाट त्यो प्रक्रियाबाट चाहिँ स्टार्ट भएर त्यसपछि तलतिर आउँदाखेरि चाहिँ जुन क्यास्केडिक इम्प्याक्ट हुन्छ तलतिर आएपछि त्यो ठुलो भोलुम्थो जुन पानीले चाहिँ साइड साइडमा कटान गर्ने साना अरू पहिरोहरू ल्याउने त्यसपछि भुसियाहरू हुने र हुँदै गर्दाखेरि के हुन्छ जति तल आयो त्यति चाहिँ त्यसको इम्प्याक्ट चाहिँ बढ्दै जाने अथवा सेडिमेन्टहरू अथवा त्यो गेग्रियानहरू चाहिँ थपिँदै जाँदाखेरि त्यो खोला चाहिँ झन बलवान हुँदै जाने र जुन हामीले देखिरहेका छौँ तपाईँको सुनामी खालको चाहिँ तपाईँको खोलामा चाहिँ एकदम हाई भनौँ न अब 25-30 मिटरको अग्लो होइन हाइटसम्म चाहिँ त्यसको चाहिँ इम्प्याक्टहरू देखिएको छ, त्यो आकाशमा उडेको हामीले देखिरहेका छौँ भनेपछि त्यो त्यसरी त्यो इन्टेन्सिटी बढ्नुमा चाहिँ के छ भने तलतिरको प्रक्रिया जुन छ माथिको इम्प्याक्टको कारणले गर्दाखेरि तलतिर क्यास्केडिङ हुँदै त्यो
1: हामी कुराकानी गरेका छौँ विपत विज्ञ सुबोध ढकालसँग। यो किन चाहिँ यति ठूलो महाविपत्ति आयो, के कारणले आयो, यसको भौगोलिक अध्ययन अनुसन्धान भइरहेको छ कि छैन, चीनबाट आएका इन्फर्मेशनहरू के हुन्, किनभने यसले निकै ठूलो विपत्ति ल्याएको छ नेपालका लागि, हजारौंको संख्यामा नागरिकहरू बेपत्ता छन्, सम्पर्क विहीन छन्। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा अलिकति प्राथमिकताका साथ कुरा उठाइरहेका छौं किनभने निकै ठूलो जनधनको क्षति भएको छ नेपालमा मात्रै, अहिलेसम्म धेरै नागरिकहरू हराइरहेको, 400 भन्दा माथि त सब मात्रै फेला परिसकेको र 900,000 भन्दा बढी नागरिकहरू हराएको भन्ने छ। पर्यटकहरू मात्रै 32 देशका 667 पर्यटकहरू यतिखेर सम्पर्कविहीन भएका छन्। यसले नेपाललाई निकै ठूलो समस्या सृजित पनि गरेको छ। यसको विषयमा हामी विपद विज्ञसँग उहाँसँग कुराकानी पनि गरिरहेका छौं। यो किन आयो, कसरी आयो, यसको कारण के हो भन्ने विषयमा हामी छलफल र बहस पनि गरिरहेका छौं। तिब्बतबाट आएको बाढ़ी नेपाल प्रवेश गरेपछि यसको विनाशकारी क्षमता यति धेरै बढ़्यो कि सुबोध ढकालजी, यो नेपाल प्रवेश गरेपछि निकै ठूलो रफ्तारमा आयो, यसको वेग चाहिँ त्यति स्पीडमा रह्यो, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ भूगर्भ अध्ययनको हिसाबले?
2: हजुर, अब यसमा चाहिँ यस्तो छ, अब त्यो एरियामा जुन भौगतिक हिसाबले नै हामीले भन्दै आएको कुरा के थियो भने, भौगोलिक हिसाबले अघि पनि मैले कुरा गर्दै थिएँ, त्यो भनेको एकदम कमजोर धरातल छ र अहिलेको जलवायु परिवर्तनको कारणले गर्दाखेरि तपाईँको तापक्रम बढ्दै जाने यो प्रक्रिया जुन हामीले भनिरहेका छौँ त्यो प्रक्रिया त्यहाँ भएकै छ। र जुन बाटोमा पर्ने हाम्रो मुख्यतया भनेको त्यो त सोर्स भयो नि, सोर्सबाट अब हामी के हेर्न पर्यो भने बाटो कुन बाटो भएर चाहिँ तपाईँको बाढी चाहिँ आउँदैछ भन्दाखेरि, त्यो जुन बाटोबाट आउँदैछ त्यहाँ चाहिँ धेरै ठाउँमा माथिल्लो तटमा चाहिँ के छ भन्दाखेरि अलिकति लुज खालको मोराइन डिपोजिट जुन हामीले त्यो हेलिकप्टरको फुटेजमा पनि देखिरहेका छौँ, त्यहाँ चाहिँ हामीले के देख्छौँ भन्दाखेरि एकदमै लुज, धेरै सार कम्प्याक्ट नभएको, धेरै नखाँदिएको तपाईँको मोराइन डिपोजिटहरू हामीले देखिरहेका छौँ भने, कति ठाउँमा चाहिँ तपाईँ के छ भने अलिक चट्टानी भुवाकै छ भने चाहिँ यो मिक्स खालको जुन हाम्रो चाहिँ भौगोलिक हिसाबको बनोट छ त्यसले गर्दाखेरि के छ भने तल आउँदाखेरि चाहिँ त्यो डेब्रिसहरू हामीले जुन भन्छौँ भनेको गेग्रियानहरू चाहिँ थपिँदै जाँदाखेरि र सानसाना पहिरोहरू र भुसियाहरू फेरि तल तटमा थपिँदै जाँदाखेरि चाहिँ तल आउँदाखेरि के हुन्छ त्यसको इम्प्याक्ट चाहिँ हाई भएको, एकदमै बढी इन्टेन्सिटी बढी भएको र त्यसको वेगवान तपाईँको खोला जुन हुन्छ एकदमै वेगवान हुँदै, अनि त्यसपछि हामीले देखेको छ भने हामीले भन्दाखेरि यसलाई जुन अभ्यास भनिरहेको छौँ त्यो अभ्यासमा के हुन्छ यति फास्ट स्पिडमा त्यो कुद्छ कि तपाईँले चाहिँ त्यहाँबाट रेस्क्यु गर्नलाई निकै गाह्रो हुन्छ होइन मान्छेहरू। र अर्को कुरा चाहिँ के हुन्छ भने मान्छेहरूको तपाईँको जुन लेभलमा मान्छेहरू धेरै बस्नुभएको थियो उहाँहरूलाई त्यो इमेजिन पनि गर्न गाह्रो, उहाँहरू चाहिँ जहाँ हुनुहुन्थ्यो त्यहाँसम्म चाहिँ फ्लडको लेभल आइपुग्दैन अथवा आउँदैछ भने पनि त्यो आइपुग्दैन भन्ने उहाँहरूलाई लागेको थियो, तर त्यो चाहिँ के भने यति ठुलो भयो त्यस कारणले गर्दाखेरि यसको इम्प्याक्ट चाहिँ बढी परेको र जनधनको क्षति भएको चाहिँ बढी भएको कारण चाहिँ यसलाई हामीले यसरी लिनुपर्छ।
1: यो एउटा मनसुन जन्ने बाढीका रूपमा यसलाई हेर्न सकिन्छ वा जलवायु परिवर्तनको कारणबाट देखिएको यो असामान्य प्रकृतिको विपत्त हो, नेपालले अनुमान गरेको थियो कि थिएन यसभन्दा अगाडि यति ठुलो?
2: यसबाट हामी चाहिँ मुख्यतया के कुरामा हामी क्लियर हुनुपर्छ भन्दाखेरि, जस्तो तपाईँले 2012 कुरा गर्नुहुन्छ भने 2012 सेती फ्लड भनेर हामीले भन्छौँ, सेती फ्लड चाहिँ खारापानी तपाईँको पोखराको चाहिँ खारापानी भन्ने ठाउँमा एकै ठाउँमा चाहिँ लगभग 19 मान्छेहरू मरेको थिए होइन। त्यो बेलामा पनि कुरा चाहिँ के थियो भने त्यो बेलामा पनि स्टार्टिङ पोइन्ट भनेको चाहिँ यस्तो नै थियो, माथिल्लो तटमा चाहिँ तपाईँको यो एभलान्स यो स्नो के रक एभलान्स भयो र त्यसले गर्दाखेरि त्यो हिउँदको बेला थियो र हिउँदको बेलामा पनि तपाईँको खोलामा के बाढी आउँछ र भने मान्छेहरूले सूचना हुँदाहुँदै पनि उहाँहरू नभाग्नु भएको र तपाईँको चाहिँ एकै ठाउँमा मान्छेहरू त्यसरी मर्नुभएको होइन मरेका थिए भन्ने कुरा हामीलाई 2012 घटना थाहा छ। त्यस्तै तपाईँले हेर्नुभयो भने 2020 चाहिँ तपाईँले हेर्नु भने मेलाम्चीको डिजास्टर जुन छ, मेलाम्ची लगभग प्रकृति ठ्याक्कै तपाईँको यो एक्ज्याक्टली एउटै नभए पनि तर लगभग चाहिँ के छ भने मिल्दोजुल्दो हाराहारीमा हामीले देखिरहेका छौँ। त्यस्तै तपाईँले हेर्नुभयो भने लास्ट इयरको चाहिँ जुन थामे फ्लड भनेर हामीले भनिरहेका छौँ, त्यो थामेमा चाहिँ जुन खालको बाढी आएको थियो र त्यसमा पनि के थियो भन्दाखेरि यो ग्लेसियर लेकहरू पौलेर त्यसले विस्फोट भएर अथवा त्यहाँ पहिरो भयो, पहिला पहिरो गइसकेपछि त्यसको इम्प्याक्टले चाहिँ जुन हिम ताल थियो त्यो हिमथालहरू फुट्यो र त्यसपछि दलहरूले बाढी आएर त्यत्रो क्षति भइरहेको थियो। भनेको मतलब के छ भने यो अकस्मात आएको अथवा हामीले थाहै नहुने कुरा भएको चाहिँ होइन पक्कै पनि, किनभने यसलाई इन्डिकेसनहरू अर्ली इन्डिकेसन्सहरू हामीले दिइरहेकै थियो, तर के छ भन्दाखेरि यो यस्तो खालको घटनाहरू हुनसक्छ भन्ने कुरालाई ध्यानमा राखेर फ्युचरको चाहिँ हाम्रो के छ भन्दाखेरि जोखिम नियन्त्रणका उपायमा चाहिँ हामी लाग्न नसकेकै हो, त्यसमा त हामी क्लियरली भन्नै पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ के भन्छु भन्दाखेरि यो जुन कुरा भनि नै रहिएको छ हामीलाई थाहै नभएको भन्ने कुरामा चाहिँ त्यति साह्रो सत्ता छैन, किन छैन भने मैले तपाईँलाई यहाँलाई चाहिँ के भने 2-3 घटना नै बताइसकेँ होइन। भनेपछि अब यसमा चाहिँ के हुन्थ्यो भन्दाखेरि यस्ता जोखिमयुक्त स्थानहरू कुन कुन हुन् पहिचान गर्ने र त्यो पहिचान गरिसकेपछि त्यसलाई कन्टिन्युस मोनिटरिङ गरेर टाइमली हामीले उदाहरणलाई त्यो घटना त घट्थ्यो होला तर टाइमली हामीले जनताहरूलाई

0: दिनुभन्दा पनि हामीले के काम गर्न सक्यौँ अथवा हामीले कतिको कोर्डिनेसन गर्न सक्यौँ भन्ने कुरामा चाहिँ हामी अगाडि भनौँ त्यसलाई हेरेर त्यसको एनालाइसिस गरेर अनि त्यसपछि अगाडि बढ्न सक्ने हो। र अहिलेको केसमा चाहिँ के चाहिँ हुनसक्छ भन्दाखेरि अब चाइनाको पार्टबाट हेर्दाखेरि पनि उहाँहरूलाई पनि त्यो लेभलको सूचना टाइमली नभएको हुनसक्ने सम्भावना चाहिँ अझै पनि लाग्छ। त्यस कारणले उहाँले सूचना हुँदाहुँदै हामीलाई सूचना दिनुभएन होला जस्तो चाहिँ लाग्दैन अहिलेको सिनारी हेर्दाखेरि होइन। तर कुन लेभलको चाहिँ हामीसँग डिप्लोमेटिक थियो अथवा चाहिँ हामी कति कन्ट्याक्टमा थियौँ भन्ने कुरा चाहिँ अहिले ठ्याक्कै भन्न सकिने अवस्था चाहिँ देखिँदैन।
1: अहिले सीमा पार नदीमा आउने बाढीको जोखिम न्यूनीकरण गर्न नेपाल र चीन बीच पर्याप्त तथ्याङ्क तथा सूचना आदान प्रदानको त्यो संयन्त्र त्यो मेकानिजम चाहिँ कतिको स्ट्रङ छ नेपालसँग?
0: अब नेपालमा चाहिँ यो धेरै जसो कुराहरूमा चाहिँ के छ भने जुन संयन्त्रहरू भन्छन् त्यो संयन्त्रहरू बनिसकेपछि सर्ट इन टाइमको लागि हामीले देखेको हाम्रो
1: अगाडि पनि त आएकै हो नि रसुवामा बाढी होइन त्यतिखेर पनि
0: हो मैले त यहाँलाई भन्दै थिएँ पहिला पनि आएकै थियो होइन। त्यस कारणले गर्दा यो संयन्त्रहरू पनि बन्छन् त्यो सर्ट इन टाइम्सलाई त्यसले वर्किङ पनि फङ्सनिङ पनि हुन्छ तर त्यो के हुन्छ भने बिस्तारै त्यो चाहिँ के हुन्छ भन्दाखेरि मुख्यतया हामीले के बुझ्नु पर्यो भन्दाखेरि यस्ता घटनाहरू घट्नलाई चाहिँ मनसुनमा चाहिँ बढी समस्या आउने कारणले गर्दाखेरि र मनसुनको समय भनेको तपाईँको चार लगभग चार महिनाको समय भएपछि हाम्रो चाहिँ संयन्त्रहरू के छ भने त्यो बाँकी आठ महिना चाहिँ एकदमै सुत्ने अथवा त्यो चाहिँ एकदम एक्टिभ नहुने डिसफङ्सनिङ हुने अथवा त्यो चाहिँ तपाईँको के भन्छ निरन्तर कम्युनिकेसनमा नरहने जुन परिपाटी छ हो त्यसको असर चाहिँ के हुन्छ भने यहाँ ठ्याक्कै आएर रिफ्लेक्सन हुन्छ। तपाईँ चाहिँ निरन्तर रूपमा चाहिँ त्यो कम्युनिकेसनमा हुनुपर्ने कुरालाई हामीले व्यवस्था गर्छौँ र जति बेला घटना घट्छ अनि मात्रै हाम्रो चाहिँ के हुन्छ भने संयन्त्रहरू अथवा हामी सबैजना पनि के हुन्छ भने त्यसपछि हाम्रो तासमा चाहिँ जुन पहिलादेखि चलन छ त्यो चाहिँ त्यसमा चाहिँ धेरै परिवर्तन भएको जस्तो देखिँदैन।
1: अब अहिले जस्तो अब बाढीका लागि पहिरोका लागि भुचेका लागि अवल्यान्डरको लागि अब नेपाल चाहिँ निकै ठुलो जोखिम छ। युपी सेन्टर जस्तै छ, भूकम्प पनि त्यस्तै छ। भोटेकोसी तामाकोसी त्रिशुली लगायत हिमाली नदीमा यस्ता बाढीहरू फेरि दोहोऱ्याउन सक्ने सम्भावना मैले एउटा भर्खरै मात्र एउटा खबर पढ्दै थिएँ चीनबाट अझै पनि त्यहाँ खतरा बाँकी छ। चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक रहेको यो छोचेन खोला र यो पुरेपु तस्याम्पो नदीको संगम छेउमा रहेको ठूलो ताल त्यहाँ बनेको 20 लाख घनमिटर पानी जम्मा भएको र त्यहाँ 30 लाख घनमिटर जम्मा हुन सक्ने भन्ने भनेको छ भन्दा यी खतराहरू दिन प्रतिदिन बढ्दै जाने हो वा चाहिँ यसको समाधान सोल्युसन के हुन्छ?
0: हजुर, अहिले तत्कालको लागि हामीले भन्दाखेरि चाहिँ मैले अहिले तत्कालको यो घटनाको बारेमा नै यहाँले भन्नुभएको जुन रेफरेन्स दिनुभएको छ त्यसकै आधारमा नै मैले अलिकति कुरा गर्छु। त्यसमा चाहिँ के छ भने यो हामीले पनि हेरेका छौँ र इमेजहरू पनि हामीले हेर्दै गर्दाखेरि र जुन चिनिया सरकारी निकायहरूबाट चाहिँ कुरा आइरहेको छ र फुटेजहरू पनि आइरहेको छ त्यसले गर्दाखेरि यो एक्ज्याक्टली चाहिँ के छ भन्दाखेरि त्यहाँ लेक बनेको देखिन्छ, प्रष्ट रूपमा देखिन्छ र यसको सिचुएसन चाहिँ अहिले के हो त भन्दाखेरि पहिलाको घटना अलिकति फरक भए पनि अब अहिलेको जुन ताल बनेको कुरा छ त्यो खोला छुन्डिएर ताल भनेको यो चाहिँ एक्ज्याक्टली हाम्रो मेलाम्चीमा जुन त्यो त्यो त्यसको चाहिँ ठ्याक्कै रिफ्लेक्सन अहिले रिफ्लेक्सनको रूपमा आइरहेको छ। त्यस कारणले गर्दाखेरि अहिलेको लागि हामीले भन्दाखेरि के हो भने जोखिम चलिसकेको होइन, एउटा सुरुको स्केलको चाहिँ एउटा ठुलो लेभलको चाहिँ जुन गएको छ त्यो फेरि अर्को चाहिँ आउन सक्ने सम्भावना चाहिँ उहाँले जुन इन्फर्मेसन दिइरहनु भएको छ त्यसले चाहिँ एकदमै क्लियरली देखाइरहेको छ। त्यस कारणले हामी ढुक्क भएर बस्न सक्ने अवस्था छैन, मानिसहरूलाई चाहिँ हामीले चाहिँ सतर्क अवस्थामा र चाहिँ फेरि पनि आउन सक्छ भन्ने कुरामा एकदमै सतर्क गराउनु पर्ने र हाम्रो संयन्त्रहरूलाई परिचालन गर्नुपर्ने र जुन उद्धार कार्यहरू भइरहेको छ त्यसमा पनि हामीले अलिकति बढी ध्यान दिनुपर्ने कुरा चाहिँ यसमा पक्कै पनि देखिन्छ। र यसले चाहिँ के देखाउँछ भन्दाखेरि तपाईँले चाहिँ जुन लेक बनाएको हामीलाई देखाइरहेको छ त्यो चाहिँ सर्टेन टाइमसम्म अझै फर इक्जाम्पल आजको दिनसम्म अथवा चाहिँ अझै 8-10 घन्टासम्म त्यो बाढियो भने चाहिँ हामीले अहिले जुन 20 लाखको घनमिटरको कुरा गर्दैछौँ त्योभन्दा एकदमै मल्टिपल भएर चाहिँ तपाईँको पानी जान सक्ने र एनी टाइम चाहिँ त्यो फुट्न सक्ने कारणले त्यसको इम्प्याक्ट भनेको त फेरि अहिलेको जुन रुट छ त्यो रुटमा त फेरि इम्प्याक्ट पर्न सक्ने नै सम्भावना उत्तिकै छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ के छ भने हामीले एकदमै केयरफुल्ली ह्यान्डल गर्नुपर्ने देखिन्छ अहिले तत्कालको लागि चाहिँ। र फ्युचरलाई यहाँले भन्नुहुन्छ भने चाहिँ अहिले मैले भने चाहिँ 8 महिना जुन सुत्ने हाम्रो परम्परा छ र 4 महिना मात्रै हामी काम गरेको जस्तो देखाउँछौँ त्यो परिपाटी तुरन्त नत्यागेसम्म र तपाईँको यो क्रिटिकल कुन एरिया छ भनेर आइडेन्टिफाई भइसकेको ठाउँमा पनि हाम्रा चाहिँ एक्टिभिटीहरू त्यहाँसम्म नपुग्दाखेरि अर्ली वार्निङको सिस्टम नपुग्दाखेरि अथवा मोनिटरिङको सिस्टम नपुग्दाखेरि र निरन्तर अपडेटेड इन्फर्मेसनहरू हामीले लिन नसकेको कारणले यो घटना भएको भन्ने त प्रष्ट छ। त्यस कारणले यदि त्यो त्यो हाम्रो विकनेस जुन थियो त्यसलाई चाहिँ हामीले सपार्न सक्यौँ, सुधार्न सक्यौँ भने फ्युचरमा हुनसक्ने सम्भावित घटनाबाट अथवा त्यसबाट हुने क्षतिलाई चाहिँ कमसेकम हामीले धेरै हदसम्म हटाउन सक्छौँ जस्तो लाग्छ।
1: र अब जाँदा जाँदै यो यतिसम्मको परिकल्पना गरेका थियौँ जहाँ चाहिँ भनिन्छ 9 मिटर भन्दा माथिसम्म पनि त्यसको त्यसको आकार त्यसको उचाइ चाहिँ 9 मिटरसम्म पनि मापन गरियो भन्ने खालको कुरा थियो। यति धेरै तीव्रता र यति धेरै हाई भोल्टेजमा आउने आकलन वा यसको तयारी वा पूर्व तयारी वा नेपालले भोग्छ भन्ने खालको केही थियो कि रिजर्भेसन थियो हाम्रो हामीसँग?
0: हजुर, पक्कै पनि यो चाहिँ के थियो भने यो लेभलको हुन्छ भन्ने त

0: के अरे अनुमान अथवा त्यसको चाहिँ भनौँ आकलन त पक्कै पनि थिएन होइन. तर के छ भन्दाखेरि पहिलाको जुन हामीले अहिले पनि कुरा गरेका थियौँ, पहिलाका घटनाहरूले चाहिँ यस्ता खाले घटनाहरू घट्न सक्छन् भन्ने चाहिँ पक्कै नै थाहा थियो. अब अहिले लेभलको कुरा गर्दाखेरि चाहिँ के छ भन्दाखेरि त्यही कारणले मैले भनिरहेको चाहिँ के छ भने जुन इनिसिएसन पोइन्ट छ जहाँ चाहिँ तपाईँको यो चट्टान त्यसपछि हिउँको जुन पहिलो एभलान्स हामीले भनेको छौँ त्यो चाहिँ यति म्यासिभ खालको छ, यति ठुलो छ र त्यसको कारणले गर्दाखेरि त्यसको इम्प्याक्टको कारणले गर्दाखेरि चाहिँ यो भएको कारणले गर्दाखेरि हाम्रो मुख्य त्यहाँ ध्यान चाहिँ के छ भन्दाखेरि हामीले जहिले पनि खालि ग्लेसियरले गर्दा हिमताललाई मात्रै ध्यान दिएर भएन कि त्यहाँ हुनसक्ने पहिराहरू र तपाईँको एभलान्सहरू जुन जान सक्ने सम्भावना ठाउँहरू सम्भावित ठाउँहरू छ त्यसको पहिचान गरेर तिनीहरूको मोनिटरिङ गरेर त्यहाँ चाहिँ सकेसम्म चाहिँ हामीले के छ भने रोकथामको उपायहरू नगर्ने हो भने र त्यो सँगसँगै अफकोर्स हामीले चाहिँ हिमताललाई चाहिँ हामीले छोड्नुपर्छ भनेको पक्कै पनि होइन किनभने तपाईँको पछिल्लो टाइममा चाहिँ जुन जलवायु परिवर्तनको कारणले गर्दाखेरि जति पनि हिउँहरू पग्लेर लेकहरू बनाएका छन् तिनीहरूको साइज बढ्दैछ. विशेष गरी अहिले हेर्दाखेरि चाहिँ के छ भने हाम्रो पनि इसिमोड भन्ने जुन संस्था छ उहाँले चाहिँ यसको मोनिटरिङ अलिकति गर्नुभएको छ. अब समस्या यहाँनिर कहाँनिर आइदियो भन्दाखेरि इसिमोडले गरिरहेको अनुसन्धान अथवा हामी जस्ता मान्छेले गरेको अनुसन्धान र यसलाई चाहिँ अपनत्व लिइदिने सरकारी निकाय जसले सरकारी निकायले अपनत्व लिइदिनुपर्छ कि त उहाँहरूले आफै स्टडी गर्न सक्नु पर्यो होइन भने अहिले गरेकोलाई अपनत्व दिने एउटा परिपाटी अथवा त्यसको चाहिँ एउटा मेकानिजम नबनाउँदाखेरिसम्म चाहिँ के हुन्छ भने अध्ययनहरू बेला बेलामा भएका छन् तर ती सबै के भइदियो आइसोलेटेड रूपमा छ त्यसलाई इन्टिग्रेटेड रूपमा पोलिसीमा ट्रान्सलेट हुन चाहिँ सकेको नसकेको अहिलेको अवस्था भएको कारणले गर्दाखेरि मैले त के भन्छु भने विपद प्राधिकरणले चाहिँ तुरुन्तै नै यस्ता जति पनि छरिएर रहेका अनुसन्धानहरू छन् एउटा चाहिँ ठुलो तपाईँले चाहिँ उहाँहरूले चाहिँ एउटा भनौँ न कुनै सम्मेलन नै गरेर अथवा चाहिँ एउटा मिटिङहरू आयोजना गरेर यो सबैतिरबाट इन्फर्मेसन कलेक्ट गरेर अनि त्यसरी कुन एरियामा चाहिँ बढी जोखिममा छ भने अलरेडी पत्ता लागिसकेको ठाउँमा चाहिँ हामी यहाँ काममा गइहाल्ने र त्यसलाई पोलिसीले चाहिँ तपाईँलाई ट्रान्सलेट गर्ने र त्यसपछि नयाँ ठाउँमा चाहिँ कहाँ हुनसक्छ भन्ने कुरामा चाहिँ हामीले फर्दर अध्ययन गर्नलाई पनि प्रायोरिटी वाइज फर इक्जाम्पल हामीले भन्दाखेरि रातो जोन हरियो जोन र पहेँलो जोन हामीले भन्ने तिनवटा कलरले चाहिँ जुन इन्डिकेसन गर्छ जुन रातो जोनले चाहिँ एकदमै बढी जोखिममा भएको अहिले नै एक्ट गरिहाल्नुपर्ने र पहेँलो जोनले चाहिँ त्यसपछि र हरियो जोन भनेर चाहिँ त्यस छ भनेर चाहिँ जुन यस्तो खालको हामीले पहिला पनि गर्दै आएको कुराहरू छ त्यसलाई चाहिँ अलिकति लार्ज स्केलमा पुर्याउने र यसलाई चाहिँ पोलिसीमा ट्रान्सलेट गरेर काम गर्न चाहिँ हामी ढिला नगर्ने हो भने चाहिँ र सबै मिलेर अफकोर्स यसमा चाहिँ एउटा डिसिप्लिनको मान्छेले अथवा एउटा के अरे रिसर्चरहरूले मात्रै गर्न सक्ने छैन यसलाई मल्टिडिसिप्लिन अप्रोचबाट हामी जान सक्यौँ र यसको लिड चाहिँ अहिलेको हिसाबमा चाहिँ विपद प्राधिकरणले लिन सक्यो भने र फ्युचरमा हुनसक्ने यस्ता घटनाहरूबाट हुने क्षतिलाई चाहिँ कमसेकम हामीले घटाउन सक्छौँ.
1: हस् सुभाष ढकालजी, यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: हजुर, धन्यवाद.
1: उहाँ विपद विज्ञ सुभाष ढकाल आधार श्रोता नेपाली बसमा छोटो विश्रामी छौ. विश्रामपछि पुनः
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
3: ल ल आमा, म तु गए तु आए.
2: होइन, आजै आइपुग्छस् र.
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि. हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ. वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029571128, मोबाइल नम्बर 9852045741.

0: नमस्कार, म गायक अशोक मुकारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेक बिचको धुन, रेडियो अरुण।
1: यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता तथा डीएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ।
1: अब सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्नु भनेको नेपाली कंग्रेसको महाधिवेशन अघि बढाउने बाटो पूर्ण रूपमा खुलिएको भन्ने हो वा अझै केही कानूनी अडचनहरू बाँकी छन्?
2: यस्तो छ, हेर्नुहोस्, सबभन्दा पहिला हेर्नुहोस्, नेपाली कांग्रेसको महाधिवेशन कुनै व्यक्ति वा गुटको इच्छा र अनिच्छामा निर्भरको विषय होइन। नेपालको संविधानको धारा 269(4) ले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्छ भन्छ र निश्चित अवधिमा नेतृत्वको निर्वाचन हुनुपर्छ भन्ने संवैधानिक दायित्व पनि निर्धारण गरेको छ। त्यसैले राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 16 पनि त्यो संवैधानिक दायित्वबाट दललाई बाहिर जान दिँदैन, अथवा प्रत्येक पदाधिकारीको निर्वाचन चाहिँ प्रत्येक 5 कम्तीमा एकपल्ट गर्नुपर्छ भन्ने विशेष परिस्थितिमा पनि कानून तथा विधानले दिएको सीमाभन्दा बाहिर गएर गर्न सकिँदैन। नेपाली कांग्रेसको विधानको धारा 17(1) त्यही व्यवस्था छ। त्यसैले यो जुन फैसला विरूद्ध पुनरावलोकनको निशा प्रदान भएको भए पनि त्यसैले अघिल्लो फैसला स्वत बदर वा निष्क्रिय गरेको होइन। सर्वोच्चको पूरी इलासले महाधिवेशन रोक्न वा माग गरेको अन्तर्कालीन आदेश अस्वीकार गर्दै हिजो कुनै काम रोक्न वा गर्न आदेश नदिएको अथवा महाधिवेशन रोक्ने प्रथम दृष्टिको आधार नदेखिएको भने स्पष्ट पारेको छ।
1: भनेपछि अदालतले रिट नै खारेज नगरी अन्तरिम आदेश मात्रै अस्वीकार गरेको हो भने यसको कानूनी अर्थ के हुन्छ? त्यसो भए
2: यसो हुन्छ, मुख्य रूपमा नियमित महाधिवेशन रोक्ने प्रयोजनको लागि गएको रिट त्यो अन्तर्कालीन आदेशको निवेदन थियो। त्यो अन्तर्कालीन आदेश प्रायमा फेसी दिनुपर्ने अथवा नियमित महाधिवेशन रोक्नुपर्ने देखिएन भने अदालतले बोलिसके पछाडि अथवा महाधिवेशन रोक्ने कुनै न्यायिक आदेश अस्तित्वमा नरहेको अवस्थामा नेपाली कांग्रेसले आफ्नो विधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपालको संविधान अनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउने कानूनी रूपमा सम्भव मात्र होइन, यो आन्तरिक लोकतान्त्रिक संवैधानिक दायित्व पूरा गर्ने कार्य समेत हो। त्यसैले यसलाई सामान्य रूपमा हेर्नु हुँदैन। हेर्नुहोस्, सर्वोच्चले नरोक भनिसके पछाडि अब दायित्व, अब आन्तरिक लोकतन्त्रको र संवैधानिक दायित्व भनेको यो। हेर्नुहोस्, त्यसैले यो प्रक्रिया अघि बढाउनु त कानुनी रूपमा सम्भव मात्रै होइन, दायित्व सम्भव त छ नै। हेर्नुहोस्, अब आन्तरिक लोकतान्त्रिक संवैधानिक दायित्व पनि नेपाली कांग्रेस पार्टीको हो। त्यसैले यसलाई अगाडि बढाउने कुरामा कहीँ कतै रोकिँदैन भन्ने मलाई कानुनी अथवा त्यसको व्याख्याको विषयवस्तु त्यो आदेशको हिजोको आदेशलाई हामीले यसरी बुझ्नुपर्छ।
1: अब अदालत त पानी परेर नै भएको छ नेपाली कंग्रेसका लागि। अब देउबा खड्काको पक्षले अब यो आदेश विरूद्ध पुनरावेदन वा अर्को कानूनी बाटो खोज्न सक्छन् कि सक्दैनन्? त्यसो भए
2: छैन, यो आदेश विरूद्धमा अर्को बाटो छैन, यो अन्तिम आदेश हो। यो आदेशले महाधिवेशन, नियमित महाधिवेशन रोक्ने किसिमबाट आदेश आएको छैन, अथवा महाधिवेशन सम्पन्न, नयाँ केन्द्रीय कार्य समिति निर्वाचित र नयाँ पदाधिकारी निर्वाचित, नयाँ कार्यकाल प्रारम्भ हुनको लागि महाधिवेशन रोक्नु भन्ने आदेश नदिएको कारणले त्यो अगाडि बढ्न सक्छ।
1: निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन गर्नु रोक्नुपर्ने अवस्था नदेखेको हो भने अब कंग्रेसको महाधिवेशन सम्बन्धी प्रक्रिया रोक्ने अन्य कुनै कानूनी आधारहरू बाँकी छन् त्यसपछि पनि?
2: छैन छैन, अब हिजोको आदेश सर्वोच्च अदालत, अभिलेख अदालत हो, माथिल्लो अदालत हो, सर्वोच्चको हिजोको आदेशले के गर्यो भने त्यो प्राइमा फेसी देख्यो, कारण गर्नुपर्ने फैसला कारण गर्नुपर्ने गरी कुनै आदेश निर्देश गरेकै छैन। यसभन्दा पहिलाको 4 जो निर्देश आदेश गरेकै छैन, रिट निवेदनै खारेज भएको छ भने निवेदन मागेपछि अन्तर्कालीन आदेश जारी गर्नुपर्ने सम्मको पूर्वावस्था त प्रथम दृष्टि प्रायमा फेसी नै देखिएन भन्छ। यसभन्दा पहिलाको रिट निवेदन जुन फैसला भएको छ त्यसबाट जारी भएको भए अथवा कुनै एउटा आदेश जारी भएको भए त्यसलाई त्यो अनुसार कारण गर भन्न सकिन्थ्यो। जस्तो हेर्नुहोस्, उदाहरणको लागि यसभन्दा पहिला रिट निवेदन नगर्नु अथवा त्यो नहुनु भन्ने किसिमबाट केही फैसला भएको अथवा विशेष महाधिवेशनको प्रश्नमाथि प्रश्न उठेर यो गैर कानुनी भएको भन्ने हुँदाहुँदै गर्न खोजिएको भए अदालत रोक्थ्यो। रिट निवेदनै खारेज भएको छ पहिला, अनि फैसला कारण के रोक्ने? खारेज भएको फैसला कानुनमा अन्तर्कालीन आएर रोक्नु भनेको त्यो पूर्व अवस्था देखिएन, कारण गर्नुपर्ने गरी कुनै आदेश निर्देश गर्नुपर्ने अवस्था देखिएन, खारेज भएको रिट निवेदनबाट के फैसला कारण रोक्ने हो? फैसलाले केही बोलेकै छैन, यसो गर भनेकै छैन भने रिटेन निवेदन खारेज भएको छ भने त्यसलाई फैसला कारण रोक्नु भने कसरी भन्ने भनेर सर्वोच्च अदालतले हिजो प्रथम दृष्टिमा नै
1: प्राइमेसी
2: जारी गर्नुपर्ने समयको देखिएर भनेको छ।
1: प्राइमेफेसी नदेखिएको भन्दै अन्तरिम आदेश अस्वीकार गर्नु भने यसको सरल कानुनी अर्थ के हो? यो प्राइमेफेसी भने
2: यो प्राइमेफेसी भनेको पूर्वावस्था भन्छ, सरसर्ती हेर्दा अहिले नै हामी भित्र प्रवेश गर्नु परेन होइन, प्राइमेफेसी फर्स्टमै सर हेर्दै भए यो देखियो, यस पछाडि अरू हामी भित्र जानै परेन, खतल्नै परेन, पूर्वावस्था
1: यसलाई सर्वोच्चले चाहिँ
2: त्यही त मैले अघि भने नि यो 83 साल वैशाख 14 गते जुन समिति इजलासबाट जुन फैसला भएको थियो त्यो फैसलाले रिट निवेदन खारेज गरेको हो। रिट निवेदन खारेज भइसके पछाडि त्यो फैसला कार्यान्वयन गर्न रोकिपाऊ भनेर गएको नि अन्तर्कालीन आदेश, त अन्तर्कालीन आदेश हो यो, अन्तरिम होइन कि मुद्दाको विवाद, मुद्दा सर्वोच्च अदालतमा चलिरहेको विवाद छ भने त्यो विवाद त्यो मुद्दाले अन्तिम टुङ्गो नलाग्दै त्यसको कुनै कार्य सम्पन्न भयो भने त्यसलाई रोकिपाऊ भन्ने इन्टरलोकेटेड अर्डर अर्थात् अन्तर्कालीन आदेश हो। अन्तर्कालीन आदेश मागेर गएकोमा यसभन्दा पहिला 83 साल वैशाख 4 गते जुन फैसला भएको छ त्यो फैसलाले रिट निवेदन खारेज गरेको छ भने के कारण रोक्ने हो? फैसला कारण रोकिपाऊ भने जाने 156 मुलुकी देवानी संहिता 2074 कार्यवाही संहिताको 156 फैसला कारण हुन रोक्ने व्यवस्था हो अन्तर्कालीन आदेशमा जाओ।
1: अब यसले शेरबहादुर देउबा र पूर्णबहादुर खड्काको दावीलाई चाहिँ कतिको कमजोर तुल्याएको छ यो फैसला कार्यान्वयन स्थगन गर्नुपर्ने कानुनी अवस्था नदेखिएको पछि?
2: अब यसो चाहिँ हेर्नुहोस्, यसले के हुन्छ भने अब नियमित महाधिवेशन होइन मुद्दाको अन्तर्कालीन आदेशको माको मूल प्रयोजन के थियो भने 15 महाधिवेशनको प्रक्रिया रोक्नु थियो, सम्मानित अदालतबाट त्यो माग बोजी अन्तर्कालीन आदेश जारी भएन, त्यसैले अदालतले रोक आदेशको अभावमा रोक्ने आदेशको अभाव अदालत रोक भने होइन, नेपाली काङ्ग्रेसले आफ्नो विधान राजनीतिक दल र संविधान बमोजिम निर्धारित माग सम्पन्न गर्यो भने त्यसपछि मुद्दामा महाधिवेशन रोक्ने आदेश जारी गर्नु व्यावहारिक र उपचारात्मक दुवै किसिमको निष्प्रयोजन हुन्छ। निष्प्रयोजन हुन्छ पछि सम्मानित सर्वोच्चले स्थापित सिद्धान्त नै छ कि विवादित पदको अथवा कुनै अवधि समाप्त भएपछि सम्बन्धित त्यो जुन इस्युज उठ्या छ त्यो विवादित कार्यको समाप्ति समाप्त भएपछि रिटको औचित्य समाप्त हुन्छ भने फेरि मुद्दामा बोलेर चाहिँ हेर्नुहोस्, जस्तो कुन कुनमा छ भने हेर्नुहोस्, यो संविधान के हो नि संविधान सभाको समयावधि होइन संविधान सभाको समयावधिका सन्दर्भमा पनि सर्वोच्चले बोलेको छ किन औचित्य समाप्त भएको छ भनेर, संविधान सभा विघटन भएपछि रिटको औचित्य समाप्त हुन्छ भनेर धेरै मुद्दा बोलेको छ हेर्नुहोस्, त्यो संविधान सभा नै विघटन भइसकेपछि निवेदनको औचित्य समाप्त हुन्छ भनेर सर्वोच्चले बोलेका धेरै नजिरहरू छन् धेरै मुद्दामा, मैले एउटा उदाहरण दिएको। त्यसैले त्यो निवेदनको औचित्य के थियो भने विशेष महाधिवेशनबाट आएको पदाधिकारीले नियमित महाधिवेशन गर्न पाइँदैन, त्यो विशेष महाधिवेशन वैध छैन भन्ने कुरामा सर्वोच्चको वैशाख 4 गतेको वैधता दिइसके पछाडि र रिट निवेदन खारेज भएपछि फैसला कारण गर्ने पाटो रहेन, रिटै खारेज भएकोले के कारण गर्ने? फैसला कारण अन्तर्कालीन आदेश रोक्ने हो फैसला कारण हुनबाट, खारेज भएको रिटको फैसला कारण के हुन्छ? यसो गर उसो गर भनेकै छैन, निर्देश गरेकै छैन, त्यसैले रोक्नु पर्ने भन्ने कुरो प्रायमा फेसी सुरुमै सरसर्ती हेर्दै देखिएन भन्ने भयो भने अबको अवस्था के हो भने हेर्नुहोस्, अब नियमित महाधिवेशन तोकिएको मितिमा सम्पन्न भयो तर सर्वोच्च अदालतको यो अन्तर्कालीन आदेश त हिजो दिएन, यो जुन चलेको पुनरावलोकनबाट निष्ठावर अनुमति प्राप्त भएर जुन पूर्णविलासमा गएको छ त्यो पूर्णविलासको फैसला नियमित महाधिवेशन पछाडि भयो भने त्यो निवेदनको औचित्य समाप्त भएको मानेर रिट निवेदन खारेज हुन सक्छ।
1: भनेपछि अब यो आधिकारिकताको विवाद पूर्ण इजलासमा पुगेको छ, अहिले नै त्यो पूर्णबहादुर खड्का र शेरबहादुर देउवाको रिटमा अन्तरिम आदेश नदिइसकेको अवस्थामा यदि त्यस पछाडि आउने फैसला जो चाहिँ मूल रिट त त्यहाँ कायमै छ होइन, त्यो फरक फैसला आयो भने अहिले अगाडि बढाइएको कंग्रेस महाधिवेशनका निर्णयहरू यसको औचित्यमा चाहिँ के असर गर्दैन त्यसो भए?
2: होइन यसो छ, यसो छ, अहिले महाधिवेशन रोक्नको लागि अदालतले रोक दिएन नि, रातकै पुणे जिल्लाले रोकेन नि हिजो नरोकेपछि यसको के हो भने हेर्नुहोस् यो समयमै मायाको अन्तरिम संरक्षण प्राप्त गर्न सकेन भने त्यसको परिणाम स्वरूप नियमित माध्यमले सम्पन्न भयो भने स्वयं न्यायिक प्रक्रियालाई पनि पराजित गर्ने घटना यो होइन बरु लोकतान्त्रिक निर्वाचन प्रक्रिया हो क्या यो निवेदकको तत्काल उपचारको माग हुने प्रयोजन र बाँकी रहेमा केवल सैद्धान्तिक र पूर्ववर्ती कानूनी चाहिँ प्रश्न मात्र रहने अवस्था त हुन्छ तर त्यसो भन्दैमा अदालतले भोलि नियमित महाधिवेशन नरोकेर गर्न दिइसके पछाडि यो मुद्दा जुन नियमित महाधिवेशन रोक्ने समेतबाट जुन विशेष महाधिवेशनको विरुद्धमा भएको मुद्दा त नियमित प्रक्रियामा आइसक्यो त नियमित महाधिवेशन भएर 15 महाधिवेशनबाट आइसक्यो त भनेपछि यो माग दाबी निरर्थक हुने हेर्नुहोस् यो माग दाबी निरर्थक हुन्छ नि यसलाई अरू अन्तर्राष्ट्रिय उमा पनि यस्ता मुद्दाहरू धेरै छन् हेर्नुहोस् धेरै अरू अवस्थामा बोलिएका छन् त्यसैले यो मुट भन्छ यसलाई मुट भनेको अथवा निष्प्रयोजन निष्प्रयोजन हुने अवस्था आउँछ भन्ने यो निष्प्रयोजन भनेको रिट निवेदनको माग दाबी नै निष्प्रयोजन भएपछि त्यसले मुटनेस भन्छ
1: निरर्थक आदेशले चाहिँ कंग्रेसको संस्थापन इतर पक्षलाई महाधिवेशन रोक्ने कानूनी प्रयासमा ठूलो धक्का भन्न मिल्छ
2: हो मिल्छ मिल्छ यसलाई जो माग दाबी लिएर जानु भएको थियो हिजो निवेदकहरूले निवेदकहरूको माग बमोजिम अन्तरिमकालीन आदेश जारी नभएको कारणले अब नियमित महाधिवेशन अगाडि बढ्छ नियमित महाधिवेशन अगाडि बढेर टोकियोको समयमा भयो भने त्यस पछाडि अदालतमा चल्ने आउने पछि फैसला आउने मुद्दाले पनि यो निष्प्रयोजन भएको भन्ने कुराको सन्दर्भमा महत्वपूर्ण बहस त्यो बेला हुन सक्छ
1: भनेपछि अब अहिलेको अवस्थामा चाहिँ कंग्रेसको महाधिवेशन नियमित समयमा हुने भयो त्यसको अन्य कुनै पनि बाधा अडचन चाहिँ अब आउँदैन अब टोकिएकै समयमा महाधिवेशन गर्दा बेटर हुने भयो होइन त्यसो भए सर्वोच्चले त्यो मूल मुद्दाले पनि केही पनि असर गरेन अब पुणे
2: अब नगर्नु झन् हुन्छ अब नगर्नु झन् लोकतान्त्रिक अभ्यास नेपालको संविधान राजनीतिक दल संविधानको दफा 16 र नेपाली कांग्रेस विधान 17(1) को विपरीत हुन्छ अब नगर्नु झन् गर्नै पर्छ अब गर्नै पर्छ त्यसैले यसको लागि नगर्नको लागि अब कोही कतै छुट छैन अब नेपाली काङ्ग्रेसलाई अहिले त्यसैले त गर्नु पर्छ कुनै पनि अदालतले अब चाहिँ नगर्ने भन्ने चिज रोक्ने अवस्था हुँदैन यो मुद्दाको फैसला अन्तिममा टुङ्गो लाग्ने विषयवस्तु हो नियमित महाधिवेशन भइसके पछाडि यसको औचित्य समाप्त भयो भने बहस हुन सक्छ पछि तर त्यसो भनिरहँदा अदालतले नियमित महाधिवेशन गर्न दिइसकेको नरोकेको अवस्थामा अदालतले भोलि गएर फेरि त्यही नियमित महाधिवेशनलाई नै भइसकेको नियमित महाधिवेशन अवैध छर गर्ने भन्ने कुरा चाहिँ गाह्रै पर्छ
1: अब भनेपछि कंग्रेसले अब मिल्नुको विकल्प पनि रहेन कि चाहिँ अब अलग अलगमै फ्याक्सनै हुनु पर्यो कि चाहिँ मिल्नु पर्यो अब अन्य कानूनी आधारले चाहिँ कंग्रेस फेरि हाम्रो कब्जामा आउँछ वा चाहिँ 14 महाधिवेशनबाटैकै नेतृत्वले चाहिँ 15 महाधिवेशन गर्नुपर्छ भन्ने उहाँहरूको दावी पनि यसले अलिक कमजोर बनायो होइन अब चाहिँ
2: अब यसो चाहिँ हेर्नुहोस् नेपाली काङ्ग्रेस आखिरी नमिली सुखै छैन हेर्नुहोस् यहाँ विभिन्न व्यक्तिहरूका जीवनका लडाई भए अदालतमा यस्ता मुद्दाहरू अदालतसम्म लैजाने विवादको सिर्जना गर्ने अवस्था आउनु हुन्थेन यो दुर्भाग्यपूर्ण हो हेर्नुहोस् त्यसैले यसको लागि अब एउटा बाटो खुल्ला भएको छ कि दुवै पक्षहरू मिलेर नियमित 15 महाधिवेशन जाने त्यसले हेर्नुहोस् पार्टी एकता र लोकतान्त्रिक अभ्यासमा अझ मजबुत हुन्छ भन्ने कुरा आम नेपाली जनता र लोकतन्त्रवादीहरूको ठम्बे छ
1: नेपाली कंग्रेस एक दिक्का अब बन्नुको कुरा त्यसपछि पुरानो लोकतान्त्रिक पार्टी पनि हो नेपाली कंग्रेसभित्र निकै उतार चढ़ावहरू पनि आइ नै रहेका छन् तर नेपाली कंग्रेस जस्तो पार्टी पटक पटक अदालतको ढोका ढकढकाउन जानु भनेको चाहिँ यसले कस्तो खालको संकेत गर्यो
2: होइन हेर्नुहोस् न पहिला कुरो हेर्नुहोस् नेपाली कांग्रेसको विधानको विषयवस्तुलाई लिएर त्यो कानून होइन विधानलाई कानून भन्दैन हेर्नुहोस् नेपाली काङ्ग्रेसको विधान कानून होइन सम्मानित सर्वोच्च धेरै सिद्धान्तहरूमा धेरै संस्थाका विधानहरू कानून होइन व्याख्या गरेका छ यो विधानलाई टेकेर मुद्दा आधारमा लैजाने प्रविधि निरुत्साहित गर्नुपर्छ अदालतले पनि आउन हेर्नुहोस् प्रत्येक कुराहरूमा ल्याएपछि लो दर्ता गर्ने अरू हेर्नुहोस् पोलिटिकल क्वेसन क्वेसनमा मुद्दा हेर्नु हुँदैन भन्ने छ त होइन पोलिटिकल क्वेसन होस्लाई जोडेर संविधानसँग जोडेर कानुनसँग जोडेर पोलिटिकल क्वेसन निवारण गर्ने जुन प्रचलन आज बढेका छ त्यो कारणले मुद्दाको प्रवृत्ति राजनीतिक मुद्दाहरू पोलिटिकल क्वेसनका मुद्दाहरू पनि संविधान र राजनीतिक दल सम्बन्धी ऐनसँग जोडेर अदालत निवारण गरेका धेरै उदाहरणहरू भए यस्तो कुराहरूलाई पहिला अदालतले पनि त्यति प्राथमिकता दिएर दर्ता गर्नु हुन्थेन हेर्नुहोस् दर्ता गर्ने परिपाटी बस्यो र पोलिटिकल पार्टीका नेताहरू पनि आफ्नो चित्त नबुझ्ने बित्तिकै त्यही आफ्नो पार्टीको विधान राजनीतिक दल सम्बन्धी ऐन र संविधानलाई टेकेर सर्वोच्चमा लिएर गएर हाम्रो विवाद छुट्याइदिए भने सर्वोच्चमा लैजाने परम्परा बढ्दै गयो त्यसैले यो यो प्रक्रियालाई हेर्नुहोस्, प्रत्येक राजनीतिक इस्यु हेर्नुहोस् आफैमा बसेर छलफल गरेर निम्टारा गर्नुपर्नेमा अदालतमा लिएर गएर अदालतबाट फैसला गराउनु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण हुन्छ। यसले राम्रो म्यासेज जाँदैन हेर्नुहोस्। त्यसैले यसको लागि अदालतले पनि यस्ता मुद्दाहरूलाई दर्ता गर्ने कुराको सन्दर्भमा विचार गर्नुपर्ने हुन्छ भने आम राजनीतिक दल सम्बन्धी नेताहरू नेतृत्वहरूले पनि यस्ता मुद्दाहरू अदालतमा लिएर गएर निवारण गर्नुपर्ने अवस्था आउन दिनु हुँदैन। आफूभित्रै नै मेलमिलाप गरेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई।
1: अब सर्वोच्चले पनि सके समयलाई चाँडो टुङ्ग्याउन पाए हुन्थ्यो भन्ने खालको मनसाय बनाएको पनि बुझिन्छ होइन, यो फटाफट काम हुँदै गर्दा
2: होइन, मनसाय बनाउनु त नियमित प्रक्रियामा जाने हो हेर्नुहोस्। यस्ता मुद्दाहरू तीन वर्ष चार वर्ष लागेका पनि छन् है, यस्ता मुद्दाहरू। त्यसैले पूर्ण इलासमा प्रत्येक हप्ताको बिहिबार पूर्ण इलास बस्छ, पूर्ण इलासमा तीनजना न्यायाधीश हुन्छन्। अब त्यो तीनजना न्यायाधीशहरू भएकोमा यसभन्दा पहिला दुईजनाले फैसला गर्नुभयो, यसभन्दा पहिला तीनजनाले अन्तर्गत के अरे यो पुण्डावलको निष्ठा दिनुभयो, पाँचजना हुनुभयो, हिजो तीनजना हुनुभयो, छ सात आठजनाले हेर्न मिल्दैन। अब आठजना न्यायाधीश हेर्न नमिल्ने भएपछि मुद्दाहरू गोला प्रथाबाट तिनटामा कुनै न कुनै परिरहेको छन्। यो कम्तीमा पनि डेढ दुई वर्ष जान्छ। त्यसैले यो मुद्दाको चाँडो निकासा कार्यविधिगत रूपमा पनि अथवा प्रक्रियागत रूपमा पनि यो मुद्दालाई चाँडो निकासा हुने टुङ्ग्याउने मैले देखाएको छैन। किनभने यी मुद्दाहरू पुरानो मुद्दाहरू छन् हेर्नुहोस्, गोला प्रथाबाट मुद्दाको पेशी चढ्छ अथवा सिस्टमबाटै पुरानो मुद्दा एक नम्बर आउँछ, नयाँ मुद्दा पछाडि जान्छ। त्यसैले यो नयाँ मुद्दा हो, योभन्दा पुरानो मुद्दाहरू कयौं छन् अगाडि। त्यसैले यो पुरानो मुद्दा चाहिँ अगाडि पर्ने, यो नयाँ मुद्दा पछाडि पर्ने भएकोले त्यति सहजै चाँडै नै पालो आउँछ भन्ने कुरो म विश्वस्त हुनुहोस् सक्दिनँ। किन अदालतको कार्यविधिगत व्यवस्थाले यो चाँडै नै तुरुन्तै हुन्छ भन्नेमा मलाई लाग्दैन। फेरि यो मुद्दामा अन्तर्कालीन आदेश दिएर अथवा अग्राधिकार दिएर आउने अवस्था तत्कालै देखिया छैन हेर्नुहोस्। त्यसैले कोही कुनै मुद्दामा रिट भएको भए यसलाई अग्राधिकार दिने भन्ने हुन्छ। यो त पुनरावेदनको रूपमा अथवा अनुमति रिटलाई अनुमति प्राप्त गरेर पुनरावेदनको निश्चय प्राप्त भएर बसेको अवस्था हो, नियमित कार्यविधि अन्तर्गत पर्छ अब यो। त्यसैले यसलाई अग्राधिकार दिने कानुन व्यवस्था त छ, तर त्यो व्यवस्था भनेको यो रिट निवेदनका व्यक्तिहरूले अग्राधिकार प्राप्त गर्ने अवस्था देखिया छैन। यद्यपि शेरबहादुर देउबा 80-82 वर्षको हुनुहुन्छ, उहाँ आफै तारिखमा बस्न जानुभयो भने वृद्ध अवस्थाका अग्राधिकार प्राप्त होला, उहाँ आफै तारिखमा बस्न जानुपर्छ। त्यस्तो वृद्धलाई अग्राधिकार दिने कानुन व्यवस्था छ। त्यसैले त्यो स्थिति आयो भने कहीँ कतै आयो भने चाँडै फैसला हुने अथवा त्यसले अग्राधिकार मुद्दाले प्राप्त गर्न सक्ला। अति वृद्धहरू वृद्ध अवस्थाकालाई मुद्दामा अग्राधिकार दिने सर्वोच्च नियमावलीमा छ। यदि होइन भने यो डेढ दुई वर्षभन्दा अगाडि हुँदै
1: हस्। यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। वरिष्ठ अधिवक्ता एवं डीएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्रामी छ, विश्रामपछि पुनः उपस्थित।
3: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
4: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
3: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
4: ए लु जचाउन जानुपर्छ काका।
3: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
5: ल छ नि काका, 0.63 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
6: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोर्नी नक्का नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
7: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
6: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
5: प्रवास मेडिकल हल चैनपुर 7.13 लाइन, सम्पर्क नम्बर 0295712, फोन नम्बर 98423-4549।
8: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
9: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
8: हे तेरी तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ?
9: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
8: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
9: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
8: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
10: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
11: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
7: मनोकामना सुनचाँदी पसल, चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली। मोबाइल 9862-13-67-44, 9815-38-77-75।
3: कुटी खसीको मासु सती सालको अचार भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारंजो बारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: पेसमा मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर ढुण्डिराज पौडेल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद
0: डाक्टर साहब। अब निकै ठुलो विपत्ति आइलाग्यो होइन, अब त्यहाँ चाहिँ निकै संकट छ। अहिले पनि सुन्नमा आए अनुसार कतिपय सुरुङमा थुनिएका छन्, कतिपय उद्धारको पर्खाइमा छन्, कतिपय निकै पाखा पखेराहरूमा बसेका छन्, सयौं हजारौं नागरिकहरू सम्पर्क विहीन छन्, बेपत्ता छन्। यो बाढ़ी पछिको जुन राहतको कुरा, स्वास्थ्यको कुरालाई, अर्थात यसलाई चाहिँ अलिकति पुरानो जीवनमा फर्काउनका निम्ति, यसलाई चलायमान बनाउनका निम्ति स्वास्थ्यका दृष्टिकोणले अब
1: हजुर, पहिलो पटक त यो जुन दुःखद घटना घट्यो फ्ल्यास फ्लडका कारणले गर्दा, यो पनि बर्खाको कारणले गर्दा लामो समयसम्म वर्षा भएर ठूलो एरियामा चाहिँ पानी परेर त्यसले गर्दा सेवित भएको भन्दा पनि कुनै खास ठाउँको हिम पहिरो जसलाई हामीले एभालेन्सी अथवा चाहिँ त्यसको जुन फ्ल्यास फ्लडको सेवित जुन एउटा विशेष गरी यो भोटे कोसे हुँदै त्रिशुलीका किनारमा बस्तीमा रहेका बस्तीहरू, त्यहाँका चाहिँ बासिन्दाहरू, त्यहाँको भौतिक संरचनाहरू नष्ट भएको छ होइन। त्यो चाहिँ के भन्दै अर्कै खालको चाहिँ यो विनाशकारी घटना घट्यो, दुःखद घटना घट्यो है। तर यो चाहिँ अन्यान्य प्रकारको चाहिँ बाढी पहिरोभन्दा बर्खाको कारणले गर्दाखेरि हुने सृजित हुने घटनाभन्दा कुनै खास ठाउँबाट चाहिँ विस्फोटक यो पहिलोबाट सिर्जित भएको र त्यसमा चाहिँ धेरै ठुलो विनाश पनि भएको छ। र अहिले मूलत पहिलो चरणमा भनेको उद्धारकै कुरा हो, कसैलाई बचाउन सकिन्छ कि, कति थुनिएका नागरिकहरूलाई चाहिँ जीवन रक्षा गर्न सकिन्छ कि, उहाँहरूलाई चाहिँ कसरी सुरक्षामा सुरक्षित स्थानमा अवतरण गर्न सकिन्छ भन्ने नै कुरा हो। र यसमा अहिले राज्यका विभिन्न संयन्त्रहरूबाट, सबै निकायहरूबाट काम भइरहे नै रहेको छ र चाहिँ व्यापक रूपमा चाहिँ नेपालको उपलब्ध जनशक्तिलाई परिचालन गरेकै जस्तो लाग्दछ। अझै पनि उद्धार गरेर सकुस उद्धार गर्न सक्ने सम्भावना पनि छन्, केही थुनेर रहेकाहरू छन्, जस्तो टनलभित्र थुनेकादेखि लिएर त्यसो पाखा पखेरातिर उद्धारका पर्खाइमा रहेका नागरिकहरूका लागि पनि प्रयासहरू भइरहेका छन् भन्ने मलाई विश्वास छ र हामीले त्यो प्रयास जारी नै राख्नुपर्दछ। दोस्रो पक्ष भनेको चाहिँ यस्तो उद्धार गर्ने क्रममा भाग नसक्नेहरू, इन्डेन्जर जसलाई भन्छौँ, जो जोखिमयुक्त चाहिँ वृद्ध वृद्धाहरू, त्यस्तै प्रकार बाल बच्चाहरू, रोगीहरू होइन, त्यस्तै प्रकारले चाहिँ त्यस्ता व्यक्तिहरू, अशक्त व्यक्तिहरूलाई चाहिँ कठिन हुने गर्दछ, त्यस्ता व्यक्तिहरू पनि यो उद्धारको पर्खाइमा रहेको हुन सक्दछ होइन। त्यो चाहिँ एउटा महत्वपूर्ण कुरा पाटो हो र त्यसमा चाहिँ भइ नै रहेको छ भन्ने मलाई विश्वास छ र ईश्वरसँग प्रार्थना पनि गर्दछु। दोस्रो कुरा भनेको अब लामो समयसम्म यसरी चाहिँ उद्धारमा रहिरहँदाखेरि, दुःख पाएर रहिरहँदाखेरि उहाँहरूले चाहिने आवश्यक औषधिदेखि लिएर खाने खाद्य पदार्थहरू, पानीहरूको उपलब्धता, त्यो गरेर चाहिँ मतलब जीवनको लागि अत्यन्त आवश्यक वस्तुहरूको चाहिँ सप्लाई गर्न सकियो भनेदेखि उहाँहरूको जीवन पनि एउटा हामीले सुरक्षित अवलोकन गर्न सक्ने सम्भावना हुन्छ होइन। त्यस बाहेक अहिले सबभन्दा यो फ्ल्यास फ्लडको कारणले गर्दा स्थिति भनेको तातो चोट नै हो, चोटपट लागेको हुन्छ, ढाड भाँचिएको हुन्छ, टाउकोमा चोट लागेको हुन्छ, फोक्सो भाँच पेटमा चोट लागेको हुन्छ, हातखुट्टा भाँचिएका हुन्छन्, अशक्त अवस्थामा पुगेका हुन्छ, घाइतेको रहेको हुनाले के कति सकिन्छ यथाशीघ्र चाहिँ त्यस्ता घाइतेहरूलाई चाहिँ हामीले उद्धार गर्नुपर्छ र उहाँको उपचार हुनुपर्छ। यसको लागि पनि मलाई लाग्दछ विश्वास छ, मलाई सबैजनाले यसमा एकताबद्ध प्रयास भएकै छ होइन। त्यस पक्ष भनेको चाहिने जुन किसिमको यहाँलाई थाहा छ कि चाहिँ जुन भोटे कोसीबाट बगेको पहिरोले चाहिने जुन पहिरो त्यो लिएर मिसिएको चाहिने क्रमशः त्रिशुली हुँदै नारायणगढसम्म पुगेको अवस्था छ। भनेपछि जति पनि नदी किनारमा रहेका, बस्तीमा रहेका व्यक्तिहरू हुनुहुन्छ, उहाँहरू भौतिक संरचना नष्ट भयो नै, उहाँलाई ठुलो भौतिक क्षति पनि भयो, साथसाथै उस दिले जाने रूपमा पनि त्यो त्यसले सृजित जुन एउटा वातावरणीय जुन किसिम प्रदूषण हुनसक्छ, पानीको प्रदूषण हुनसक्छ, खाने पानीमा प्रदूषण हुनसक्छ, वातावरण प्रदूषण हुनसक्छ, त्यस्तै यहाँलाई थाहा छ जनावरहरू कति मरेका छन्, कति व्यक्तिका लासहरू चाहिँ त्यसमा पनि गएका छन् होइन। त्यस्ता मृत जनावरहरू अथवा त्यस्ता लासहरूबाट सृजित दुर्गन्ध, त्यसमा रोगहरू पनि आउन थाल्छ, त्यस्ता छाला सम्बन्धी समस्याहरू, आँखा सम्बन्धी समस्याहरू पर्न सक्दछ र मुख्य
0: त्यो ठाउँमा जाने संयन्त्रहरूका लागि चाहिँ अब प्राथमिक हिसाबले चाहिँ स्वास्थ्यको दृष्टिकोणले अब हामी कतिको चाहिँ त्यहाँ मजबुत भएर उपस्थित जनाउन सक्छौँ अहिले।
1: हजुर, यसलाई मैले यहाँलाई निवेदन गरेँ कि यो के भने यो फ्ल्यास फ्लड भएको हुनाले तात्कालिक रूपमा नै चोटपटकका कारणले गर्दा कति व्यक्तिहरूलाई त दुर्भाग्यपूर्ण किसिमले अब चाहिँ उहाँहरूको अकाल मृत्यु पनि भइसक्यो। तर त्यस बाहेक मुख्य त अहिले तात्कालिक भनेको चाहिँ चोटपटक नै कुरा हो, चोटपटक र थुनिने अथवा कुनै ठाउँमा चाहिँ एउटा कुनै टनलमा अथवा कुनै ठाउँमा चाहिँ उद्धारको पर्खाइमा रहने, आवश्यक पर्ने जीवन धान्नको लागि आवश्यक पर्ने वस्तुहरूको अभावमा चाहिँ तडपिएर बस्ने अवस्था छ होइन। त्यो एउटा त्यो मूल अवस्था हो भनेको के भने तात्कालिक इमर्जेन्सी जुन रिलिफ भन्छौँ नि हामी, आकस्मिक उद्धार, त्यो भयो भने दोस्रो पक्ष भनेको चाहिँ चोटपटक लागेका मान्छेहरूको चाहिँ उद्धार गर्ने उपचार गर्ने त्यो दोस्रो पक्ष हो। तेस्रो पक्ष भनेको चाहिँ जुन यहाँ लागि मैले भने त्यो फ्लस यो फ्लास फ्लडको कारणले गर्दा सृजित प्रदूषण पानीको प्रदूषण खाने पदार्थको प्रदूषण वातावरणीय प्रदूषणले गर्दाखेरि पनि सृजित हुने रोगका समस्याहरू भयो। त्यो केही हप्तामा जस्तो चाहिँ अहिले 5 दिन 7 दिन आएर त्यस सहज देखिन्छ। त्यसले गर्दाखेरि त्यसको लागि पनि कम्तीमा पनि यो शुद्ध पानी खानाहरू पानीको व्यवस्था हुनु पर्यो र चाहिँ व्यक्तिहरूलाई चाहिँ सकभर यस्तो अहिले मैले देखिरहेको छु दुःख लाग्दो छ होइन घने खोलाहरूमा बगिरहेका लासहरू सँगसँगै विभिन्न वस्तुहरू गइरहेका छन् त्यसले टिप्न जाने टिप्न जाँदाखेरि चाहिँ त्यहाँबाट त्यो ग्यासको सिलिन्डरहरूदेखि लिएर कुनै काम लाग्ने वस्तुदेखिपछि चाहिँ टिप्न जाने ग्यास जोखिममा लिएर हो त्यस्तो प्रवृत्ति पनि वास्तव एकदम नै हानिकारक नै छ। त्यो कुराबाट पनि नागरिकहरू सचेत हुनु पर्यो। त्यस्तै प्रकारले सुरक्षा संयन्त्रहरू तिनलाई त्यो कामबाट चाहिँ बचाउनु पर्यो होइन त्यो साथसाथै चाहिँ त्यसबाट सिरिज हुन सक्ने कुराहरू पनि छन्। अब त्यसै गर्दाखेरि सबै तात्कालिक रूपमा गर्नुपर्ने उद्धार तात्कालिक रूपमा गर्नुपर्ने उपचार र दीर्घकालीन रूपमा यसरी सिरिज हुन सक्ने रोगहरू यो तिनटै कुरालाई चाहिँ हामीले सँगसँगै लिएर जानु पर्दछ। र म फेरि त्यो क्षेत्रमा काम गरेर कुनै बेलामा रसुवाको डाँडागाउँमा म डेढ वर्ष बसेको थिएँ र मैले देखेको छु त्यहाँ पटक पटक चाहिँ प्रचण्ड बहाव भएको हुनाले पटक पटक पहिरोहरू गइरहने किसानहरूका चाहिँ खेतीबाली नष्ट हुने र मैले देखेकै हो पहिला पनि। तर के भने यो चाहिँ अहिले भनेको विनाशकारी अर्कै खालको छ नि यो त एकदम विनाशकारी विस्फोटक भइदिएको हुनाले ठुलो यसको चाहिँ सुरक्षा गर्ने त कसरी चाहिँ नदीका किनारमा रहेका बस्तीहरूलाई बाहिरका नागरिकहरूको जीवन कसरी सुरक्षा गर्ने यस्ता घटनाहरू पटक पटक घटिरहन्छन् भनेदेखि चाहिँ तिनलाई कसरी चाहिँ वासस्थान यसो बस्ती विकासमा ध्यान दिने त्यतातिरमा ध्यान दिनुपर्छ भन्ने मैले यहाँहरूको लोकप्रिय रेडियो मार्फत म उजागर गर्न चाहन्छु।
0: हस् ढुङ्गिराज सर यहाँको महत्वपूर्ण सुझाव र समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
1: धन्यवाद।
0: उहाँ चिकित्सक ढुङ्गिराज पौडेल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाई सँगै
2: रेडियो अरुण टाइम चेक
3: इट्स 9 AM
4: अहिले बिहानको 9 बज्यो
5: देशहरूको ऐक्यबद्धता नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा दैवी प्रकोप उद्धार कोषमा टार दोस्रो जित नेपाल खबरमा अब पूरा खबर रसुवाको भोडे कोशी नदीमा अचानक आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमानेको संख्या 469 जना पुगेको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12 जना नुवाकोटमा 37 धादिङमा 33 जना चितवनमा 178 जना गोर्खामा 44 जना

0: मारिएका आफन्तहरूको विवरण नजिकैको प्रहरी कार्यालयमा उपलब्ध गराउन नेपाल प्रहरीले आग्रह समेत गरेको छ। यस्तै भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न देशका नेताहरूले नेपालप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित तथा शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताउनु भएको छ। व्हाइट हाउसमा आयोजित कार्यक्रममा संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिबारे नेपालका अधिकारीसँग जानकारी लिएपछि सहयोगका लागि अमेरिका तयार रहेको बताउनु भएको हो। यस्तै जापानका प्रधानमन्त्री साने ताकाइची, बांगलादेशका प्रधानमन्त्री तारिक रहमान र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कठिन परिस्थितिमा नेपालसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको बताउनु भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा बाढ़ीबाट प्रभावित सबैप्रति संवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियाली नागरिकको सुरक्षा अवस्थाबारे स्थानीय अधिकारीसँग समन्वय भइरहेको बताउनु भएको छ। आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको उहाँले उल्लेख गर्नु भएको छ। यस्तै क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भोटेकोशीमा आएको आकस्मिक बाढ़ीलाई अत्यन्त विनाशकारी घटना भन्दै प्रभावित आफन्त गुमाएका तथा बेपत्ता व्यक्तिका परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। उद्धारका प्रयासमा आवश्यक सहयोग गर्न क्यानाडा तयार रहेको उहाँको भनाई छ। यस्तै जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्ज, लिथुयानाका प्रधानमन्त्री मिन्डाउगास र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र सिंगापुरका प्रधानमन्त्री लरेन्स बोङले पनि बाढ़ीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउनु भएको छ। यस्तै न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बाढ़ीपछि नेपाल र चीनबाट आएका दृश्य हृदय विदारक रहेको उल्लेख गर्दै प्रभावित सबैप्रति समवेदना व्यक्त गर्नुभएको छ। भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, राहत र पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा विभिन्न बैंक, व्यावसायिक संस्था, सामाजिक संस्था तथा व्यक्तिबाट सहयोग जुट्ने क्रम बढ़ेको छ। अहिलेसम्म विभिन्न स्वदेशी तथा विदेशी संस्था र निकायले करोड़ रूपियाँ सहयोगको घोषणा र हस्तान्तरण गरिसकेका छन्। यसैबीच सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले विपदबाट भएको ठूलो जनधनको क्षतिपछि राहत तथा पुनस्थापना कार्यमा राष्ट्र सेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले यो निर्णय गरेको हो। साथै प्रदेश तथा पालिका र सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई समेत यसै बमोजिम तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि योगदान गर्न आह्वान गर्ने पनि बैठकले निर्णय गरेको छ। प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले भोलिदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको छ। सरकारले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनेको छ। आजका लागि निर्धारित परीक्षा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा फेरि परीक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ। विपदका कारण विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी समेत प्रभावित भएकाले अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रम स्थगित गर्न पनि मन्त्री पोखरेलले आग्रह गर्नुभएको छ। विपदको संवेदनशील अवस्थालाई ध्यानमा राखी विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन मन्त्री पोखरेलले विश्वविद्यालय पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सशुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33, 4-93-555।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083/27 सम्म, प्रवेश परीक्षा 2083/31।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
6: फोन 0556-21-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। बाढ़ीका कारण अस्ति बुधबारदेखि अवरूद्ध रहेको नागढुङ्गा मुगलिन खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको बैरिनीदेखि गलौदीसम्मको सड़क बाढ़ीले लेदो जमेको कारण अवरूद्ध छ। हिजो बिहानैदेखि लेदो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। बाक्लो लेदो भएकाले सड़क खुलाउन समय लागेको छ। बाढ़ीका कारण सड़क अवरूद्ध हुँदा धादिङ नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन् भने पृथ्वी राजमार्ग हुँदै देशका विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने गाड़ी पनि चल्न सकेका छैनन्। जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइँदैछ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँध्ने चलन छ। रक्षाबन्धन बाँध्न नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, बसन्तपुरको अशोक विनायक लगायत बागमती नदीको किनार र काठमाडौँ उपत्यका लगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड़ लाग्ने गर्छ। जनपूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाएर भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाइन्छ। यसरी क्वाटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभरि खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। तराई क्षेत्रमा पनि आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ। अहिले यो परम्परा पहाड़ी क्षेत्रमा पनि बढ़न थालेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाका कारण ती क्षेत्रमा बाढ़ी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। तेहरानले हर्मुज जलमार्ग खुलाउन आवश्यक शर्तहरूको सूची तयार पार्न थालेको छ। इरानी सुरक्षा प्रमुख महसिन रेजाईका अनुसार मध्यस्थकर्ताहरूको आग्रहपछि इरानले आफ्ना मागहरू तयार गरिरहेको छ। अमेरिकाले ती माग पूरा गर्न व्यवहारिक कदम चालेपछि मात्रै जलमार्ग खोल्ने संकेत भएको देखिएको छ। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले हिजो तेहरान पुगेर इरानी अधिकारीहरूसँग वार्ता गर्नुभयो। यस घटनाक्रमले हर्मुजलाई लिएर अमेरिका इरान बीचको सैन्य तनावसँगै कूटनैतिक प्रयास पनि तीव्र बनेको देखिएको छ। कतार र ओमान जस्ता मध्यस्थ देशहरूको सक्रियताले युद्ध अन्त्य र महत्वपूर्ण जलमार्ग फेरि सञ्चालन हुने सम्भावनाबारे आशा बढ़ाएको खबरमा उल्लेख छ। अब खेल खबर। स्पेनिश ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ। गैराती घरेलु मैदान क्याम्प नौमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई 2-0 गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा राफिना र फेर्मिन लोमेजले एक एक गोल गरेका छन्। यसैबीच नेपालमा गएको विनाशकारी बाढ़ीको सम्झनामा स्पेनिश क्लब बार्सिलोनाका खेलाड़ीले एक मिनट मौन धारण गरेका छन्। आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नौमा भएको खेल अघि खेलाड़ीहरूले मौन धारण गरेका छन्। क्लबले सामाजिक सञ्जाल एक्स मार्फत यसबारेको फोटो पोस्ट गरेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह। बाढ़ीपछिको अवस्थाप्रति विभिन्न देशहरूको ऐक्यबद्धता नेपाललाई सहयोग गर्ने ट्रम्पको घोषणा। दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र। विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन। अवरूद्ध नागडुङ्गा मुगलिन सड़क खुलाउने प्रयास चल्दै इरानले हर्मुज जलमार्ग खुलाउनका लागि विभिन्न शर्तहरूको सूची तयार गर्दै अमेरिका र इरानबीच सैन्य तनावसँगै कूटनीतिक प्रयास तीव्र। र लालिगामा बार्सिलोनाको लगातार दोस्रो जित।
4: MBL सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू: ₹2 करोड़ कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: साली नदीको सिर,
3: मणि चूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भेदभावबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946561 र 9841924481, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढ़ीका कारण प्रभावितको उद्धार उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढ़ाउनु भएको छ। कार्यवाहक मेयर सुनिता डंगोलले विभिन्न अस्पतालमा उपचाररत बाढ़ी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताउनु भएको हो। यस्तै भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित परिवारका लागि ललितपुरका तीनवटै पालिकाहरूले 1,80,00,000 नगद राहत सहयोग गर्ने घोषणा गरेका छन्। ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाले हिजो कार्यपालिका बैठक बस्दै नगद राहत सहयोग घोषणा गर्ने बताएका हुन्। यस्तै भक्तपुरको सागुनारायण नगरपालिकाले प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा 50,35,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। स्थानीय विपद व्यवस्थापन समितिको निर्णय अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनामा सहयोग पुर्याउन सहयोग प्रदान गर्ने निर्णय भएको हो। आज जनै पूर्णिमाका दिन ललितपुरको कुम्भेश्वरमा मेला भर्नेको भीड़ लागेको छ। कुम्भेश्वरमा गोसाईकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेको या त्यस क्षेत्रमा गैराती 12 बजेदेखि नै दर्शनार्थीको भीड़ लागेको छ। साथै गैराती नै सर्वेश्वर अर्थात कुम्भेश्वर महादेवलाई मन्दिरबाट निकालेर गैराती नै पोखरीमा राखिएको छ। स्वस्थानीमा वर्णन भएका 64 शिवलिंग मध्ये सर्वेश्वर महादेव पनि एक रहने विश्वास छ। र नेवार समुदायले आज गुनह पुनही मनाउँदैछन्। उपत्यकाको नेवार समुदायले जनै पूर्णिमालाई गुनह पुनही पर्वको रूपमा क्वाँटे खाएर मनाउने गर्छन्। उपत्यकामा नेवार समुदायले खेत र घर आँगनमा भ्यागुतालाई पूजा गरी सिमीको पातमा क्वाँटी, भात, मासु लगायतका चोखो बनाएर पकाएका सबै थोक राखेर खुवाउने भएकाले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिन भन्ने पनि गरिन्छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चल्दै हराएका व्यक्तिको विवरण उपलब्ध गराउन प्रहरीको आग्रह। ललितपुरको कुम्भेश्वरमा मेला भर्नेको घुइचो गोसाईकुण्डबाट जल आउँछ भन्ने मान्यता र नेवार समुदायले खेत र घर आँगनमा भ्यागुतालाई पूजा गरी गुन्ह पुनि मनाउँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं।

0: अरुण
1: 97.6 MHz हरपल तपाईँसँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77-118 र 98627-12-300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा

0: हुने कार्यक्रमको नाम प्राङ्गणिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र शङ्खसभा र भोजपुर जिल्ला भरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन एकाइ शङ्ख सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नेपाली नागरिकताको प्रतिलिपि कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 98520 5879079 शङ्खुवा सभा 0295249 98520773376 भोजपुर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 99542 98 92421 96 96 92426 98 92426 86 र 98427778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर चैनपुर नगरपालिका 6 शङ्खुवा सभा
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जानु
1: लाखै सल्लै देखेर के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेर ल्याएको रेडियो छ लु सुनौ त
0: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री

पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: नमस्कार, म गायक अशोक मुखारुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बिचको धुन रेडियो अरुण।
1: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तँ गए तँ आए।
0: होइन, आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा बोसो जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्ला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिन्चाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैँची भट्टी निर्माण कार्यक्रम, अलैँची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैँची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा जानेको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
4: खुशीको खबर ध्यावदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98625363964। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
6: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
5: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त।
6: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
5: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
6: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
5: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
7: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
5: टेलिफोन नम्बर 0295701123,
6: मोबाइल नम्बर 98421066022।
8: भालुमा बासको खालिलो तामा कान्छीको मन भर्ने, भालुमा बासको

छोट जति पकाए नि मान्दिन कानाछी के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सरोज कोइरालाको नमस्कार। रसुवाको भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 469 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान 7 बजेसम्मको विवरण हेर्ने हो भने 469 जनाको शव फेला परेको हो। रसुवामा 12, धादिङमा 33, गोर्खामा 44, नवलपरासी पूर्वमा 110, नुवाकोटमा 37, चितवनमा 178, तनहुमा 28 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहिबार रातिसम्मको विवरणले 977 जना सम्पर्क विहीन रहेको भनेको छ। नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरीका 13 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवाका 161 जना, नुवाकोटका 1 जना, मकवानपुरका 66 जना, मकवानपुरकै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले 517 जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको जनाएको छ। नेपाल घुम्न आएका 127 जना विदेशी नागरिक पनि सम्पर्कविहीन छन्। बाढ़ीमा परि हालसम्म 73 जना घाइते रहेको प्राधिकरणले जनाएको छ, जसमध्ये रसुवामा 43 जना, धादिङमा 3 जना र नुवाकोटमा 27 जना घाइते छन्।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई
2: गरौँ, आईएमई गरौँ,
3: आईएमई गरौँ। यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबर। संयुक्त अरब इमिरेट्स यूएईले भटेकोशी बाढ़ीबाट प्रभावितहरूलाई सहयोग गर्न 1 करोड़ अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उसले आपतकालीन मानवीय सहायता कार्यक्रम अन्तर्गत यूएई एड एजेन्सी मार्फत यो सहायता रकम उपलब्ध गर्ने घोषणा गरेको हो। उता अस्ट्रेलिया सरकारले 50 लाख अस्ट्रेलियन डलर अर्थात 55 करोड़ नेपाली रूपैयाँ सहायता उपलब्ध गराउने भएको छ। बाढ़ीपछि अस्ट्रेलियाले आफ्ना नागरिकको उद्धार तथा अवस्थाबारे जानकारी लिन कन्सुलर टोली समेत परिचालन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढ़ीबाट प्रभावित नेपाललाई जस्तो सुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्। फक्स न्यूजसँगको कुराकानीका क्रममा ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन्। उनले बाढ़ीमा 50 देखि 60 जना अमेरिकी नागरिकहरू परेको बताउँदै यसबारे चासो पनि व्यक्त गरेका छन्। आज जनै पूर्णिमा देश तथा विदेशमा जनै फेरेर र रक्षाबन्धन अर्थात डोरो बाँधेर हर्षोल्लासका साथ जनै पूर्णिमा मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीहरूले आजको दिन बिहानैदेखि नदी ताल तलाउ पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ। आजकै दिन नेवार समुदायका किसानले खेतमा भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाटी राखेर खुवाउने चलन रहँदै आएको छ। कृषकको मुख्य बाली धान लगाउने बेला पानी पार्न मद्दत पुर्याउने जीव रूपमा भ्यागुतालाई लिने गरिन्छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै
2: सिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ।

0: भएकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका छ टेलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
1: माधी माध्यमिक विद्यालय माधीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
2: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता, श्रेयस्कर, विशिष्ट मानर्थ, संरक्षक, आजीवन चन्दादाता सदस्यज्यूहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षक ज्यूहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरू, पूर्व विद्यार्थी ज्यूहरू, अभिभावक ज्यूहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई, सर सजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता, हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण, भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12-सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण, भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण, भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5, 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण, र भाद्र 12 गते शुक्रबार आमसभा, हिरक महोत्सव, स्मारिका विमोचन, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत, अभिनन्दन तथा सम्मान कार्यक्रम, अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम, प्रशंसा पत्र तथा कदर पत्र, प्रमाण पत्र वितरण, शुभकामना मन्तव्य, छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली। साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ। पूर्व शिक्षक स्वर्गीय शेष राज दाहाल भाद्रपुर झापा, स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक स्वर्गीय भू लक्ष्मी दाहाल मादी नगरपालिका 5,
3: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल मादी नगरपालिका 5 कोपिले,
2: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला मादी नगरपालिका 4,
3: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँच भवन नगरपालिका,
2: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक स्वर्गीय गोपी रमण दाहाल मादी नगरपालिका 4 ओखरबोटे,
3: जग्गादाता तथा आजीवन सदस्य स्वर्गीय चिया देवी दाहाल मादी नगरपालिका 5 समसेरे,
2: आजीवन सदस्य पुण्यमाता दाहाल मादी नगरपालिका 5,
3: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल मादी नगरपालिका 5 हाल अमेरिका,
2: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल मादी नगरपालिका 6,
3: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी मादी नगरपालिका 5,
2: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 एसएलसी ब्याच, स्वर्गीय गोपाल प्रसाद काफले गौरादह
3: मानर्थ सदस्य स्वर्गीय लीलादेवी दाहाल मादी नगरपालिका 5 हाल सुन्दरहराई चम्मोरङ,
2: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहाल की धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल मादी नगरपालिका 5 कोपिले हाल विराटनगर,
3: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा मादी नगरपालिका 4 ओखरबोटे।
2: मादी माध्यमिक विद्यालय मादी नगरपालिका 5 संखुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह लिएर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 मोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98521094 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 11 AM
3: अहिले बिहानको 11 बज्यो नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा अर्पणा खनालको नमस्कार। भारतको सीमावर्ती क्षेत्रमा 7 शव फेला परेका छन्। उक्त शव रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले बगाएको हुन सक्ने आशंका गरिएको छ। उक्त उत्तर प्रदेशको महाराजगंजमा गण्डक नारायणी नदीबाट 4 र कुशीनगरमा 3 जना गरी 7 जनाको शव फेला परेको बीबीसी हिन्दीले जनाएको छ, जसमा 5 महिला र 2 पुरूषका शव छन्। सशस्त्र सीमा बल एसएसबीको उतार टोलीले नदीमा निगरानीका दौरान शवहरू बग्दै गरेको देखेको बताइएको छ। रसुवा बाढ़ीमा मृत्यु हुनेको संख्या 469 पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहान 7 बजेसम्मको विवरण अनुसार 469 जनाको शव फेला परेको हो। रसुवामा 12, धादिङमा 33, गोर्खामा 44, नवलप्रासी पूर्वमा 110, नुवाकोटमा 37, चितवनमा 188, तनहुमा 28 र नवलपरासी पश्चिममा 27 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहिबार रातिसम्मको विवरणले 977 जना सम्पर्कविहीन रहेको भनेको छ। नेपाल प्रहरीका 28 जना, नेपाली सेनाका 45 जना, सशस्त्र प्रहरीका 13 जना, अध्यागमन कार्यालयका 4 जना, रसुवाका 161 जना, नुवाकोटका 1 जना, मकवानपुरका 66 जना, मकवानपुरका 66 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले 517 जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको जनाएको छ। नेपाल घुम्न आएका 127 जना विदेशी नागरिक पनि सम्पर्कविहीन छन्। बाढ़ीमा परि हालसम्म 73 जना घाइते रहेको प्राधिकरणले जनाएको छ, जसमध्ये रसुवागमा 43 जना, धादिङमा 3 जना र नुवाकोटमा 27 जना घाइते छन्। उद्धारका लागि 13,295 सुरक्षाकर्मी परिचालन भएको पनि प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षति पुर्याएको त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका कर्मचारीको अझै उद्धार हुन सकेको छैन। माथिल्लो त्रिशुली 1 को सुरुङभित्र फँसेकाहरूलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ। त्रिशुली 3A मा फँसेका हाइड्रो इन्जिनियर सहित 35 जनाको टोलीको अझै उद्धार गरिएको छैन। उनीहरू छिटो उद्धारको पर्खाईमा छन्। पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ। मलेखुपट्टी, पोखरी, बांगे र गलौदीमा 700 मिटर लेदो हटाउने काम शुरू भएकाले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले जनाएको छ। गल्छी बैरेनी खण्डमा हिजो बेलुकीदेखि नै यातायात सञ्चालनमा आएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

एलीका अनुसार अस्ट्रेलियाले उपलब्ध गराउने $50 लाख मध्ये 20 लाख विश्व खाद्य कार्यक्रम मार्फत खाद्यान्न तथा व्यवस्थापन सहयोगका लागि खर्च गरिनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढ़ीबाट प्रभावित नेपालीलाई जस्तो सुकै सहयोग गर्न तयार रहेको घोषणा गरेका छन्। फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले नेपाललाई आवश्यक सबै सहयोग गर्ने घोषणा गरेका हुन्। नेपालसँग हाम्रो सम्बन्ध राम्रो छ, जस्तो सुकै सहयोगका लागि हामी तयार छौं, ट्रम्पले भनेका छन्। बाढ़ीमा 50-60 जना अमेरिकी नागरिकहरू पनि परेको ट्रम्पले बताएका छन्। यद्यपि उनीहरूको सूची भने अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ। हामी सहायता पठाउँदैछौ, नेपालका नेताहरूसँग कुरा गर्नेछौ, हामी उनीहरूलाई जे सहायता आवश्यक छ त्यो दिन तयार छौ, उनले भनेका छन्। काठमाडौँ उपत्यकामा रेडियो यान आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: को खबर खुशी को खबर खुशी को खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबार को दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतम द्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929575267, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखै सल्लाह दिएको के पाक बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154994, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: कहाँ हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
6: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
7: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर सह शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
10: मादी माध्यमिक विद्यालय मादीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
11: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता श्रेयस्कर, विशिष्ट मानर्थ, संरक्षक, आजीवन जन्मदाता सदस्य जीवहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक जीवहरू लगायत विद्यालयका पूर्व शिक्षक जीवहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी जीवहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रण पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ।
4: कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण भाद्रा 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12-सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण भाद्रा 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण र भाद्र 12 गते शुक्रबार आमसभा हिरक महोत्सव स्मारिका विमोचन विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत अभिनन्दन तथा सम्मान कार्यक्रम अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम प्रशंसा पत्र तथा कदर पत्र प्रमाण पत्र वितरण शुभकामना मन्तव्य छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ। पूर्व शिक्षक स्वर्गीय शेषराज दाहाल भाद्रपुर जाता स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक स्वर्गीय भू लक्ष्मी दाहाल माटी नगरपालिका 5 आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल माटी नगरपालिका 5 कोपिले आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला माधी नगरपालिका 4 प्रशिक्षक

0: जीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी माधव नगरपालिका 5 स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 को एसएलसी ब्याच स्वर्गीय गोपाल प्रसाद काफले गौरा दह मानर्थ सदस्य स्वर्गीय नीलादेवी दाहाल माधव नगरपालिका 5 हाल सुन्दर हराई चमोरङ विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहाल की धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल माधव नगरपालिका 5 कोपिले हाल विराटनगर
1: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा माधव नगरपालिका 4 ओखरबोटे
0: माधव माध्यमिक विद्यालय माधव नगरपालिका 5 संखुवा सभा
2: भालुमा बासको खालिलो तामा कान्छीको मन भर्ने भालुमा बासको

छोट जति पकाए नि मान्दिन हौ कनछि के छ र मेरो खोट। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ एक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभाको चालु आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित दुई बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित तीन बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संघवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संघवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520 5879, संघवा सभा 029420049, 98520773376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संघवा सभा। भर्ना खुल्यो। संघवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 029570208, 98421-25969, 98422-54496, 98413-96686 र 98420-76778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका छ संखुवा सभा।
1: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
2: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
1: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
2: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
1: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
2: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
1: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छत्री चोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862367744, 9815378775।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 2:00 PM
3: अहिले मध्याह्नको 12 बज्यो।
4: निगरानी र सूचना आदान प्रदानलाई तीव्र बनाएको छ। ताल फुटेपछि त्यसबाट निस्कने पानी गेग्रान र ढुङ्गा माटो भुटेको सिउँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ। यसअघि अस्ति बुधबार भदौ 10 गते भुटेको सीमा आएको विनाशकारी बाढ़ीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राकृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययन भइरहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारका लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएका मध्ये 59 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र काठमाडौँका अनुसार 88 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगंजमा 3 जना घाइतेको उपचार भइरहेको छ भने 11 जना डिस्चार्ज भएका छन्। यस्तै राष्ट्रिय ट्रामा सेन्टरमा उपचारका लागि ल्याएका 31 जना मध्ये 12 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। वीर अस्पतालमा 6 जना उपचारका लागि भर्ना भएकामा 5 जना उपचारपछि डिस्चार्ज भएका छन्। यस्तै मनमोहन हस्पिटलमा 2 जना, ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। नर्विक अस्पतालमा 2 जना घाइतेको उपचार भइरहेको छ। मनोमैजू शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1-1 जनाको उपचार भइरहेको छ। 977 जना सम्पर्कविहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको प्रहरले जनाएको छ। यसैबीच रसुवाको त्रिशुली हाइड्रो पावरको सुरुङभित्र फँसेका थप मजदूरको उद्धारका लागि नेपाली सेनाले आज बिहानैदेखि प्रयास गरिरहेको छ। हिजो 350 मजदूर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ। त्यही सुरुङमा फँसेका 100 जना भन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको छ। आज केहीलाई बाहिर निकालिसकेको र अरूलाई पनि निकाल्ने प्रयास भइरहेको सेनाले जनाएको छ। बाढ़ीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ। अस्ति बुधबारदेखि अवरूद्ध काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि अस्ति बुधबारदेखि यो सड़क अवरूद्ध छ। काठमाडौँ जोड्ने मुख्य नाका 3 दिनसम्म अवरूद्ध हुँदा काम विशेषले हिँड्नुपर्नेलाई शास्ति भएको छ। अत्यावश्यक सरसामान ढुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सड़क खुलाउन बाँकी छ। अझै 3 ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सड़क खुलाउने गरी काम भइरहेको धादिङ प्रहरले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन, सुनको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि

थप खबरहरू। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा हिजो बसेको महासंघको आकस्मिक बैठकले बाढ़ीबाट भएको मानवीय एवं गाड़ीको क्षतिको अध्ययन गर्न कोषा अध्यक्ष राजेन्द्र आचार्यको संयोजकतामा सदस्य समिति गठन गरेको हो। समितिको सदस्यमा डिलबहादुर श्रेष्ठ, नरबहादुर राणा र सुबल गिरी लगायत हुनुहुन्छ। समितिले बेपत्ता भएका गाड़ी, व्यवसायी, मजदूरको अवस्था पत्ता लगाउनेछ। यस्तै यात्रीहरूको अवस्था र क्षतिको विवरण पनि संकलन हुनेछ। महासंघका महासचिव टेकनाथ गौतमले बाढ़ी प्रभावित क्षेत्रमा व्यवसायी, मजदूर र यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2400 रूपियाँले घटेको छ। यो हप्ता गएको आइतबार र सोमबार बढ़ेको सुन मंगलबारदेखि लगातार घटेको हो। नेपाल सुन तयारी व्यवसायी महासंघका अनुसार आज 3,18,500 रूपियाँमा सुनको कारोबार भइरहेको छ। हिजो सुन 3,20,900 रूपियाँ थियो। अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै 3,22,100 रूपियाँमा कारोबार भएको थियो। हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाव अघिल्लो हप्ता शुक्रबारको तुलनामा 2,800 रूपियाँले बढ़ेर 3,19,500 रूपियाँमा कारोबार भएको थियो। अघिल्लो हप्ता शुक्रबार सुन 3,16,700 रूपियाँमा कारोबार भयो। आज चाँदीको भाव पनि घटबड़ भएको छैन। चाँदी हिजोको जस्तै आज 4,965 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दाराबीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दराबीले मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग फेरि खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनीतिक भूमिकाकै क्रममा भएको बताउनु भएको छ। उहाँका अनुसार तेहरानमा भएका वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिविधि अन्त्य गर्ने तथा शान्ति र स्थिरता पुनस्थापना गर्नेतर्फ अघि बढ़ेका छन्। अब खेल खबर। चेल्सीले एस्टन भिल्लाका अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजलाई 1,19,00,000 डलरमा अनुबन्ध गर्न सहमति गरेको छ। 33 वर्षीय मार्टिनेजले लन्डनमा मेडिकल परीक्षण गरेपछि चेल्सीमा आबद्ध हुनेछन्। उनको आगमनले स्टाफोर्ड ब्रिजमा गोलरक्षकको समूह थप बलियो हुने अपेक्षा गरिएको छ। चेल्सीले पछिल्लो समय पहिलो रोजाईका गोलरक्षक रोबर्ट सान्जेको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गर्दै आएको थियो। विशेष गरी अस्ति फुलहममाथि 3-2 जितमा सेन्जेसको प्रदर्शनपछि क्लबले गोलरक्षकको विकल्प खोज्ने निर्णय गरेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना। भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह। बाढ़ीमा फँसेका 3,000 भन्दा धेरैको उद्धार। घाइते 59 जनाको काठमाडौँमा उपचार चल्दै। काठमाडौँ मुगलिन सड़क आज बेलुकीसम्म खुलाउने प्रयास हुँदै। बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन। अमेरिका इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी। द्वन्द छिटै समाधान हुने अपेक्षा। र चेल्सीद्वारा एस्टन भिल्लाका गोलकिपर मार्टिनेजलाई 7.5 मिलियनमा अनुबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउन।

मेगाहर्ज हर पल हर तपाईं सँगै श्रोता मानुभावहरू निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

सम्मान्य श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमाज उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: मेसना डिजिटल प्रस्तुत गर्दछ।

9,077 जना सम्पर्कविहीन छन्। यस्तै गरी प्रहरीका 28, सेनाका 45, सशस्त्र प्रहरीका 13, पन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4, रसुवा र नुवाकोटका 162 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म 1,473 जनाको उद्धार गरिएको छ। नेपाल स्थित चीनी दूतावासले नेपाल चीन सीमानामा हिम पहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ। शुक्रबार चीनी दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताएका हुन्। हालैका दिनमा चीन नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम चट्टानको पहिरो गएको छ। पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ विज्ञप्तिमा भनिएको छ। नेपाल र चीन दुवैका लागि उद्धार तथा आपतकालीन प्रतिकारीका दृष्टिले अहिले अवस्था अत्यन्तै संवेदनशील चरणमा रहेको दूतावासले भनेको छ। रसुवाको बाढ़ी प्रभावित क्षेत्रबाट 121 जना विदेशी नागरिकको उद्धार भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार दिउँसो 3:30 बजेसम्म 121 जनाको उद्धार भएको छ। सबैभन्दा धेरै भारतीय नागरिकको उद्धार भएको छ। 85 जना भारतीय नागरिक, 16 जना चिनिया, 9 जना दक्षिण कोरियाली नागरिक, 2 जना अमेरिकी, 2 जना रूसी नागरिक, 2 जना इटालियन नागरिक छन्। बुल्गारिया र स्विजरल्याण्डका 1-1 जना नागरिकको उद्धार भएको छ। यस्तै 3 जना विदेशी नागरिक भए पनि कुन देशको नखुलेको बताइएको छ। यता रसुवागढ़ी जलविद्युत केन्द्रभित्र फँसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विकर र सुनिल माझी हुनुहुन्छ। यस्तै त्रिशुली 3B जलविद्युत आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ। भारतका विदेश मन्त्री एस जयशंकरले नेपालमा जारी राहत र उद्धार प्रयासबारे आज पनि छलफल गर्नुभएको छ। भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराउनु भएको हो। नेपाल सम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गर्नुभएको छ। जयशंकरले सामाजिक सञ्जाल मार्फत काठमाडौँ र बेजिङ स्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अध्यावधिक जानकारी उपलब्ध गराएको उल्लेख गरेका छन्। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध धादिङ खण्ड अन्तर्गतको पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार बाढ़ी पसेर लेतो जमेको ठाउँमा डोजर एक्सावेटर लगाएर पन्छाउने काम भइरहेको छ। बैरेनी, जेरखेत र गजुरीमा लेदो पन्छाउने काम भइरहेकाले साँझसम्म यातायात रातिसम्म सञ्चालनमा आउन सक्ने उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं,
2: आईएमई गरौं, आईएमई गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको 36 घण्टाको अवधिमा 1,91 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याहदेखि बिहिबार राति 12 बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न 10 वाणिज्य ब्याङ्कमा रहेको खातामा 1,91,86,50,911 रूपियाँ दाताहरूले जम्मा पारेका छन्। र संघीय सरकारका विषयगत मन्त्रालय र सहयोगी निकायबीच छलफल भएको छ। रसुवा बाढ़ी पश्चात खोज, उद्धार, राहत, खानेपानी, अस्थायी आश्रय, शवको खोजी तथा व्यवस्थापन लगायतका विषयमा विषयगत मन्त्रालय र सहयोगी निकाय छलफलमा जुटेका हुन्। छलफलमा मन्त्रालय, मातहतका निकाय र सहयोगी निकायका अधिकारी सहभागी थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुन र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव हुनुहुन्थ्यो। प्रतिनिधि सभा सदस्य डाक्टर तोशीमा कार्कीको पनि उपस्थिति थियो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
2: विजय लिम्बू 5.1 कुशवा हाल मलेसिया,
1: सोनिम शेर्पा सिद्धितरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
2: राज बिराही काइला इटहरी सुनसरी हाल मलेसिया,
1: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
2: जीवन फावेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: सुनिता कुलुङ सिलिचोङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
2: सूरज राई तुम्सा पौवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
1: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
2: अनिस टेम्बे लिम्बू सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
1: जुनिता चामलिङ राई फिदिङ नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत,
2: कृष्ण तामाङ 5 खपन नगरपालिका 6 वाना हाल साउदी अरब,
1: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
2: साइली सुनिया कुलुङ मकालु गाउँपालिका 6 शङ्खुवासभा,
1: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
2: सपना तामाङ मोक्तान 5 खपन नगरपालिका 7 वावन शङ्खुवासभा,
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
2: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिलहाल साउदी अरब,
1: युनिसा ब्लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
2: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
1: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
2: र दिलसराई देउमाई नगरपालिका 1 पिलाङ।

0: हजुर, मलाई वैक्या यो दिल्लीको बसैले यो निकै नै सुदूर तीज विशेष भाकासँगै यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्छु। आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेख बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्दै हुनुहुन्छ अनि त्यसै गरेर तपाईँले अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरू नेपाली पात्र मोबाइल एप्लिकेशन र अलिफम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट हाम्रो रेडियोलाई तपाईँले प्रत्यक्ष रूपमा यति बेला सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। विशेष गरी यो बसाईमा हामी तपाईँका चाहिँ तपाईँलाई जोड्ने गर्छौ होइन, तपाईँसँग भलाकुसारी गर्ने गर्छौ। यो कार्यक्रम आउने गर्दछ हप्ताको छ दिन फरक बार अनि फरक बसाएको साथमा आइतबारदेखि शुक्रबारसम्म तपाईँसँग हामी जोडिने गर्छौ। अनि विशेष गरेर यो बसाईमा चाहिँ आजको दिनमा यानि कि यो शुक्रबारको बसाईमा के गर्छौ त भन्दा आजको बसाईमा भने चाहिँ हामी नयाँ साथीहरूसँग जोडिन्छौं। बिल्कुलै कार्यक्रममा कहिले पनि फोन गर्न नगर्नु भएको साथीहरूसँग जोडिन्छौं, जो जसले चाहिँ कार्यक्रमलाई आज सुन्दै हुनुहुन्छ अथवा योभन्दा अगाडिबाट सुन्दै आइरहे तापनि कार्यक्रममा सहभागिता जनाउनु भएको छैन भने आजको बसाईमा तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। अनि यो बसाईमा तपाईँले सहभागिता जनाइसके पश्चात तपाईँले आफ्नो आवाजमा कुनै पनि भाका गुनगुनाएर सुनाउन सक्नुहुन्छ। अनि विशेष चाहिँ आजको शुक्रबारको दिनमा चाहिँ प्रवासी मनहरूलाई पनि जोड्ने गर्छौ, जो जहाँबाट हामीलाई सुनिरहनु भएको छ प्रवासबाट सुन्दै हुनुहुन्छ र कार्यक्रममा जोडिन चाहनुहुन्छ भने तपाईँले वाट्सएप मार्फत सहभागिता जनाउन सक्नुहुन्छ। वाट्सएप नम्बर पनि सोही नम्बर हो 98 40 68 68 23। यो नम्बर तपाईँको लागि खुल्ला भइसकेको छ। कार्यक्रमको आरम्भ गर्दै गर्दा एउटा सुमधुर तीज विशेष भाका तपाईँको निम्ति प्रस्तुत गरिसकेको छ। यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। सौभारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै गर्दै अनि आज विशेष गरेर चाहिँ रक्षाबन्धन पनि रहेको छ। रक्षाबन्धन अथवा जनै पूर्णिमाको चाहिँ धेरै धेरै शुभकामना। ढिलै भए पनि यो साँझ पक्कबाट तपाईँलाई मैले यो बसाईबाट चाहिँ धेरै धेरै शुभकामना दिन चाहे। अब पनि तपाईँसँग जोडिन्छु 98 40 68 68 23। नयाँ साथीहरू जोडिनुहोला, सिधा सम्पर्क गर्नुहोला। अनि प्रवासमा रहनुहुने साथीहरूले हामीलाई फोन गर्न सक्नुहुन्छ वाट्सएप मार्फत 98 40 68 68 23। यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। आज थोरै ढिला गरेर तपाईँसँग जोडिए केही मेरो व्यक्तिगत चाहिँ समस्या भनौ न व्यक्तिगत व्यस्तताको कारणले तपाईँसँग थोरै ढिला गरेर भए पनि जोडिने जमर्को गरेर अब भने तपाईँसँग भलाकुसारी गर्न चाहन्छु। 98 40 68 68 23 नम्बर खुल्ला रहेको छ। तपाईँ नयाँ हुने साथीहरू चाहिँ यो बसाईमा जोडिन सक्नुहुन्छ। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। नमस्कार हजुर। हेलो, नमस्ते हजुर। हजुर, साथी फोन लाइनमा हुनुहुन्थ्यो, उहाँसँग मैले कुराकानी गर्न सकिनँ, साथी फोन लाइनबाट बाहिरिसक्नु भएको छ। पालो तपाईँको हो, धेरै साथीहरूले कार्यक्रमलाई सुनिरहनु भएको छ लाग्छ मलाई यो समयमा, र केही साथीहरूले चाहिँ कार्यक्रममा मिस कल पनि गर्दै हुनुहुन्छ है। मिस कल चाहिँ कृपया नगरिदिनुहोस् न, मिस कल गर्नुहुन्छ भने चाहिँ तपाईँले चाहिँ बरु तपाईँको साथीहरूलाई मिस कल गर्नुहोस्, उहाँहरूसँग कुराकानी गर्नुहोस्। तपाईँलाई यदि रेडियोमा बोल्न मन छैन भने चाहिँ मिस कल गरेर डिस्टर्ब पनि नगरिदिनुहोला, यो आग्रह गर्न चाहन्छु। किनकि तपाईँलाई त बोल्न मन नहोला, अन्य साथीहरू जसलाई चाहिँ कार्यक्रम मा चाहिँ सहभागिता जनाउन मन छ, आफ्नो आवाज यो रेडियो मार्फत चाहिँ राख्न मन छ भने चाहिँ उहाँले पनि त फोन डायल गरिरहनु भएको हुन्छ होइन। तपाईँले गर्दा उहाँहरूको फोन नलाग्न सक्छ, थोरै समय वेस्ट हुन जान्छ, यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। फेसबुक लाइभबाट सुनिरहनुहुने साथीहरूले फेसबुक लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ त्यहाँबाट तपाईँलाई मैले तपाईँको कमेन्टहरूबाट जोड्ने छु नै। मैले भने म फोन कल ओके ल, साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनु भएको छ उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
1: हजुर नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? अभागे मनिषा पोया बोल्दै हुनुहुन्छ। यहाँले कार्यक्रम सुन्न पाउनु भएन है आज?
1: मैले सुनेको छुइनँ, म बारीतिर बिजी थिएँ, कल ट्राई गर्दै लागिहाल्यो भनौँ न।
0: ए ल ठिक छ, कल ट्राई गर्नुभयो, कल लाग्यो, तर आज चाहिँ शुक्रबारको बसाईमा नयाँ नयाँ साथीहरूसँग भालाकुसारी गर्छौ है त मनिषाजी। साथी अभागी मनिषा पया हामीलाई चैनपुरको भन्ज्याङबाट फोन गर्नु भएको थियो, उहाँसँग मैले छुटेँ किनकि उहाँ त हामीसँग धेरै पटक जोडिरहनुहुने नियमित फोन कलर नियमित श्रोता साथी नै हुनुहुन्थ्यो। नयाँ साथीको पालो हो, सँगै प्रवासमा रहनुहुने साथीहरूलाई आजको बसाई मार्फत जोड्नेछौं। यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएप मार्फत आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार हजुर।

0: लाई पनि अनि यहाँको परिवारमा पनि सोही कामना गर्न चाहन्छु। ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। के छ आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ? ल ठिक छ ठिक छ, हुन्छ जोडिनु भयो यो बसाई मार्फत, यहाँले पक्कै पनि हामीलाई लाइभबाट पनि सुन्दै हुनुहुन्छ र कार्यक्रमलाई सेयर पनि गर्नु भएको जस्तो लागेको छ। हुन्छ अब साथीहरू सम्झिनुहोस् न त है।
1: हुन्छ, अब साथीहरूसँग मनबाट सबैभन्दा पहिला त हजुरलाई हाम्रो रेडियोहरूलाई एकदम धेरै धेरै सुविधा भन्न चाहन्छु। साथमा बजेट भएको सुनेर एकदम इन्जोय लिनु होला र इन्जोय हुने जीवन साथी पनि बजेटलाई पनि एकदम धेरै धेरै सम्झना र आज रक्षा बन्धनको दिन मेरो दिदी बहिनीहरू एकदम धेरै सम्झेको छु। अब म टाढा भए पनि आउन सकिनँ, अर्को साथी अवश्य पनि आउनेछु भन्न चाहन्छु र त्यही साथी र सम्झनको नाम ठुल्दा श्री राम दाल हुन्छ, मिताराज गर्ने म गर्छु, नाम छ वरुण मजाले लिङ्के हुन्छ, कृष्ण तामाङ गिन्छ राई हिँड्दा जीवन थार्ने सरस्वती हुन्छ, सानोमा शेर्पा सुनिल शेर्पा हुन्छ, रोमन मक्तान सुनिता कुलुङ, सानो कमला सुनिता याख्या हुनुहुन्छ, त्यसै गरी तामाङ पञ्च सन्तोष काफ्ले भूमिका राई मिडिया ट्रेनिङ हुन्छ, सपना तामाङ मुक्तान हुन्छ, अगाडि जति पनि मलाई साथीहरू गाइला भने किन्नुहुन्छ, सम्पूर्णलाई एकदम धेरै धेरै सम्झना उपलब्ध भएका छन् एकदम इन्जोय लिनु होला। नमस्ते
0: हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो राजविनाही काइला, हामीलाई फोन गर्नुभयो मलेसियाबाट, इटहरीको मित्र हुनुहुन्छ, मिडियालाई त्यन्तै माया गर्ने साथी, यो कार्यक्रममा प्रायोजनमा पनि जोडिनु भएको छ। यति बेला अर्को साथी हुनुहुन्छ फोन कल मार्फत आउनु भएको छ, स्वागत गरौं। नमस्कार हजुर, हेलो नमस्ते, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ हजुरको ठाउँबाट? सभा पोखरीको ज्यामिरेबाट दिलु रुङमाङसा बोल्दै हुनुहुन्छ, के छ आराम हुनुहुन्छ दिलुजी? हजुर म पनि आराम छु, सन्चै छु है। दिलुजीसँग त मैले योभन्दा अगाडि पनि यो कार्यक्रममा भलाकुसारी गरिसके कि जस्तो लाग्छ, कि कसो ए हो र ढाँट्न चाहिँ बाँकी है फेरि? ल हुन्छ, आउनुभयो खुसी लागेको छ। अनि के छ सभा पोखरीतिर कस्तो छ अहिले, के गर्दै हुनुहुन्छ सुनाउनुहोस् न।
2: अब पोखरी राम्रो गोठालोबाट आएर प्रोग्राम सुन्दै बसिरहेको भन्नुपर्छ
0: नि। गोठालोबाट आउनुभयो, कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ, हुन्छ फोन गर्नुभयो, धेरै खुसी लागेको छ दिलुजी। अब हामी कुनै एउटा भाका सुन्न पाउँछौ तपाईँको आवाजबाट?
2: हुन्छ
0: ल सुरु गर्नुहोस् न है।

Sampai rudai sikit, dia nak pun baik.

0: अनि सुत्नेति भन्छ दाजु बाबालाई कार्यक्रम भएको शुभकामना धेरै गरेर चाहिँ बाबा बोल्न नपाए पनि टाढा हुनुहुन्छ भन्न चाहन्छु.
1: अनि
0: केटिएमतिर हुनुहुन्छ त्यहाँको मान्छे जलराई उहाँलाई पनि कार्यक्रम भएको शुभकामना पत्मा भन्न चाहन्छु. अनि भरे नि सम्झना रुम आउँछ अनि प्रेमी मुखेरको सानो मान्छेलाई पनि पत्र भएको सुनेर मारि इन्जोय गर्नुहोला. अनि अशस्त्र पनि भन्दो रहेछ चित्रको शुभकामना साथी मिसुनै आफ्नो फ्यामिलीसँग गर्नुहोला भन्न चाहन्छु. अनि रन्जना गाईलाई पनि
1: नमस्ते बाई बाई. साथी दिल रुम्बाङ सभा पोखरीबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म सोधिसकेकी छु. कार्यक्रम लोक चौतारीको बसाई तपाईँले सुनिरहनु भएको छ. हप्ताको सदिन तपाईँसँग जोडिने गर्छौ, आज भने शुक्रबारे बसाई हो र यो शुक्रबारको दिनमा भने हामी नयाँ साथीहरूसँग जोडिने गर्छौं. अनि सँगै प्रवासमा रहनुहुने साथीहरूलाई पनि यो व्यवसाय मार्फत वाट्सएपबाट चाहिँ जोड्ने गरेका छौं. वाट्सएपमा रहनु भएको छ तपाईँ यदि र कार्यक्रमलाई सुनिरहनु भएको छ अनि यता घरदेशमा हुनुहुने साथीहरू आफन्तजन इष्टमित्रलाई चाहिँ केही सन्देश छोड्नु छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ. सँगै फेसबुक लाइभबाट सुनेर साथ दिने साथीहरू पनि धेरै हुनुहुन्छ. लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ कमेन्ट बक्सबाट पनि तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ. नि सन्जु शेर्पा सन्जुले पनि हामीलाई सुनिरहनु भएको छ. नमस्कार हजुर दर्शन ब्युटिफुल सिस्टर, के छ खबर, सन्चै हुनुहुन्छ? म सन्जु शेर्पा ताप्लेजुङबाट हो. सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु र साथमा बस्ने भाका पनि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ. हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ सरू छेत्री, लेख्नु भएको छ बराबरी सम्झना अनि माया सबै सबैमा बटवालबाट सरस्वता पोखरेल हो भनेर लेख्नुहुन्छ. स्वर्णिम राई हुनुहुन्छ, स्वर्णिमजीले मिस यु अल भन्दै सबै सबैलाई व्यवसाय मार्फत सम्झना गर्नुभएको छ. तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. दिल रुम्बाङसाले लाइभ मार्फत पनि सुन्दै हुनुहुँदो रहेछ, कमेन्ट बक्सबाट आफ्नो मेसेज पठाउनु भएको छ. अनि सानो माया शेर्पाले हेलो नमस्ते सिस, म सानो माया शेर्पा फ्रम पाँच कपन हाल कुवेतबाट सुन्दैछु मजाले सबैमा मिठो माया सम्झना भनेर लेख्नु भएको छ. लिम्बू विजयले पनि मिस्टर वालमार फ्रेन्ड्स फ्रम शंखुवा सभा राइट नाउ मलेसिया अपकमिङ सङ डेडिकेट टू अल अफ यू भनेर लेख्नु भएको छ. यहाँलाई धेरै धेरै धन्यवाद छ. राजविरही काइलाले पनि मिस्टर अल भन्ने सबैलाई सम्झिनु भयो, लाइभ मार्फत साथ दिइरहनु भएको छ. सुरज राई तुम्साले सम्झना छ सबैमा हाई भनेर म्यासेज छोड्नु भएको छ. राजविरही काइलाले आज शुक्रबार प्रदेशीहरूले कल गरौं है वाट्सएपमा भनेर चाहिँ सुझाव दिइरहनु भएको छ. धेरै धेरै धन्यवाद छ. अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ हामीलाई मिलन घायल मुटुले पनि सुन्दै हुनुहुन्छ. गुड इभिनिङ सिस्टर, अपकमिङ सङ डेडिकेट टू अल माइ फ्रेन्ड्स फ्रम दोहा कतार भनेर मेसेज छोड्नु भएको छ. सम्झना रुम्बाङसा हुनुहुन्छ, सभा पोखरीबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ. खाना बनाउँदैछु, रेडियो मार्फत प्रोग्राम पनि सुन्दैछु है भन्नुभएको छ. त्यसै गरेर मुस्कान सुमिन कला बराइली हुनुहुन्छ, मिस यु अल मेरो नेपाल भनेर लेख्नु भएको छ. यहाँलाई धेरै धेरै धन्यवाद छ. त्यसै गरेर अर्को साथी अनित ज्ञानी राई हुनुहुन्छ, उहाँले पनि सबैलाई सम्झना छ भनेर लेख्नुहुन्छ. अनि अर्को मित्र हुनुहुन्छ योगिनी मिहाङ लिम्बू, उहाँले हेलो गुड इभिनिङ दर्शन नमस्ते सेवारो लोक सांगीतिक अभिवादन, म तेह्रथुम छथर पञ्चकन्याबाट हो योगिनी मिहाङ लिम्बू. कार्यक्रम मार्फत अब बस्ने लोकभाका मेरो नाम रावसँग चिरपरिचित सम्पूर्ण मीडिया प्रेमी श्रोता मित्रहरूको लागि भन्दै छुटिन्छु. हस्त नमस्ते बाई बाई भनेर लेख्नु भएको छ. योगिनजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु. कार्यक्रम लोक सौतारीको बसाईमा तपाईँ जोडिन चाहनुहुन्छ भने 9840-6863 नम्बर तपाईँको लागि खुल्ला छ. जो नयाँ हुनुहुन्छ कार्यक्रममा जोडिन चाहँदै हुनुहुन्छ होइन, यदि त्यसो हो भने तपाईँले सिधा सम्पर्क गर्न सक्नुहुन्छ नेपालभित्रै रहनुहुने साथीहरूले. भने तपाईँ यदि नेपालभन्दा बाहिर हुनुहुन्छ भने चाहिँ तपाईँले वाट्सएप मार्फत सहभागिता जनाउन सक्नुहुन्छ. तपाईँ जहाँ जहाँ रहेर भए तापनि यो समय हाम्रै साथमा हुनुहुन्छ मैले यही विश्वास लिएकी छु, किनकि यो साँझ पख तपाईँ धेरै साथीहरूले रेडियो सुन्नुहुन्छ होला जस्तो लाग्छ. किनकि अब दिनभरिको थकान मेटाउँदै गर्दा साँझ पख मिठा मिठा लोकभाकाहरू सुनौ भन्ने पनि लाग्छ धेरै साथीहरूलाई. मिठा मिठा लोकभाकाहरू सुन्दै गर्दा तपाईँले आफ्नो दिनभरिको थकान मेटाउने कोसिस गर्नुहुन्छ, ती भाकाहरू सँगै तपाईँको दिनभरिको थकान मेटाउनुहुन्छ. अनि घरमै बसेर कति साथीहरू त मेला पास सकेर आएर घरमा बस्दै गर्दा अब कति साथीहरू त आराम गरेर बस्नु भएको हुन्छ, कति साथीहरू अब आफ्नै घरको काम धन्दा गर्दै गर्दा पनि रेडियो मजाले सुन्नुहुन्छ, अनि कति साथीहरूले आफ्नो चाहिँ अफिस भ्याएर आएर पनि हामीलाई सुन्नुहुन्छ। तपाईँ जहाँ जहाँ रहेर भए तापनि हामीसँग हुनुहुन्छ यो समय, मैले यही अपेक्षा गरेकी छु र भन्दै अब म फेरि पनि तपाईँसँग नै जोडिन चाहन्छु। यति बेला अर्को एकजना साथी वाट्सएप मार्फत जोडिनु भएको छ, कहाँबाट को आउनु भयो स्वागत गर्छु, नमस्कार हजुर।
2: हेलो दिदी नमस्ते।
1: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ सानुमायाजी? हजुर मेरो खबर पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि सानुमायाजी अहिले ड्युटीतिरै छु भन्नुभयो, ड्युटीतिर रहँदै गर्दा यसरी फोन गर्न अथवा कार्यक्रम सुन्न केही समस्या त हुन्न नि तपाईँलाई? ठिक छ, खुसी लाग्यो जोडिनु भएको छ। अब कार्यक्रममा आउनु भएको छ, आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ कि सानुमायाजीले?
2: भाका त अब कुनै दिन म सुनाउँछु, अलिक ड्युटीमा भएर अलिक सोर फुल्याएर अब गाउन मिल्दैन, त्यही भएर अहिलेको लागि सरी म कुनै दिन गाउँछु भन्छु।
1: ए ला ठिकै छ ठिकै छ, हुन्छ अब साथीहरू सम्झिनुहोस् न त अनि हामी छुट्टिन्छौँ।
2: हुन्छ साथीहरू, माया सम्झना हुन चाहन्छु अनि आज म त मेरो निम्बेटी शुभ भाइलाई चाहिँ रक्षाबन्धनको धेरै शुभकामना भाइ भन्न चाहन्छु, अनि बहिनी मेरो अनि पेनु शेर्पा अनि अघि मात्रै गर्वराजुराई नै त्यही मिठो माया सम्झना भन्न चाहन्छु, अनि दिदी दिदीया छोरा गएको हुन्छ अनि प्रेमु दिदी अनि सुतान कृष्ण तामाङ अनि निलु रुवाङसँग धेरै सम्झिराजु गरे भन्न चाहन्छु, अनि सम्झना रुवाङ्स लगै जति पनि सानो भएको छ भनेर सुने नसुने प्रोग्राम सुनिरहनु भएको सबैजनालाई मिठो माया सम्झना भन्दै छुटे गएर
1: हस् नमस्ते बाई बाई। साथी हुनुहुन्थ्यो सानुमाया शेर्पा, हामीलाई प्रभासबाट फोन गर्नुभयो अनि यो बसाई मार्फत सबैलाई सम्झिँदै छुटिसक्नु भएको छ। कार्यक्रम लोकसौतारीको बसाई तपाईँले सुनिरहनु भएको छ, अहिले पनि कार्यक्रममा अर्को एउटा समधुर भाका राख्न चाहन्छु। यो भाका पश्चात फेरि पनि तपाईँसँग नै भलाकुसारी गर्नका निम्ति फर्केर आउने नै छु, अहिले पनि यो मिठो भाका सुन्दै रहनुहोस्। मिठो छैन भोक छैन बलको भाका रहेको छ, यो भाका तपाईँको निम्ति नै राख्न चाहन्छु। मोहन खड्का र अञ्जिता विश्वकर्माका आवाज सुनेको यो भाका सुन्दै रहनुहोस्।

0: मेरो प्रियतमको खबर लिएर आऊ, यहाँले मिठो भाका गुनगुनाउने कोसिस गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद सबैलेजी। अब साथीहरू सम्झिनु छुट्टो मिठो अनि हामी छुटिन्छौ।
1: अब साथीहरू सम्झिनु भन्दा पहिला त तपाईँलाई मात्रै दिनु अरू नेसन अनि ब्याटिङको लागि नै बस्ने भएको सुनेर नारिन्जो गर्नुहोला भन्न चाहन्छु।

0: हजुर, मेदै छैन भोक छैन यो निकै नै मिठो भाका तपाईँको निम्ति कार्यक्रममा मैले प्रस्तुत गरे। कार्यक्रम लोकसौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारी भरबाटै केही साथ सुन्दै हुनुहुन्छ। विशेष गरी यो बसाईमा हामी तपाईलाई चाहिँ फोन कल मार्फत वाट्सएप कलबाट पनि जोड्छौं। आज शुक्रबारको दिन हो, प्रवासमा रहनुहुने साथीहरूले वाट्सएप मार्फत सहभागिता जनाउन सक्नुहुन्छ भने नेपालभित्रै रहनुहुने साथीहरूले सिधा सम्पर्क गर्न सक्नुहुन्छ। 9840868023 नम्बर तपाईँको लागि खुल्ला छ। कार्यक्रमको अन्तिम खण्डमा छौं, केही साथीहरूलाई जोड्ने कोशिशमा छु। यति बेला अर्को एकजना मित्र वाट्सएप मार्फत जोडिनु भएको छ, कहाँबाट को आउनुभयो उहाँलाई म स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो सेवा, नमस्कार हजुर।
0: हजुर नमस्ते सेवा, हजुर सेवा को बोल्दै हुनुहुन्छ? भोजपुर घर यहाँको हाल मलेसियाबाट आउनुभयो सुरज राइटम छ। अनि के छ, आराम हुनुहुन्छ सुरजजी?
1: हजुर म एकदम आराम कुशल छु। हजुरहरूलाई के
0: कस्तो छ? हजुर हामीलाई पनि एकदम ठिक छ, आराम छौ, सन्चै छौ। समग्रमा चाहिँ खबर खाबर चाहिँ राम्रै छ हाम्रो चाहिँ। अनि यहाँले कार्यक्रम सुनिरहनु भएको छ होइन त? पक्कै पनि एकदमै नियमित श्रोता साथी भित्र चाहिँ तपाईँ पनि पर्नुहुन्छ, एक चाहिँ एकदमै नियमित रूपमा सुन्ने सहभागिता जनाउने होइन। ल ठिक छ, अब आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ कि यहाँले?
1: अब त्यति धेरै गाउनु त आउँदैन मलाई, तथापि अलिकति कोसिस चाहिँ गर्छ है त।
0: हस् हुन्छ, ल जति सक्नुहुन्छ यहाँले कोसिस गर्न सक्नुहुन्छ। ल सुरु गर्नुहोस् न।
1: हस् हुन्छ,

0: हजुर नमस्ते. नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? मोरङबाट. के गुरुङ भन्नुभयो? ए, मोरङबाट सरिना गुरुङ. ओके, ला, के छ तपाईँको खबर? सन्चय हुनुहुन्छ सरिनाजी? ए ला, ठिक छ. मोरङतिर पनि शीतलै रहेछ आज, ठिकै छ भनौ न आज त्यसो भए. अनि के छ अहिले कार्यक्रम कुन माध्यमबाट सुन्दै हुनुहुन्छ सरिनाजी? ठिक छ. विशेष गरी हामी हप्ताको छ दिन जोडिन्छौ, आइतबारदेखि शुक्रबारसम्म. फरक दिन फरक बार चाहिँ बसाई पनि फरक, फर्मेट पनि फरकै हुन्छ. आजको यो शुक्रबारको बसाईमा चाहिँ नयाँ नयाँ साथीहरूसँग जोडिने हो, जस्तो कि तपाईँ पनि नयाँ साथी आउनु भएको छ. अनि सँगै प्रवासमा रहनुहुने साथीहरूलाई पनि वाट्सएपबाट हामीले लिने गरेका छौं, र तपाईँको इच्छा अनुसार कुनै पनि एउटा लोक भाका गुनगुनाएर सुनाउन सक्नुहुन्छ.
1: हुन्छ,
0: ल सुरु गर्नुहोस्.

0: हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, मिठो भाका गुनगुनाउनु भयो। अब साथीहरू सम्झिनुहोस् अनि हामी छुटिन्छौँ।
1: अनि साथीहरू हुनुहुन्छ प्यारो साथी राई सुके राई सुबेरी आकाशै भूमिका राई तामाङ राज गलिमगर कपाल धर्मदा सुरज राई दिन्छ अनि हाम्रो दुर्गा कटुवाल मिडिया प्रेमी राई अनिसा कृष्ण पत्र श्रेष्ठ लगायत सम्पूर्ण साथीहरूलाई
0: नमस्ते भाइ भाइ। साथी हुनुहुन्थ्यो सरिना गुरुङ, हामीलाई मोरङबाट फोन गर्नुभयो, उहाँसँग म छुटी। साथीले हामीलाई फेसबुक लाइभबाट सुन्नु हुँदो रहेछ मोरङबाट, र युवसाईमा फोन गरेर एउटा मिठो भाका पनि गुनगुनाउनु भयो अनि छुटिनु भएको छ। अब पनि मैले थप साथीहरूलाई जोड्न सक्दिनँ किनकि समयले पनि त नेटो काट्ने लागिसकेछ। फेसबुक लाइभबाट सुन्ने साथीहरू पनि धेरै हुनुहुन्छ। सपना तामाङ मोक्तामले पनि हामीलाई पाँच खबनको संखुवा सभाको पाँच खबनबाट सुनिरहनु भएको छ। कृष्ण किराती भोसरबाट भोसर बजारबाट सुन्दै हुनुहुन्छ। अनि त्यसै गरेर प्रकाश निरौलाले पनि कार्यक्रम सुनिरहनु भएको छ। लक्ष्मण मगरले पनि हामीलाई पाखरेबास्तै धनकुटाको मित्र हाल मलेसियाबाट साथ दिँदै हुनुहुन्छ। सुस्मिता नाछिरिङ हुनुहुन्छ, सेवा नाना मिस सुस्मिता नाछिरिङ भोसर घरबै हाल कुवेतबाट सुनेर छु भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कमल श्रेष्ठ हुनुहुन्छ, कमलजीले पनि हामीलाई सुनिरहनु भएको छ। तेह्रथुमको फेदाबाट हुनुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। धेरै साथीहरूको नाम लिँदै सबैलाई सम्झनाको सन्देश छोड्नु भएको छ। चन्द्रमाया तामाङ हुनुहुन्छ, उहाँले पनि पाँच खबनबाट सुन्दैछु चन्द्रमाया तामाङ, सबैलाई मिठो सम्झना भन्नुभएको छ। अनि मेनु लम्तरी मगरले पनि नमस्ते नमस्कार भनेर लेख्नुभयो, यहाँलाई पनि नमस्ते छ। त्यसै गरेर रेसाजीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सबैलाई सम्झिनु भएको छ। अञ्जना शंकर कोइराला पाँच खबर नौबाट हामीलाई सुनिरहनु भएको छ। सनिम शेर्पाले पनि सम्झना सबैलाई ल मुटु फुट्ने गरी भन्नुभएको छ। लौ न, त्यति धेरै मुटु फुट्ने गरी नै सम्झना गर्नुभयो भने त तपाईँको मुटु फुट्यो भने तपाईँ रहनुहुन्न, हल्का हल्का सम्झना गर्नुहोस् है सनिमजी। अनि अर्को साथी सिम्पल सरिना हुनुहुन्छ, सरिनाजीले म पनि सुन्दैछु मोरङबाट। ल ठिक छ, हाम्रो सरिनाजी सम्भवतः भर्खरै कल गर्नुहुने साथी उहाँ नै हुनुहुन्छ कि जस्तो लाग्यो मलाई। ओके, अब भने चाहिँ मैले कार्यक्रमबाट विदा माग्नुपर्छ किनकि समयले पनि नेटो काट्नै लागिसकेको छ। तसर्थ यति बेलसम्म सुनेर हामीलाई साथी तपाईँ सम्पूर्ण लोकपारखी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद भन्न चाहन्छु। र आजको कार्यक्रम लोकसौदारीको बसाईलाई केही साथीहरूले शेयर गरेर साथ दिनुभएको छ। लिम्बू विजय हुनुहुन्छ, उहाँले धेरैवटा ग्रुपमा शेयर गर्नुभएको रहेछ, चार पाँचवटा ग्रुपमा विजयजीले शेयर गर्नुभएको छ। प्रकाश सिरिङ मादेन हुनुहुन्छ, प्रकाशजीले पनि आजको कार्यक्रमलाई शेयर गरेर साथ दिनुभएको छ। राज विराही काइलाले पनि आजको यो कार्यक्रमलाई चाहिँ लाइभलाई शेयर गरेर साथ दिनुभएको छ। तपाईँ तिनैजना साथीहरू जसले चाहिँ लाइभलाई शेयर गर्नुभएको छ तपाईँहरूप्रति झन् धेरै धेरै धन्यवाद, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यो मसाइलाई सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने तपाईँ सम्पूर्ण लोकपारखी मनहरूप्रति हार्दिक आभार अनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै आजको कार्यक्रम लुक्सौ तारीको बसाईबाट म तपाईँकी साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु।

0: Radio Aron, time check.
1: It's 6 p.m.
2: अहिले साँझको 6 बज्यो।
3: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2
4: माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखाको सुझाव।
5: अस्ति बाढी गएको डुबाएको अथवा पगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने सुरक्षित गरिन्छ। त्योभन्दा बाहिर
3: नर्वेका राजा ह्यारल्डको 89 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
4: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं। एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मध्ये दिउँसो 3 बजेसम्म 547 जनाको शव फेला परेको छ। रसुवादेखि नलप्रासी पश्चिमसम्म नदीमा शवहरू फेला पर्ने क्रम चलिरहेको छ। प्रहरीका अनुसार अहिलेसम्म रसुवामा 13, नुवाकोटमा 38, धादिङमा 40, गोर्खामा 44, चितवनमा 221, तनहुँमा 29, नलप्रासी पूर्वमा 134 र नलप्रासी पश्चिममा 28 जनाको शव भेटिएको हो। धेरैसो शवहरू नदीमा बगेर तल पुगेका हुन्। अस्ति बुधबार रसुवामा बाढ़ी आएको भोटेकोशी नदीलाई अलि तल पुगेपछि त्रिशुली नदी भनिन्छ। त्रिशुली नदी रसुवा, धादिङ, गोर्खा, चितवन र तनहुँलाई छुँदै देवघाटसम्म पुग्छ। तनहुँ हुँदै आएको काली गण्डकी नदी मिसिएपछि नारायणी नदी बन्छ। नारायणी नदी चितवन र नलप्रासी हुँदै भारततिर जान्छ। यसैबीच नेपालका लागि रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधिमण्डलका प्रमुख डेभिड फिसरले बुधबारको बाढ़ीबाट झण्डै 93,000 जना मानिस प्रभावित भएको बताउनु भएको छ। आईएफआरसीले तत्काल जीवन रक्षक सहायता र प्रतिकारका लागि झण्डै 3,10,00,000 अमेरिकी डलर अर्थात झण्डै 5.25 अर्ब रूपियाँ आपतकालीन सहयोग उपलब्ध गराउन दाताहरूलाई आह्वान गरेको छ। उहाँले नेपालमा अर्को सम्भावित बाढ़ीका कारण पुग्न सक्ने प्रभावबारे अझै चिन्ता कायम रहेको बताउनु भएको छ।
4: यसैबीच भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेशनलाई थप तीव्र बनाएको छ। सब संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम सब संकलन गरिरहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको हो। बाढ़ीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितौनसम्मको नदी तटीय क्षेत्रमा आज थप 1200 सैनिक जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशुली र नारायणी नदी किनारका सम्भावित सम्पूर्ण ठाउँहरूमा आफ्नो जनशक्तिलाई टोलीगत रूपमा खटाएर संकलन कार्यलाई उच्च प्राथमिकताका साथ अगाडि बढ़ाएको छ। यसअघि सेनाले प्रभावित नागरिकहरूको उद्धार राहत तथा अस्थायी व्यवस्थापनका लागि 1600 जनशक्ति खटाएको थियो।
3: यसैबीच पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षणको काम शुरू भएको छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका 93 शव अस्पतालमा राखिएको छ। 9 मणिपाल शिक्षण अस्पतालमा छन्। शव पहिचानका लागि आफन्तलाई स्क्रिनमा तस्विर हेर्ने व्यवस्था मिलाइएको छ। बाढ़ीमा विपत्ता भएका आफन्तहरू अस्पतालमा पुगेर शव पहिचान गर्ने प्रयासमा छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार शव परीक्षण गरी पहिचान भएका शव आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमूना काठमाडौँ पठाउने उहाँले बताउनुभयो। पहिचान हुन नसके बिवारिसे बनेका शवलाई बिवारिसे शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम हुने उहाँले बताउनुभयो। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न ठाउँ अभाव भएपछि पोखरा पुर्याइएको हो।
4: यसैबीच चितवनको त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवको पहिचानका लागि चितवन उद्योग संघको परिसरमा डिस्प्ले बोर्ड राखिएको छ। बाढ़ीले बगाएर ल्याएका 186 शव मध्ये सफाई गरी तस्विर खिचेर डिस्प्ले बोर्डमा राखिएका आधारमा अहिलेसम्म 2 पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पहिचान हुनेमा बाँकेका 23 कबीरलाल चौधरी र रसुवामा कार्यरत प्रहरी रामकाजी पौडेल रहेका छन्। शवको तस्विर नेपाल प्रहरीको पोर्टलमा राखिने र आफन्तको मोबाइलमा समेत पठाइने व्यवस्था मिलाइएको छ। यसैबीच संकलित शवको व्यवस्थापन र शव परीक्षणमा भरतपुर अस्पताललाई गम्भीर चुनौती थपिएको छ। पर्याप्त फोरेन्सिक विज्ञको अभाव, अत्यधिक गर्मी र उसिलो मौसमका कारण शव चाँडै कुहिन थालेकाले समस्या भएको भरतपुर अस्पतालका मेसु डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो। जनशक्ति अभाव पूर्ति गर्न भेरी अस्पताल र काठमाडौँका मेडिकल कलेजहरूसँग फोरेन्सिक विज्ञ माग गरिएको छ। अस्पताल प्रशासनले संक्रमण र महामारी फैलिन नदिन सतर्कता अपनाउँदै दुर्गन्ध नियन्त्रणका उपाय समेत लागू गरेको छ।
3: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएका नागरिकका आफन्तहरू तीव्र अन्योल र पीड़ामा परेका छन्। बुधबार बिहानदेखि संचार सम्पर्क विच्छेद भएपछि मानसरोवर तीर्थयात्रामा निस्केका तीर्थयात्री, चिकित्सक, पत्रकार तथा स्थानीय व्यापारीका परिवारले आफन्तको खोजीका लागि स्वेच्छा निकाय र स्थानीय प्रशासनसँग हार गुहार गरिरहेका छन्। नुवाकोटको विदुरमा रहेको श्री नम्बर 1 सैन्य तालिम केन्द्र परिसरमा आफ्ना बेपत्ता आफन्तको नाम र विवरण टिपाउन मानिसहरूको बाक्लो लाइन देखिएको छ।
4: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामा झण्डै 2 रूपियाँ संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार दिउँसोदेखि बिहिबार राति 12 बजेसम्म 1,91 करोड़ रूपियाँ भन्दा बढ़ी सहयोग जुटेको हो। दाताहरूले विभिन्न 10 वाणिज्य बैंकहरूमा रहेको खातामा रकम जम्मा गरेका हुन्। यो सहायतामा विभिन्न मित्र राष्ट्रबाट घोषणा भएको रकम समावेश छैन। बुधबार बिहान भोटेकोशी नदीमा भीषण बाढ़ी आएर ठूलो धनजनको क्षति गरेपछि सरकारले मन्त्री परिषद बैठक बसी ती प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा सर्वसाधारणदेखि संस्थाहरूको सहयोग जम्मा गर्न थालेका थिए। यससँगै कोषमा बचत रकम 4,09,11,60,000 पुगेको छ। यसअघि कोषमा 2,17,25,09,759 रूपियाँ बचत थियो। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा तोकेको छ। कोषमा रकम जुट्ने क्रम अझै चलिरहेको छ। यस्तै निजी क्षेत्र, गैर सरकारी संघ संस्था, प्रदेश तथा पालिका सरकार लगायतबाट राहत घोषणा गर्ने क्रम पनि चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदका सबै सदस्यले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। यस्तै हिजो सचिव स्तरीय बैठकबाट संघीय कर्मचारीहरूले पनि तह अनुसार 10 दिनसम्मको तलब भदौ महिनाको तलबबाट कट्टा गरेर जम्मा गर्ने निर्णय गरेका छन्। विदेशबाट सहयोग घोषणा गर्ने क्रम पनि चलिरहेको छ। संयुक्त अरब इमिरेट्स यूएईले 1,52 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। अस्ट्रेलियाले झण्डै 55 करोड़ रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अमेरिकाले 5,00,000 अमेरिकी डलर घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले 4 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 2 करोड़ रूपियाँ दिने निर्णय गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनए का पूर्व अध्यक्ष आरके शर्माले प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा 25 लाख रूपियाँ सहयोग गर्नुभएको छ। कोषमा गोर्खा ब्रुअरीले 10 करोड़ रूपियाँ सहयोग गरेको छ।
3: यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले गएको बुधबार नेपाल चीन सीमा र सुवागढ़ी एवं भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले भारतसँग B2G खरिद मार्फत 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ। यस्तै सरकारले बाढ़ी प्रभावितलाई प्रधानमन्त्री राहत कोषबाट मात्रै सहयोग गर्न आग्रह गरेको छ। मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले सहयोग गर्दा आधिकारिक क्यूआर प्रयोग गर्न आग्रह गर्नुभएको हो। अहिले सहयोग आउने क्रम चलिरहेको र केही समयपछि आधिकारिक विवरण सार्वजनिक गर्दै जाने उहाँले बताउनुभयो। प्रधानमन्त्री राहत कोषको भन्दै अन्य क्षेत्रको क्यूआर सामाजिक सञ्जालमा राखिएको भन्दै विरोध भइरहेका बेला सरकारले रकम उठाउँदा आधिकारिक खाता हेर्न भनेको हो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भोटेकोशीमा माथि बनेका नयाँ तालको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण CMC क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333 494-555।
10: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
16: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
16: ब्याङ्कको चेक टोकन ATM हुँदै हातको मोबाइलसम्म,
10: यस्य प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
10: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
16: इतिहास गाथा र कथा गाँठका कुरा।
10: गाँठका कुरा
16: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 547 पुग्यो, संयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान, सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन, प्रधानमन्त्री र मन्त्रीहरूले 1 महिनाको तल्लो भत्ता कोषमा जम्मा गर्ने, स्वदेश र विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ़दो लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। चिनिया कम्युनिष्ट पार्टी सीपीसीको बैठकले नेपालमा विपत्तिबाट प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ़ाउने निर्णय गरेको छ। राष्ट्रपति शी जिनपिङको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय कमिटिको उच्च स्तरीय बैठकले तिब्बतमा गएको विनाशकारी पहिरोपछि राहत र उद्धारलाई तीव्र पार्ने निर्णय गर्दै नेपाललाई पनि सहयोग गर्ने जनाएको हो। यस्तै बैठकले अत्यधिक जाडो, विकट हिमाली भूगोल र हिमतालका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि बेपत्ता भएका सम्पूर्ण चिनिया तथा विदेशी नागरिकको वैज्ञानिक तवरले खोजी गर्न निर्देशन दिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। चिनिया सरकारी संचार माध्यम सीसीटीभीका अनुसार सरकारले परिचालन गरेको उद्धार कर्मीहरूले विपदबाट प्रभावित क्षेत्रमा राहत कार्य गर्न उपलब्ध सबै उपाय प्रयोग गरेका छन्। यस्तै चिनिया विज्ञहरूले पहिरो थुप्रिएर बनेका दुईवटा तालको नोक्साङ्कन गर्न ड्रोन प्रयोग गरेका छन्। तिब्बततर्फ रहेको क्षेत्रमा 500 जनाभन्दा बढ़ी मानिस बेपत्ता छन्। त्यहाँ निरन्तर वर्षा हुँदा ताल फुट्न सक्ने र बाढ़ी आउन सक्ने चिन्ताले उद्धारमा कठिनाई छ। यसैबीच चिनिया राष्ट्रपति शी चिनफिङले नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनु भएको छ। उहाँले आज आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त सन्देश पठाउनु भएको हो।
3: नेपाल चीन सीमा क्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि क्षेत्रमा उच्च सतर्कता अप्नाउन स्थानीय दूतावासले आग्रह गरेको छ। आज एक विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढ़ेको जनाएको हो। उद्धार तथा आपतकालीन प्रतिकारका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ। दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्व तयारी थाल्न अपील गरेको छ। साथै भ्रामक सूचनाको पछि लागि आधिकारिक समाचार मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ। यसअघि आज बिहान नेपाल प्रहरीले ताल फुटेको र बाढ़ी आउन थालेको भन्दै सचेत गराएको थियो। केही समयपछि भोटेकोसी हुँदै त्रिशुलीमा बाढ़ी आयो तर यो बाढ़ी ताल भरिएर गएको पानीको मात्र रहेको थाहा भएको छ। यसै विषयमा साथी हृदय रिमालले बाढ़ी प्रबन्धन महाशाखा प्रमुख एवं वरिष्ठ जलवायु विज्ञ विनोद पराजुलीलाई भोटेकोसीमा यसअघिको जस्तो भीषण बाढ़ी आउने सम्भावना तालबाट कतिको छ भनेर सोध्नु भएको छ।
5: जोखिमपूर्ण ताल भन्न सक्छौ किनकि त्यो पहिरोले थुनिएको ताल हो। त्यस्तो तालहरू प्राय जसो फुट्ने गर्दछ, नफुट्न पनि सक्छ कहिलेकाहीँ। जस्तै सुनकोशीको जुरे पहिरो नफुटेको उदाहरण पनि हामीसँग छ, तर पनि अब फुट्न सक्ने सम्भावना उच्च भएको कारणले हामीले तल्लो क्षेत्रमा सतर्क रहिराख्न भन्ने सूचना चाहिँ जारी गरेका छौँ। ठूलो बाढी चाहिँ हामीले अस्ति 10 गते बेहोर्यौं। 200 लाख घनमिटर चाहिँ प्रारम्भिक रूपमा आकलन गरेका छौँ। अब 200 लाखको तुलनामा 30 लाख मात्र लाई चाहिँ हामीले सानै भन्न सक्छौँ। सानै बाढी भए पनि त्यसले अलिकति असर पुर्याउन सक्छ कि भन्ने एउटा सम्भावना छ एकातर्फ, भने अर्कोतर्फ थुप्रो गेकियानहरूलाई फेरि पनि बगाएर लिएर आउन सक्छ र त्यसले अरू थप क्षति गर्ला कि भन्ने एउटा अनुमान हो।
15: दीर्घकालीन चुनौती के हुन सक्छ? भविष्यमा यो कुनै न कुनै बेला फुट्ने नै भन्ने हुन्छ कि अथवा यो यही रहने अवस्था पनि रहन्छ कि त्यसलाई कसरी लिने?
5: प्राय जसो हिमतालहरूमा पानी यदि सिपेज भएन, त्यो पानी सुकेर गएन, मुनिबाट छिरेर गएन, होइन त्यस्तो अवस्थाहरू सिर्जना हुन सकेन भने त्यो फुट्ने नै हो भन्ने एक किसिमको निष्कर्षमा पुग्न सक्छौँ। तर अब त्यो कति बलियो छ र त्यो कहिले फुट्छ भन्ने कुरा चाहिँ हामीले आकलन गर्न सक्दैनौँ। कुनै पनि ताल यो फुट्दै फुट्दैन यसमा जोखिमै छैन भन्न सक्ने अवस्था छैन, खालि जोखिम कम र बढीको मात्रै कुरा हो। कहिले चाहिँ अत्यन्तै ठूलो ध्यानले त्यो ताललाई छेकेर राखेको छ भने त्यो नफुट्न पनि सक्छ, तर त्यो सम्भावना चाहिँ अलि न्यून नै हो।
15: प्रभावित ठाउँमा यो राहत उद्धारको काम चलिरहेको छ होइन, त्यहाँ के सावधानी अप्नाउने अरू उद्धार कर्मी लगायत?
5: अब 70 वर्षको हाम्रो तथ्याङ्क मापन गरेको इतिहासमा यो सबैभन्दा ठूलो हो। 500-700 वर्ष भन्दा पनि बढी समयमा एकचोटि आउन सक्ने ठूलो बाढी हामीले अलिकति वैज्ञानिक अध्ययनमा रिटर्न इयर फ्लड भनेर भन्छौँ। 6-7 घण्टामा तिब्बत नाकाबाट यो चितवन हुँदै तलब गइसकेको अवस्था थियो। छिटो त्यो बहाव भएको छ, तीव्र भएको छ। त्यस कारणले हामी चाहिँ अब यस किसिमको बाढीको घटनाबाट सिकेर आगामी दिनमा थप पूर्व तयारी गर्नुपर्ने, अन्तर्दृष्टीय समन्वयहरू गर्नुपर्ने यावत समाचार छँदैछन्। अब यहाँले छोडेको प्रश्नमा अहिले तत्काल उद्धारकर्ताहरूलाई दिउँसोको समयमा उद्धार गरिराख्नको लागि अब त्यहाँ कुनै समस्या छैन। अहिले चीनतर्फ पनि त्यहाँको सुरक्षा निकाय र नेपालतर्फ पनि सुरक्षा निकाय, उद्धारमै खटेको सुरक्षा निकाय, बोर्डरको नजिक भएको निकाय सुरक्षा निकायले चाहिँ उद्धारका साथै पूर्व सूचना चाहिँ तलब दिने गरी संयन्त्र चाहिँ बनेको छ। त्यो हिसाबले अब हामीसँग सुरक्षा निकाय जो हाम्रो टिमुरे र स्यापुरबेसी आसपासको क्षेत्रमा उद्धारको लागि खटिरहेको छ, उहाँहरूले चाहिँ खोलाको निगरानी पनि गर्दै खटिरहेको अवस्था छ र हामी कम्तीमा अस्ति बाढी गएको डुबाएको अथवा बगाएको स्थान जुन घेरा छ त्योभन्दा बाहिरै रहन सकियो भने चाहिँ सुरक्षित भइन्छ, त्योभन्दा बाहिर बाढी आउने अवस्था चाहिँ देखिँदैन फुटिहालेमा पनि।
4: उहाँ हुनुहुन्थ्यो बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुली। फेरि पनि बाढीसँग सम्बन्धित प्रसंग, भोटेकोसीमा आएको बाढीबाट प्रभावित 700 भन्दा बढ़ी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टर मार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रोबेसी र मैलुङ इलाकाबाट आज अपरान्हसम्म 40 विदेशी सहित 706 उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले 29 भारतीय, 4 जर्मन र 4 चिनिया, 1 ओमानी र 2 कोरियन नागरिकको उद्धार गरेको छ। प्रभावित जिल्लामा करिब 4,500 भन्दा बढ़ी फौज परिचालन भएका छन्। तीनवटै सुरक्षा फौजले संयुक्त रूपमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेका छन्।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: को एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेंट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोसीमा आएको भीषण बाढ़ीपछि संचालित खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको नभई राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको बताउनुभयो। नेपालको भौगोलिक बनावट, विकट भूभाग र स्थानीय वातावरणीय अवस्थासँग नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उद्धार टोली लामो समयदेखि अभ्यस्त रहेको उल्लेख गर्दै उहाँले सरकारले शुरूआती चरणमा आफ्नै सुरक्षा संयन्त्रको अधिकतम परिचालनलाई प्राथमिकता दिएको जनाएको बताउनुभयो। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सृजना हुन सक्ने भएकाले उपलब्ध राष्ट्रिय क्षमतामै उद्धार कार्य सञ्चालन गरिएको मन्त्री खनालले बताउनुभयो। यद्यपि सरकारले मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई अस्वीकार नगरेको उहाँले स्पष्ट पार्नुभयो।
4: नुवाकोटमा बाढ़ीबाट प्रभावित परिवारलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्न 12 अस्थायी शिविर सञ्चालनमा ल्याएको छ। बाढ़ी पीड़ित तत्कालीन बसोबास तथा राहत वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले विभिन्न विद्यालय, सामुदायिक भवन, कवर्ड हल र सार्वजनिक संरचनालाई अस्थायी शिविर बनाएको हो। बाढ़ीबाट प्रभावित विदुर नगरपालिका, बेलकोट गढ़ी नगरपालिका र किस्पाङ गाउँपालिकाका विभिन्न ठाउँमा यी शिविरहरू सञ्चालन गरिएका हुन्। विदुर नगरपालिका अन्तर्गत तुप्सिएको पुस्तकालय, त्रिशुली ढुंगे र सिमचौरको क्रियापुत्री भवन, बट्टारको कवर्ड हल, देवीघाटको आयुर्वेद चिकित्सालय, बेत्रावतीको सुन्दरी क्योरिनी मावि कुलोनी कवर्ड हल र देवीघाट सीट खालीको रणभूमेश्वरी माविमा प्रभावितलाई राखिएको छ। यस्तै बेलकोटगढ़ीको महादेव मावि तथा किस्पाङ गाउँपालिकाको कार्की मनोकामना र त्रिभुवन माध्यमिक विद्यालयलाई पनि अस्थायी शिविर बनाइएको छ। शिविरहरूमा क्षमताभन्दा बढ़ी मानिसको चाप छ। रणभुवनेश्वरी माविमा 300 जनाको क्षमता रहेकोमा अहिले 450 जना बसिरहेका छन्। शिविरहरूमा बसोबास व्यवस्थापनसँगै राहत वितरण र समन्वयका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी खटाएको छ। पालिका र जिल्ला प्रशासन कार्यालयहरूको समन्वयमा राहत तथा उद्धार पछिको व्यवस्थापन तीव्र पारेको प्रमुख जिल्ला अधिकारी सम्मु प्रसाद रेग्मीले जानकारी दिनुभयो।
5: यसैबीच भोटेकोसी नदीमा आएको बाढ़ीले रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण 13 आयोजना प्रभावित भएका छन् भने त्यहाँ कार्यरत सयौं कामदारहरू संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार 933 जना कामदार सम्पर्कविहीन भएकोमा अहिलेसम्म 254 जनाको उद्धार गरिएको छ। अपर त्रिशुली एक आयोजनामा मात्रै 576 जना कामदार अझै सम्पर्कविहीन छन्। भौगोलिक विकटता, सड़क तथा संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुनुका साथै हेलिकप्टर अवतरण गर्ने ठाउँ अभाव भएकाले उद्धारमा कठिनाई भइरहेको छ। चिलिमी, लाङटाङ लगायतका आयोजनाका सुरुङभित्र कामदारहरू फँसेको आशंका गरिएको छ। यसैबीच ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सुरक्षाकर्मी तथा थप हेलिकप्टर परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्। प्राविधिक टोली र आवश्यक सामग्री सहित प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
4: रसुवामा वैकल्पिक सड़क मार्गबाट सड़क सञ्जाल जोड़िएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार साना चार चक्के गाड़ीबाट रसुवाको धुन्से पुग्ने गरी सड़क सञ्चालनमा ल्याइएको छ। काठमाडौँको टोखा छरे गढखार पुल आप्र नर्जा लच्याङ सरमथली पाटीखर्क हुँदै बोगटी टार कालेकी स्थानबाट धुन्से सड़क खण्ड सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो। त्रिशुलीको बाटो हुँदै रसुवागढ़ी जाने बाटो बाढ़ीले छेद विच्छेद भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो।
5: ज जनै एवं रक्षाबन्धन धारण गरेर आज जनै पूर्णिमा पर्व मनाइएको छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरू पुरोहितबाट रक्षा सूत्र बाँच्ने चलन छ। तागादारीले गुरू पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। मानव रक्षाका लागि जप तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिनी नाडीमा बाँधिदिने गरिन्छ। जनै पूर्णिमाका दिन 11 थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी समेत खाइन्छ। यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षा याम्बर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको संचार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ। विभिन्न थरी गेडागुडी मिसाएर

0: भएको छ। राजा ह्यारल्डको निधन हुनु अघि 24 घण्टाको अवधिमा राजपरिवारका सदस्यहरूले उहाँलाई भेटेका र सर्वसाधारणको भीड़ले दरबारमा फूल चढ़ाएको बीबीसीले जनाएको छ। ह्यारल्ड 14 औं शताब्दी नर्वेमा जन्मिएका नर्वेका पहिलो राजा हुनुहुन्थ्यो। उहाँका छोरा हाकोनले उहाँको उत्तराधिकार सम्हाल्नु भएको छ। 35 वर्ष राजगद्दीमा बिताएका ह्यारल्डलाई एक लोकप्रिय र सुधारवादी व्यक्तित्वको रूपमा सम्झना गरिन्छ। उहाँले राजसंस्थालाई आधुनिक बनाउनुभयो, सर्वसाधारण महिलासँग विवाह गरेर परम्परा तोड्नुभयो र नर्वेका अत्यन्त कठिन क्षणहरूमा एकताको सूत्रधारको रूपमा भूमिका निर्वाह गर्नुभयो। राजपरिवारका मामिलाका जानकारहरूका अनुसार ह्यारल्ड सरल स्वभावका सम्मानित र जनप्रिय हुनुहुन्थ्यो। उनीहरूले उहाँलाई राष्ट्रको हजुरबुवा र नागरिकको राजाका रूपमा चित्रण गरेका छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। भ्रष्टाचारको आरोप र राष्ट्रिय टोलीको लगातार निराशाजनक नतिजाका बीच नाइजेरिया फुटबल महासंघका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। महासंघले अर्को चुनाव हुनुभन्दा एक महिना अघि इब्राहिम मुसा गुसाउले राजीनामाको घोषणा गरेका हुन्। महासंघको बोर्डका धेरै सदस्यहरूले पनि पदबाट राजीनामा दिएका स्थानीय संचार माध्यमले जनाएका छन्। गुसाउको राजीनामापछि राष्ट्रपति बोला तिनुबुले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्न निर्देशन दिनुभएको उहाँको कार्यालयले जनाएको छ। राष्ट्रिय टोली खेलाड़ी तथा पदाधिकारीहरूलाई भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्न सन् 2024 सरकारबाट प्राप्त झण्डै 1,27,00,000 अमेरिकी डलर दुरूपयोग गरेको विषयमा नाइजेरियाको गोप्य प्रहरी निकाय डिपार्टमेन्ट अफ स्टेट सर्भिसेसले नाइजेरिया फुटबल महासंघमाथि अनुसन्धान गरिरहेको स्थानीय संचार माध्यमले जनाएका छन्।
0: र नेपालका रविन्द्र ढाट रोड टु यूएफसीसी जन 5 को छनौटको फाइनलमा पुगेका छन्। उनले चीनको सांघाईमा आज भएको सेमी फाइनलमा न्यूजील्याण्डका कासिब मोर्डोसलाई अंकका आधारमा पराजित गरे। बझाङको बाघ उपनाम पाएका फाइटरले मेमा मकाउमा पहिलो खेलमा फिलिपिन्सका किम्बर्ट अतिल्नो जोनलाई पराजित गरेका थिए। गएको वर्ष अगस्तमा म्याट्रिक्स फाइट नाइटमा भारतका चर्चित च्याम्पियन चुङ ग्रेट कोरेनलाई हराएर ब्यान्ट वेटको उपाधि जितेपछि रविन्द्रको चर्चा चुलिएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 547 जना पुग्यो। सयौं बेपत्ता, झण्डै 93,000 मानिस प्रभावित भएको अनुमान।
0: सरकारी विपद कोषमा 36 घण्टामा झण्डै 2 अर्ब रूपियाँ संकलन। प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब भत्ता कोषमा जम्मा गर्ने। स्वदेश तथा विदेशबाट सहयोग घोषणा गर्ने क्रम बढ्दो।
1: भोटेकोशीमा माथि बनेको नयाँ ताल भरिएर बग्न थाल्यो। जोखिम कायम रहेको चिनिया पक्षबाट जानकारी। बाढीले कटान गरेको क्षेत्रभन्दा बाहिरै रहन बाढी पूर्वानुमान महाशाखाको सुझाव।
0: नर्वेका राजा ह्यारल्डको 99 वर्षको उमेरमा निधन। एक लोकप्रिय र सुधारवादी व्यक्तित्वका रूपमा सम्झना।
1: र भ्रष्टाचारको आरोप बीच नाइजेरिया फुटबल संघ प्रमुखको राजीनामा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला।

0: अरू
1: 97.6 MHz हरपल तपाईँसँगै
2: माधी माध्यमिक विद्यालय माधीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
3: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता श्रेयस्कर विशिष्ट मानर्थ संरक्षक आजीवन चन्दादाता सदस्य ज्यूहरू छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षक ज्यूहरू कर्मचारीहरू पूर्व विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरू पूर्व विद्यार्थी जीवहरू अभिभावक जीवहरू शिक्षा प्रेमी बुद्धिजीवी समाजसेवी महानुभावहरू संघ संस्थाहरू विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने विद्यालयको

0: 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई सर सजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण
1: भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12-सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण
0: भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण
1: भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण
0: र भाद्र 12 गते शुक्रबार आमसभा हिरक महोत्सव स्मारिका विमोचन विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत अभिनन्दन तथा सम्मान कार्यक्रम अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम प्रशंसा पत्र तथा कदर पत्र प्रमाण पत्र वितरण शुभकामना मन्तव्य छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
1: पूर्व शिक्षक स्वर्गीय शेष राज दाहाल भाद्रपुर जाता
0: स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक स्वर्गीय भू लक्ष्मी दाहाल मादी नगरपालिका 5
1: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल मादी नगरपालिका 5 कोपिले
0: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला मादी नगरपालिका 4
1: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँच भवन नगरपालिका
0: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक स्वर्गीय गोपी रमण दाहाल मादी नगरपालिका 4 ओखरबोटे
1: जग्गादाता तथा आजीवन सदस्य स्वर्गीय चिया देवी दाहाल मादी नगरपालिका 5 शमशेरे
0: आजीवन सदस्य पुण्यमाता दाहाल मादी नगरपालिका 5
1: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल मादी नगरपालिका 5 हाल अमेरिका
0: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल मादी नगरपालिका 6
1: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी मादी नगरपालिका 5
0: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 एसएलसी ब्याच स्वर्गीय गोपाल प्रसाद काफले गौरादह
1: मानर्थ सदस्य स्वर्गीय नीलादेवी दाहाल मादी नगरपालिका 5 हाल सुन्दरहराई चम्मोरङ
0: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहाल की धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल मादी नगरपालिका 5 कोपिले हाल विराटनगर
1: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा मादी नगरपालिका 4 ओखरबोटे
0: मादी माध्यमिक विद्यालय मादी नगरपालिका 5 संखुवा सभा
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ
3: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
2: औ लु समस्याको समाधान भनेकै म हो
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
4: लु अब त्यहीबाट जाने
2: लाख सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेरू ल्याएको रेडियो छ लु सुनौ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812367742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: छिटो निस्कन भनेको ढिला भइसक्यो
1: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
5: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
1: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
5: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि
5: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसादी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
6: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्
7: मनोकामना सुनचाँदी पसल
8: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 9862367444 9815378775
9: लैलै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ल बारी खर्कैको नारन्जो बारी
10: नमस्कार म लोक गायक कमलिकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख बेसीको धुन

0: विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. थप जानकारीको लागि सम्पर्क नम्बर 0975702008, 98421-25969, 98420-52496, 98421-93686 र 98420-76778। संखुवासभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवासभा। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तबसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गतेभित्र कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रबन्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको वेबसाइट www.pmamp.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62855, 98520-58079, संखुवा सभा 0295-20-49, 98520-77376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98

0: 26 33 69 64 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह देखेर के पाक त बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 PM
2: अहिले साँझको 7 बज्यो।
3: मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
4: अमृत, समय रोजगारलाई कसैले रोक्न सक्दैन। अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु, तर अब बिहे सम्भव छैन।

0: लगभग म तीन घन्टादेखि
1: के भयो त मैले तिमीलाई भेट्न मलाई होइन तिमीलाई मलाई भेट्न मलाई फेरि म कति बिजी छु तिमीलाई थाहा छैन
0: अमृत

0: जान्छ। तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, शङ्खुवा सभा। प्रोपाइटर आशिष साख्य। टेलिफोन नम्बर 029570128। मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखै सल्लाह दिएर के पाक्क बोले, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

0: आउनुहोस्, आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एक पटक आउनुहोस्, आइरह लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोपाइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98 6 21 43 460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जाने
1: लाखेगर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
6: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु, जचाउन जानु पर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
7: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोड्नी, नसा, नाक कान घाँटी, दम पिनाश, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुगनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपिडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन। सम्पर्क नम्बर 029-570-292, फोन नम्बर 98 4 23 45 19।
10: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
11: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अरुण।

बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा।

0: दुधारे हो भन्दा तिमीले बौरिएर हेर्यो, दुधारे हो भन्दा तिमीले बौरिएर हेर्यो। के नै थियो त्यो बाध्यता स्वार्थी भावले बेर्यो, प्रेम भावलाई के भनेर विश्वास गर्नु अब मैले। भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो, ए भावनाको काँचुली त सर्पले चाहिँ फेर्यो। हेलो
1: हजुर, एक्टर रेतुसँग बोल्नु भएको?
0: हजुर बोल्दैछु।
1: वाउ, म हजुरको बिग फ्यान हो नि। अनि मैले हजुरलाई फेसबुकमा पठाएको छु, एक्सेप्ट गर्नुहोस् है।
0: ए हजुर,
1: थ्याङ्क यू सो मच।

भेटिने दिन मिटिसके, सँगै मर्ने बाँच्ने सपना मैले हजुर रेटिसके। महँगो थियो माया तिम्रो किन्न सकिएन, महँगो थियो माया तिम्रो किन्न सकिएन।

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो गुटुङटु?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यो के कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाटी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार किरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9916538440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069।

0: 97.6 MHz
1: रेडियो अरो टाइम चेक
2: इट्स 8 PM
3: अहिले रातको 8 बज्यो।

0: क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारीबाट, यादहरू कति कति क्षितिज पारीबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारीबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौँ, अनि तपाईँले पुग्नुहुनेछ भेट मरुन्जेल तपाईँका मनका छालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहोले साइला, चैनपुर नगरपालिका नौ, किराँत चौक भित्रे शङ्खुवा सभा,
1: सपना सासङखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्खुवा सभा,
0: जीवन फागन, सभा पोखरी गाउँपालिका चार, शङ्खुवा सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्खुवा सभा,
0: निशान युङहाङ, माङ्सेबुङ गाउँपालिका तेन, इलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजबिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस, लेवारिङ शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई, ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिचुङ एक बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फेदिङ नगरपालिका पाँच, सरसिउला केराबारी पासर हाल कुवेत,
0: विजय लिम्बू, पाँच खपन नगरपालिका एक, कुशुवा शङ्खुवा सभा हाल मलेसिया,
1: सन्तोष यखा, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा हाल कुवेत,
0: प्रदेशी ललित बल, भोजपुर एक, भाङराङ भोजपुर हाल साउदी अरब,
1: विश्वजित जिमी, धर्मदेवी नगरपालिका दुई, तामाफोक शङ्खुवा सभा हाल कतार,
0: नवीन गुरुङ, पाँच खपन नगरपालिका नौ, शङ्खुवा सभा हाल मलेसिया,
1: शुक्रराज यखा, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा,
0: गजेन्द्र जिमी, चैनपुर नगरपालिका एघार, लुहाकोट शङ्खुवा सभा,
1: सन्तोष काफले, सदानन्द नगरपालिका आठ, दिङला भोजपुर,
0: सुरज राई तुम्सा, पोवादुम्मा गाउँपालिका पाँच, भोजपुर हाल मलेसिया,
1: र सुमिता यखा लिम्बुखिम, चैनपुर नगरपालिका दस, खराङ शङ्खुवा सभा।

जिन्दगी फूल जस्तै हो झरेर जानुपर्छ, जिन्दगी फूल जस्तै हो झरेर जानुपर्छ, अन्त त एक दिन सबैले मरेर जानुपर्छ, जिन्दगी फूल जस्तै हो एक दिन झरेर जानुपर्छ। मृत्यु पश्चात पनि बाँचिरहन मोहन छ भने, मृत्यु पश्चात पनि बाँचिरहन मोहन छ भने, यगौसम्म सम्झने केही गरेर जानुपर्छ, जिन्दगी फूल जस्तै हो एक दिन झरेर जानुपर्छ, अन्त त एक दिन सबैले मरेर जानुपर्छ। प्रियमन हार्दिक स्वागत अनि नियम रात्रिकालीन सांगीतिक अभिवादन। क्षतिज बाहिरको पर्खाइमा बस्नुभएका तपाईँ सबै मनमुटुहरूलाई आज पनि यसरी नै हार्दिक नमन गर्दै म तपाईँकै रेडियो सारथी दुर्गा यो रात्रिकालीन प्रहरमा कार्यक्रम क्षतिज बाहिरी लिएर तपाईँकै रेडियो सेटसम्म यतिखेर सम्प्रेषण हुन थालिसकेको छु। यो रात्रिकालीन प्रहरमा पक्कै पनि रात्रिकालीन प्रहरमा कार्यक्रम क्षतिज बारीको यो यात्रालाई तपाईँले रेडियो अरूणलाई 97.6 मेगाहर्जमा कोशी प्रदेश अनि आसपासका भूभागहरूबाट एकैसाथ साथ दिइरहनु भएको छ भने, सँगसँगै रेडियो अरूणको अफिसियल फेसबुक पेजबाट पनि तपाईँले रेडियो अरूणलाई प्रत्यक्ष रूपमा हेर्दै र सुन्दै हुनुहुन्छ। तपाईँ सबै मनमुटुहरूलाई म उसरी नै हार्दिक नमन गर्न चाहन्छु। सँगसँगै रेडियो अरूणको वेबसाइट www.radioarun.com.np बाट पनि संसारका जुनसुकै भूगोलहरूबाट, संसारका जुनसुकै कुना कन्दराहरूबाट यति बेला तपाईँले एकैसाथ इन्टरनेटको पहुँच भएको ठाउँबाट साथ दिइरहनु भएको छ। सँगसँगै तपाईँले हाम्रा विभिन्न एप्सहरूबाट पनि यो यात्रालाई, हाम्रा डिजिटल प्लेटफर्महरू, विशेष गरी हाम्रो पात्रोबाट तपाईँलाई यो जानकारी गराए मैले, हाम्रो पात्रोबाट तपाईँले प्रत्यक्ष रूपमा हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो अरूण भनेर त्यहाँ सर्च गर्नुभयो भने रेडियो अरूणलाई सहज रूपमा तपाईँले हाम्रो पात्रमा सुन्न सक्नुहुन्छ। सँगसँगै www.radioarun.com.np बाट पनि संसारका जुनसुकै भूगोलहरूबाट, संसारका जुनसुकै कुना कन्दराहरूबाट यति बेला तपाईँले एकैसाथ इन्टरनेटको पहुँच भएको ठाउँबाट साथ दिइरहनु भएको छ। सँगसँगै तपाईँले हाम्रा विभिन्न एप्सहरूबाट पनि यो यात्रालाई, हाम्रा डिजिटल प्लेटफर्महरू, विशेष गरी हाम्रो पात्रोबाट तपाईँलाई यो जानकारी गराए मैले, हाम्रो पात्रोबाट तपाईँले प्रत्यक्ष रूपमा हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो अरूण भनेर त्यहाँ सर्च गर्नुभयो भने रेडियो अरूणलाई सहज रूपमा तपाईँले हाम्रो पात्रमा सुन्न सक्नुहुन्छ। सँगसँगै नेपाली पात्रोमा पनि तपाईँसँग हिजो अस्तिको दिनबाट हामी भर्खरै जोडिएका छौं, त्यहाँ पनि केही साथीहरूले सुन्न थालिसक्नु भएको छ नेपाली पात्रोबाट पनि। सँगसँगै अल नेपाली रेडियो एफएम भन्ने एउटा एप्स छ, तपाईँले त्यो एप्स डाउनलोड पनि गर्न सक्नुहुन्छ आफ्नो मोबाइलमा यदि छैन भने, त्यहाँबाट पनि तपाईँले रेडियो अरूणलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। यो जानकारी पनि तपाईँलाई गराए। सँगसँगै तपाईँले यति बेला मेरो टिकटकमा पनि हेर्दै हुनुहुन्छ, तपाईँ सबैलाई म हार्दिक नमन गर्न चाहन्छु। जतिले हेर्दै हुनुहुन्छ, जसरी हेर्दै हुनुहुन्छ, जुन माध्यमबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ, तपाईँ सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु। पक्कै पनि यति बेला अलिकति मुलुक संकटमा छ, मुलुक अलिकति यति बेला पीडामा छ, सबैले यो भनौँ न शोकलाई शक्तिमा बदल्नको लागि आफ्नो ठाउँबाट के गर्न सकिन्छ त्यो तर्फ तपाईँ हामी लाग्नुपर्ने समय पनि छ। सँगसँगै अझै धेरै सचेत हुनुपर्ने बेला पनि आएको छ, विशेष गरी सङ्खुवा सभा पनि बाढी पहिरोको उच्च जोखिममा छ, होइन? त्यो भएकोले गर्दाखेरि अलिकति सङ्खुवा सभा अनि आसपासका जिल्लाहरूबाट तपाईँले जसरी अहिले रेडियोलाई फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ अथवा अन्य डिजिटल प्लेटफर्महरूबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूले पक्कै पनि आफ्नो ठाउँमा कसरी रहने, कसरी चाहिँ अलिकति सचेत रहने भन्ने कुरालाई ख्याल गर्नु पर्यो। प्रकृतिमा चाहिँ विभिन्न खालका प्रकोपहरू चाहिँ नसोचिकन आउँछन् कहिलेकाहीँ, त्यस्ता प्रकोपहरूले अकल्पनीय क्षतिहरू गरिरहेको छ, अकल्पनीय रूपमा धेरै जीव ज्यानको चाहिँ जीवधनको चाहिँ क्षति भएको छ। त्यो कुरालाई तपाईँ हामीले बेलैमा अलिकति सचेत भयौँ, अलिकति बुद्धि पुर्यायौँ, अलिकति भनौँ न पूर्व तयारी गर्यौं भने त्यस्ता क्षतिहरूबाट, त्यस्ता अप्रिय घटनाहरूबाट पनि तपाईँ हामी बस्न

0: छ भन्न चाहे। सँगसँगै तपाईँलाई रक्षाबन्धनको शुभकामना। आज रक्षाबन्धन, विशेष गरी रक्षाबन्धन भन्ने बित्तिकै होइन आफ्ना चेलीबेटीहरूबाट आफ्ना दाजुभाइहरूलाई चाहिँ रक्षाबन्धन बाँधिने, उनीहरूको चाहिँ दीर्घायुको कामना गर्दै चाहिँ शुभकामनाहरू आदान प्रदान गर्ने पर्वको रूपमा हामीले रक्षाबन्धनलाई लिन्छौँ। सँगसँगै विशेष गरी नेवार समुदायमा चाहिँ कुवाटी खाने चलन पनि छ। विभिन्न खालका चाहिँ गडागुडीहरूलाई चाहिँ भिजाएर टुसा उमारेर चाहिँ आज चाहिँ त्यसको रस बनाएर चाहिँ खाने चलन पनि छ। यो बर्खाभरि रुजेको भिजेको र बर्खाभरि चाहिँ तपाईँको चाहिँ भनौँ न एकदम गलेको शरीरलाई चाहिँ तागत दिनको लागि, अनि यो अब आउँदै गरेको जाडोलाई, जाडोमा चाहिँ शरीरलाई अझ मजबुत बनाउनको लागि पनि यो क्वाटी खाने परम्परा चाहिँ रहेको छ। तर विशेष गरी पश्चिमा संस्कृतिले नेपाललाई पनि ठूलो प्रभाव पारेको छ। हाम्रा संस्कारहरू, हाम्रा संस्कृतिहरू बिस्तारै भनौँ न अलिकति परिवर्तन हुँदै गइरहेका छन्। यो पछिल्लो समय विशेष गरी पश्चिमा संस्कृतिले झनै गाडिसकेको छ। यो कुरामा पनि तपाईँ हामी अलिकति सचेत हुनुपर्छ, किनभने हामी नेपाली हाम्रो पहिचान जोगाउन सक्यौँ, हाम्रो संस्कार संस्कृतिलाई हामीले जगाना गर्न सक्यौँ भने भोलि त्यो पहिचान चाहिँ हामीले राम्रोसँगले चाहिँ आउने पिँढीहरूलाई पनि प्रदान गर्न सक्छौँ। मैले यो जानकारी तपाईँलाई गरेँ, अब म ढिला गर्दिनँ, तपाईँसँगै कुराकानी गर्छु, तपाईँका सम्झना सन्देशहरूलाई सम्प्रेषण गर्छु। कहाँबाट कसरी सुन्दै हुनुहुन्छ, विभिन्न प्लेटफर्महरूबाट हामीलाई तपाईँले साथ दिन सक्नुहुन्छ। यो जानकारी सँगसँगै 9840686623 यो लाइन खुल्ला छ। यो प्रहरमा स्वदेशभित्र रहनुहुने साथीहरूले डाइरेक्ट सम्पर्क गर्नुहोला। अनि यो मुलुकभन्दा बाहिरबाट, प्रवासबाट, विदेशबाट तपाईँले यदि कार्यक्रम सुन्दै हुनुहुन्छ, सहभागिता जनाउन मन लाग्यो भने वाट्सएपमा कल गर्नुहोला। 9840686623 यो वाट्सएप नम्बर रहेको छ। मैले यो जानकारी गराएँ, अब म ढिला नगरिकन फोन लाइनतर्फ लाग्छु। कोही साथीको आगमन भइसकेको छ, उहाँसँग कुराकानी गर्छु। यतिखेर कोही साथी आउनु भएको छ लाइनमा। हेलो, साथी लाइनमा हुनुहुन्छ, म स्वागत गर्ने तर्खरमै छु। हेलो, हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? श्रीया लिम्बू बोल्दै हुनुहुन्छ, कहाँदेखि हो श्रियाजी? सभा पोखरीबाट है। के छ तपाईँको खबर खबर सुनाउनुहोस् न। खबर खबर ठिकै छ, आरामै हुनुहुन्छ है। अनि आज रक्षाबन्धन, यहाँलाई शुभकामना रक्षाबन्धनको है त। धन्यवाद यहाँलाई। अब यहाँले आफ्नो सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: हजुर, अनि जो जति साथीहरूले प्रोग्राम सुन्दै हुनुहुन्छ, अनि आज रक्षाबन्धनको धेरै धेरै शुभकामना भन्दै
0: नमस्कार छुट्टी हुन्छ। श्रीया लिम्बूसँग कुराकानी गरे, सभा पोखरी उहाँको घर, सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ। तपाईँ सबै मनमुटुहरूलाई मैले यो यात्रामा सम्झिरहेको छु, यो यात्राबाट सम्झिरहेको छु। मृत्य प्रेमी मनहरूले संयोजन गर्नुभएको बसाई हो चितै सवारीको बसाई। र यो बसाईमा चाहिँ हामी धेरैभन्दा धेरै मनमुटुहरूसँग जोडिँदै, उहाँहरूसँग कुराकानी गर्दै, खबरहरू आदान प्रदान गर्दै यो एक घण्टाको समयलाई चाहिँ छिनभरमै व्यतीत गरे जस्तो फिल हुन्छ। स्वागत गर्छु साथी आउनुभयो लाइनमा, प्रवासबाट आउनु भएको छ। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? नवीनजी मलेसियाबाट आउनुभयो। नवीनजीको खबर के छ सुनाउनुहोस् न। एकदमै मेरो पनि खबर खबर ठिक छ, मेरो पनि ठिकठाक छ। नेपाल हो, हजुर भन्नुहोस् त। ठिक छ नवीनजी, आउनुभयो, तपाईँ पनि त्यहाँ सचेत रहनुहोला। आफ्ना काम कर्तव्य जिम्मेवारी के हुन् तिनीहरूलाई पुरा गर्दै आफू पनि सचेत रहेर, आफू पनि अलिकति सुरक्षित रहेर काम गर्नुहोला। मैले यो जानकारी गराएँ, अब नेपाल त यतिखेर विक्षिप्त भएको छ, पीडामा छ, तनावमा छ, जर्जर अवस्था छ मुलुकको। यति बेला कसैले केही भन्न सक्ने गर्न सक्ने अवस्था छैन, आफ्नो ठाउँबाट जे गर्न सकिन्छ, जति सहयोग गर्न सकिन्छ त्यो कुरा हो। अनि सँगसँगै अब यो पीडालाई शक्तिमा बदल्ने कुरा बाँकी रह्यो, यतातर्फ लाग्नुपर्छ अब बिस्तारै। ठिक छ नवीनजी, आउनुभयो, अब तपाईँका सम्झना सन्देशतर्फ लाग्यो म।
2: सबैभन्दा पहिला त दादाहरूलाई अनि सबैजना नेपाली दाजुभाइहरूलाई रक्षाबन्धन भन्न चाहन्छु, अनि त्यस पछाडि जति पनि अहिले हिजो सुन्नुहुने सम्पूर्ण बन्दिरा घर परिवार मेरो साथीभाइ सबैजनालाई गुड नाइट छु म तपाईँ भन्दै
0: नमस्कार सुटी हो नवीन गुरुङ घर चाहिँ उहाँको शङ्खुवा सभाको 55 हो त्यति बेला मलेसियाबाट व्यवसायमा जोडिनु भयो कुराकानी गरे सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ म फेरि पनि यति बेला ब्याक टु ब्याक फोन कल तर्फ लाग्छु वाट्सएपमा साथी आउनु भएको छ हेलो हेलो
3: हेलो दाजु
0: नमस्कार प्याफुल्ला हाम्रो रोमनजी आउनुभयो मलेसियाबाट है दुबईबाट अनि के छ हाम्रो रोमनजीको खबर खबर सुनाउनुहोस् न
3: खबर खबर एकदमै ठिकै छ त रङ्कुसले म प्रोग्राम सुन्दै कल ट्राई गर्दै ठिकै बसिरहेको
0: छु भनौँ न आज हजुर कार्यक्रमलाई कुन माध्यमबाट सुन्दै हुनुहुन्छ धेरैवटा माध्यमहरू छन् हामीलाई सुन्नको लागि फेसबुक लाइभबाट सुन्नुहुन्छ कहिलेकाहीँ फेसबुक लाइभमा हामी जोडिन सकेनौँ अथवा केही समस्या भयो भने तपाईँले नेपाली पात्रो हाम्रो पात्रो सँगसँगै अल नेपाली रेडियो होइन त्यति मात्रै भएन भने मेरो टिकटक आइडी पनि छ त्यताबाट पनि म लाइभ आउँछु त्यताबाट पनि सुन्न सक्नुहुन्छ सँगसँगै वेबसाइट पनि छ रेडियोको होइन वेबसाइटबाट पनि सुन्न सक्नुहुन्छ
3: मजाले सुन्नु पाइन्छ भनौँ न अरू दिन त सुन्नु पाइन्छ पाइँदैन त्यो कस्तो हुँदैन तर फ्राइडे चाहिँ शुक्रबार दिवस मजाले सुन्नु पाइन्छ भनौँ
0: हजुर अनि सबै कुरा ठिकठाक छ नि हाम्रो रोमन्जीको होइन
3: नेपालको
0: विक्षिप्त छ मुलुक यति बेला विक्षिप्त छ पीडामा छ तनावमा छ अब यो शोकलाई शक्तिमा बदल्ने बेला हो यति बेला होइन अनि रोमनजी हुन्छ अब तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म तपाईँको आवाज पनि घरिघरि हराउँदैछ है
3: हुन्छ त रातिघाट सामी कामबाट भन्छ त त्यसको लागि अनि मेडियाहरू नलिन्छ तिमीले नै गुड नाइट सुन्छ पनि भन्न चाहन्छु अनि आज जनै पूर्णिमा त रक्षाबन्धन परेको छ रक्षाबन्धनको पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु अनि त्यसपछि भोजपुरमा हुनुहुने घर परिवारमा धेरै धेरै माया सम्झना भन्न चाहन्छु अनि त्यही साथीहरूलाई गुड नाइट सन्देश राख्नुपर्छ ताई मन्सिया राई ताई पूर्वेली आकाश राई अनि सुरज राई तुम्छ राज रेखा राई यक्षण विराज राई अनि वरुण चञ्चल राई हिमा राई युनिसा तामाङ सपना तामाङ कल्पना तामाङ अनि भूमिका राई अनि भुत्यान गला अनि सानो कमला सरस्वत पोखरेल अनि रसकला रञ्जन भाइ जति पनि साथीहरूले मलाई रोमन मक्तान तामाङ भनेर चिनाउँदा सम्पूर्णलाई गुड नाइट सुरक्षा पनि भन्दै जान्छु ल भाइ भाइ
0: नमस्कार छुट्टी दुबईबाट रोमन मुक्तान यो यात्रामा जोडिनु भयो कुराकानी गरी सबैलाई सम्झनु भयो अनि छुटेर गइसक्नु भएको छ फोन लाइनबाट बाहिरिसक्नु भएको छ अर्को साथी आउनुभयो उहाँसँग पनि कुरा गरिहाल्छु ब्याक टु ब्याक यो यात्रामा जोडिहाल्छु उहाँलाई पनि हेलो
4: हेलो दाई
0: रात्रिकालीन नमस्कार को आउनुभयो
4: हजुर भाइ त बोल्दैछु पाँच खपनबाट सपना तामाङ
0: सपना तामाङ आउनुभयो पाँच खपनबाट है
4: हजुर एकदमै
0: एकदमै अनि के छ सपनाजीको खबर खबर
4: मेरो खबर ठिकै छ समग्रमा अब सबै खबरहरू ठिकै छ भनौँ न
0: सबै खबर खबर ठिकै छ आरामै हुनुहुन्छ है अनि रक्षाबन्धनको यहाँलाई धेरै शुभकामना हाम्रो तर्फबाट है त हस् हस् हस् यहाँलाई विशेष धन्यवाद अनि अब यो यात्रामा तपाईँका सम्झना सन्देशतर्फ लाग्छु
4: हुन्छ पाँचमा त हजुरलाई गाई थिएँ तिहारलाई नै कुटलाई शुभ छ पनि भन्न चाहेँ अनि अब आज रक्षाबन्धनको नि हजुरहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु अनि साथीहरू हुनुहुन्छ दिदी उनिसा तामाङलाई पनि गुड नाइट शुभ छ पनि भन्न चाहन्छु अनि बहिनी चन्द्रमाया अब साथीहरू धेरै हुनुहुन्छ भाइ रोमन मोक्तान भावना मगल सुनिता चामलिन अब सबै सबै साथीहरूलाई गुड नाइट शुभ छ पनि अनि रक्षाबन्धनको पनि धेरै धेरै शुभकामना सम्पूर्ण साथीहरूमा भन्दै चुटिन्छु टेकीहरू बाई बाई
0: नमस्कार सुट्यो यति बेला पाँच सपनको साथी सपना तामाङ यात्रामा जोडिनु भयो सबैलाई सम्झनु भयो र यो यात्राबाट बाहिरिनु भएको छ सँगसँगै अर्को साथी आउनु भएको छ म उहाँसँग पनि कुराकानी गर्छु हुनुहुन्छ को हुनुहुन्छ हेरौँ हेलो हेलो हजुर नमस्कार को बोल्दै हुनुहुन्छ
5: अमृता राई बोल्दैछु
0: अमृता राई भोजपुरबाट है के छ अमृता जी, लामो समयसम्म यहाँ हराउनु भयो, मलाई लाग्छ करिब करिब एक वर्ष भयो होला यहाँसँग कुरा नभएको त। कता हराउनु भयो, के गर्दै हुनुहुन्छ आज भोलि? बाहिर हुनुहुन्छ, बाहिर ए हो, मैले तपाईँलाई व्हाट्सएप हो व्हाट्सएप मार्फत लिइरहेको छु नि त तपाईँलाई मैले। कुन देशमा हुनुहुन्छ तपाईँ त? साइप्रस हुनुहुन्छ अहिले है। कस्तो छ, कस्तो हुँदैछ कमाइ धमाइहरू, के हुँदैछ? तपाईँ भर्खर भर्खरै पुगेँ भनेर कल गर्नु भएको थियो, त्यसपछि तपाईँसँग बिचमा कुराकानी भएन है। अब त बानी भयो, राम्रै छ, सबै कुराहरू बानी हो, आदत हो होइन? ठिक छ, राम्रोसँग रहनुहोला, एकदमै स्वस्थ रहनुहोला, आफ्नो ख्याल गर्नुहोला, सँगसँगै अब आफ्ना काम कर्तव्य जिम्मेवारीहरूलाई पुरा गर्नै पर्यो है। परिवारका सपना छन्, तपाईँका सपना छन्, त्यो सपनाहरू पनि त पुरा गर्नु पर्यो। अनुभवजी अब यो यात्रामा जोडिँदै गर्दा तपाईँको घर परिवार आफन्तहरूले तपाईँलाई सायद सुन्दै हुनुहुन्छ, तपाईँको सम्झना सन्देशतर्फ लागौँ ल।
5: हातबारी
0: नभनौ, यसलाई रेडियोहरू पनि भनौँ है त अमृताजी, रेडियोहरू पनि भन्नु पर्यो। झुकिनु भयो, झुकिन पाइँदैन है, झुकिन पाइँदैन। ल ठिक छ, ठिक छ, कहिले काहीँ त्यस्तै हुन्छ नि।
5: रेडियो
0: अरुण, तर बिर्सिसक्नु भएको रहेछ अमृताजीले रेडियो अरुणलाई, किनभने रेडियो अरुणमा कुरा गर्दै हुनुहुन्छ, अर्कै एफएमको नाम लिइदिनुभयो है। लामो समय भएछ, यसको अर्थ चाहिँ धेरै लामो समय भएछ यहाँसँग कुराकानी नभएको भन्ने पनि हो। चार पाँच वर्ष भन्दा धेरै त भएको होइन होला, तर तपाईँलाई त्यस्तो लागिरहेको हो किनभने अब कुरा गरिरहेको, बिचमा कुराकानी टुट्यो, तपाईँ व्यस्त रहनुभयो है। हुन्छ ल, तपाईँका सम्झना सन्देशहरू सर्टकटमा राख्नुहोस् त, लामो कुराकानी गऱ्यौँ हामीले।
5: ल होइन,
0: ठिक छ, तपाईँले सरी भन्न पर्दैन, कहिले काहीँ त्यस्तै हुन्छ।

0: सुशील चन्चली फुच्ची मा अनि डाइभर चन्चली र धेरैजना साथीहरू हुनुहुन्छ है. अब धेरैजना कन्ट्याक्टमा पनि हुनुहुन्न, पहिला त धेरै चिने धेरैजना हुनुहुन्थ्यो कन्ट्याक्टमा, अब चाहिँ अब कल गर्न छोडेपछि चाहिँ सबैले बिर्सिनु हुँदो रहेछ होइन. त्यही भएर अनि जस जसलाई चिन्नुहुन्छ मलाई चिन्नुहुने सबै सबैलाई धेरै धेरै सम्झना, गुड नाइट.
1: नमस्कार. अमृता राई साइप्रसमा हुनुहुन्छ यति बेला, घरमाको भोजपुर हो. सबैलाई सम्झनु भयो, घर परिवार आफन्त साथीभाइ सबैलाई सम्झनु भयो. लामो समय भएछ साथीहरूसँग कुराकानी नभएको, साथीहरूले सम्झन छोड्नु भयो, साथीहरूसँग कन्ट्याक्ट अलिक कम भइरहेछ भन्ने कुरा पनि गर्नुभयो. वास्तवमा आफ्नो व्यस्तता अनि आफूसँग थपिएका ती जिम्मेवारीहरूले कहिलेकाहीँ आफन्त साथीभाइ इष्टमित्रहरूबाट पनि कहिलेकाहीँ अलिकति पर पुर्याउँदो रहेछ, त्यो परिस्थिति आउँदो रहेछ मान्छेको जीवनमा. मैले पनि त्यस्ता कुराहरूको फिल गरेका छु. केही छैन अमृताजी, जोडगो गर्नुहोला साथीभाइहरूसँग कुराकानी गर्दै गर्नुहोला, समयले साध्येसम्म भ्याएसम्म होइन भन्दै. यति बेला फेरि म अर्को साथीलाई अनियर गर्छु यो यात्रामा. हेलो,
2: हेलो, गुड नाइट, गुड इभिनिङ सर.
1: गुड नाइट, गुड इभिनिङ, को आउनुभयो? तीर्थ राई. अस्ति लास्टमा कुरा भएको थियो, आज सुरुमै कुरा भयो, तर अघि सुतिसक्नु भएको कि क्या? गुड मर्निङ भन्नु खोज्दै हुनुहुन्थ्यो.
2: होइन
1: होइन, कार्यक्रम सुन्दै हुनुहुन्छ
2: भनेपछि
1: होइन. गुड नाइट त यहाँ गजब छ, यहाँ गुड नाइट भन्न सकियो. अनि के छ हाम्रो साथीको खबर सुनाउनुहोस् न.
2: हजुर, मेरो खबर एकदमै ठिकै छ भन्नुपर्छ. अहिले चाहिँ त्यो प्रोग्रामको साथमै छु भन्नुपर्छ. गुड नाइट भनिहालेको ठिकै छ.
1: ल ठिक छ. अनि फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ कि अरू डिजिटल माध्यमहरूबाट सुन्दै हुनुहुन्छ?
2: फ्रिक्वेन्सीबाटै सुनिरहेको छु.
1: फ्रिक्वेन्सीबाटै
2: पर्छ
1: ए हजुर. ल ठिक छ. अनि अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ न त.
2: हुन्छ, मेरो सम्झना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँ लगायत रेडियो अरू हो तिमीलाई गुड नाइट सोच्छ पनि भन्दै के साथीहरूलाई गुड नाइट सन्देश राख्नु पर्दाखेरि सर हुनुहुन्छ सुरज राई दुम्सा, मिडिया प्रेमिनी शेर्पा तनुमय शेर्पा अनि भूमिका राई, सुनिल शेर्पा, रञ्जन बाइङ राई, सपना मकान तामाङ, बहिनी चन्द्रमा तामाङ र योगेन उनिहाङ लिम्बु, राय सकल आयुष र नयाँ साथी हुनुहुन्छ पूजा लोकन्द्री लगायत मलाई तीर्थ भनेर जसले चिन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई गुड नाइट सुपर्छ पनि भनेर हजुरको तपाईँबाट छुट्टिन्छु. नमस्ते,
1: नमस्कार. छुट्यौँ यति बेला तीर्थजीसँग कुराकानी गरे. खानबारी तल्लो पङ्खाबाट यो यात्रामा जोडिनु भयो. सबैलाई सम्झँदै सम्झँदै तीर्थजी पनि फोन लाइनबाट बाहिरिनु भएको छ. वाट्सएपमा यति बेला एकजना साथीको आगमन भएको छ, उहाँसँग कुरा गर्छु. हेलो, हेलो, साथी हुनुहुन्छ? हेलो, हजुर नमस्कार, को आउनुभयो? हेलो, रात्रिकालीन नमस्कार हजुर, कहाँ भयो, कहाँबाट? सुस्मिता नाछेरिङ कुवेतबाट है. के छ सुस्मिताजीको खबर खबर के छ, कुवेततिरको खबर खबर के छ, त्यहाँको हावापानी के छ, मौसम कस्तो छ, ल जानकारी गराउनुहोस्. सुन्दै पनि हुनुहुन्छ, हेर्दै पनि हुनुहुन्छ, कताबाट हेर्दै हुनुहुन्छ सुस्मिताजीले अहिले? टिकटकमा त म भाइरल छु नि, तिन चारजना साथीहरूले हेर्दै हुनुहुन्छ. अहिलेसम्म जम्मा तिनजना साथीहरूले हेर्दै हुनुहुन्छ रहेछ, त्यसमा तपाईँ पनि एकजना पर्नुभयो. होइन, बेगाजीले एकदम ठुलो भूमिका खेल्नु भएको छ मलाई चाहिँ यो टिकटकमा चाहिँ अलिकति अब भनौँ न साथीहरूसँग जोड्नको लागि होइन. मैले त यो टिकटक भर्खर भर्खरै मात्रै चाहिँ चलाउन थालेको, भर्खर भर्खर अब लाइभ त चार पाँच एपिसोड भयो होला तपाईँहरूसँग जोडिएको. अलिक अगाडि एक वर्ष अगाडि दुई चार एपिसोडमा तपाईँहरूसँग जोडिएको थिएँ, त्यसपछि फेरि बिचमा हराएको थिएँ होइन, फेरि रहर लाग्यो थियो बिचमा. आज मलाई लाग्छ तेस्रो एपिसोड हो यो तपाईँहरूसँग म जोडिएको. बिस्तारै तपाईँहरूको मन जित्दै गएँ भने, तपाईँहरूको माया चाहिँ पाउँदै गएँ भने त म पनि भाइरल हुन के फेर होइन.
0: भाइ राम्रो भाइ टिचर लाइफबाट पनि लाइफ तपाईँले प्रोग्राम चलाउँदै लाइफ आउनु हुँदाखेरि पनि धेरै राम्रो नि भाइ.
1: ल ठिक छ सुस्मिताजी, कुवेतमा हुनुहुन्छ, आफ्नो काम कर्तव्य जिम्मेवारीहरू पनि अगाडि बढिरहेकै छन् होला होइन. अब तपाईँले यति बेला आफ्ना सम्झना सन्देशहरू राख्नुहोस्.
0: शुभकामना राख्नु पर्दाखेरि खासमा त तपाईँले घटना सुन्छ पनि भन्न चाहन्छु. अनि भोजपुर खटामा के भन्छ मेरो बाबा मम्मीले सुन्दै हुनुहुन्छ होला. मेरो बाबा मम्मीले पनि घटना सुन्छ पनि बोल्न नि नपाएको धेरै भयो. म आरामै छु बाबा मम्मी भन्न चाहन्छु. तपाईँहरू पनि आफ्नो आरामै हुनुहुन्छ होला, आफ्नो ख्याल गर्नु होला. बाबा मम्मी धेरै सम्झेको छु है भन्न चाहन्छु. अनि मोरङतिर हुनुहुन्छ नाना दुर्गा, अनि मेरो प्यार छोरा युगलनाथ छिरिङ, छोरा रिवा सबै छोराले घटना सुन्छ पनि मिठो म भन्न चाहन्छु. अनि बहिनी सानो भाइ गजेन्द्र, अनि दाई मौसम, भविन्द्र, भौजी सिर्जना, निशा, बधाई बधाई निका पनि भन्न चाहन्छु. अहिले सुन्दै हुनुहुन्छ लारोमनियाबाट दाई सागर खाएर उहाँलाई पनि घुट्न सुविधा पनि अझ रक्षाबन्धनको पनि मेरो दाजु भाइलाई धेरै धेरै शुभकामना रक्षाबन्धनको पनि भन्न चाहन्छु. अनि साथीहरू भन्नुपर्दाखेरि लिम्बु विजय, सुरज सुन्सा राई, अनि कृष्ण तामाङ, अनि अस्मी खोताङ.

0: कुवेतमा हुनुहुन्छ, कुवेतबाट यो यात्रामा जोडिनुभयो, सबैलाई सम्झनुभयो। तपाईँ हामी भौतिक रूपमा टाढा टाढा छौँ यति बेला, भौतिक रूपमा तपाईँ सात समुद्र पारि हुनुहुन्छ, म यता मुलुकमा छु, नेपालमा छु, तर पनि यो प्रविधिले तपाईँ हामीलाई नजिक ल्याएको छ, नजिक जोडेको छ। यो प्रविधिले तपाईँ हामीलाई, तपाईँ हाम्रा मनहरूलाई जोडेको छ। तपाईँ कहाँ हुनुहुन्छ, म कहाँ छु, यो बन्द कोठाभित्रको आवाज यति बेला संसारका कुना कन्दराहरूमा सम्प्रेषण हुँदै गर्दा एक खालको भनौँ न आनन्द, एक खालको ढुक्क, एक खालको चाहिँ के भन्ने, ठ्याक्कै यो ग्लोबलाइजेसनका कुराहरूले गर्दा तपाईँ हामी नजिक छौँ। यो प्रविधिलाई पनि विशेष धन्यवाद भन्नपर्छ। यति बेला फेरि म यात्रामा अर्को साथीलाई स्वागत गर्छु। हेलो, हजुर नमस्ते, को आउनुभयो? उर्मिला राई, भोजपुरबाट है। के छ उर्मिलाजीको खबर खबर, सुनाउनुहोस् न। एकदम मेरो पनि ठिक ठाक छ, चैनपुरको पनि ठिक ठाक छ। हामी इन्टर रेडियो अरुण इन्टर चाहिँ परिवार चाहिँ एकदमै ठिक ठाक छौँ। अरुणलाजी हस् हुन्छ, यहाँले चाहिँ जुन कुराको अपेक्षा गर्नुहुन्छ, चाहना गर्नुहुन्छ, पक्कै पनि यहाँको अपेक्षा चाहनालाई चाहिँ भगवान्ले पुरा गरिदिनुहुनेछ भन्ने मैले चाहिँ पूर्ण विश्वास लिएको छु है त। अनुलाजी, अब तपाईँले यो यात्रामा आफ्ना सम्झना सन्देशहरू राख्न सक्नुहुन्छ।
1: हुन्छ, सम्झना सन्देश राख्नु पर्दा फर्स्टमा त तपाईँ लगायत रेडियो अरुण हो, युनिटलाई नै गुड नाइट सक्छन् अनि रक्षाबन्धन पनि धेरै शुभकामना भन्न चाहन्छु, अनि छेउमा चाहिँ प्यारी छ उनीहरूलाई पनि गुड नाइट सुख पनि भन्न चाहन्छु, अनि मलाई सक्छ यात्राई पनि धेरै सम्झना गुड नाइट सुख पनि भन्न चाहन्छु, अनि साइकास्ट हुनुहुन्छ सोल्टिनी सुमित्रा राई, मलाई पनि धेरै सम्झना सोल्टिनी भन्न चाहन्छु, अनि उतै पुग्नुहुन्छ परिमा स्पर्शी, अनि अमित आले तारा शङ्कर कर्गा सुब्बा भगवन्तिर थुम्बी राखेर सुसारा चुमी लिम्बु कमला मुखिया, अनि लगायत जति पनि यो समयमा परमात्मा बस्ने सम्पूर्णलाई गुड नाइट सुख पनि भन्न चाहन्छु, अनि दाईहरू हुनुहुन्छ, दाई हुन्छ बालकुमार, भाइ सोमराज, भाइ हुनुहुन्छ दिपेश, तिनैजना दाजुहरूलाई रक्षाबन्धनको धेरै शुभकामना, यात्री रक्षाबन्धन भन्दै गुड नाइट सुख पनि भन्दै छुट्टिन्छु। नमस्ते, बाई
0: बाई। नमस्कार, छुट्टी भोजपुरको साथी उर्मिला राई, यो यात्रामा सबैलाई सम्झनुभयो, सामेल भएर र फोनलाइनबाट बाहिरिनु भएको छ। म धेरैभन्दा धेरै साथीहरूसँग कुराकानी गर्दैछु। यति बेला फेरि अर्को साथी आउनुभयो, लाइनमा आउनुहुन्छ, उहाँलाई पनि म स्वागत गरिहाल्छु ढिला नगरी। हेलो,
2: नमस्कार।
0: हजुर, रात्रिकालीन नमस्कार, सुरजी आउनुभयो। ठ्याक्रेकै फोन लाग्यो, ठ्याक्रेकै उठ्यो है। यो सबै कुराको तालमेल मिल्यो भने ठ्याक्राकै हुन्छ सबै कुराहरू, अब कहिलेकाहीँ मिलेन भने अलिकति अब सङ्घर्ष गर्नुपर्छ, त्यस्तै हो सुरजी है। कहिलेकाहीँ सुन्नुहोस् न, कुनै हो, कहिलेकाहीँ तपाईँको ट्याक्क बिरुवा रोपिन्छ, बिरुवा रोपेपछि सलसलसल बढ्छ, दुई साल तिन सालमा त्यसले फल दिन थाल्छ है, कहिलेकाहीँ चाहिँ त्यही बिरुवा त्यही जात है, अब त्यही मलजल त्यही हातले रोपेको तपाईँको चार वर्ष पाँच वर्षसम्म पनि फल दिँदैन, त्यो त्यस्तै हो। कहिलेकाहीँ चाहिँ अब तपाईँको के हुन्छ, के कुरा मिल्छ ट्याक्कै हुन्छ, कहिलेकाहीँ मिल्दैन हुँदैन, त्यस्तै हो नि त होइन, जीवन पनि त्यस्तै रहेछ सुरजी। पक्कै पनि तपाईँले तपाईँले एकदुईचोटि ट्राई गर्छु, तपाईँले एकदुईपल्ट ट्राई गर्छु अनि मात्रै मेरो फोन रिसिभ हुन्छ होला अनि कुरा हुन्छ होला भन्ने तपाईँमा थियो नि त। फर्स्टमै ट्याक्कै गर्ने बित्तिकै रिसिभ हुन्छ, कुरा गर्न पाइहाल्छु भन्ने पक्कै तपाईँको मनमा थियो जस्तो मलाई लागेन नि त होइन। ल ठिक छ, खुसी हुनुहुन्छ आज, खुसी हुन पनि पर्यो, सात समुद्र पारि हुनुहुन्छ, यो यात्रामा यति बेला जोड्दै गर्दा घर परिवार, तपाईँको आफन्त, तपाईँको गाउँ बस्तीतिर तपाईँको आवाज गुन्जिँदैछ, तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस्।
2: मेरो सम्झना सन्देशहरू राख्नुपर्दा पस्मा हजुर लगायत रेडियोहरू दार्जिलिङलाई धेरै धेरै सम्झना अनि गुड नाइट शुभ छ भन्ने भन्न चाहन्छु, अनि त्यस्तै गरेर भोजपुरको पवादुङ्गातिर आउनुहुन्छ परिवार लगायत सम्पूर्ण आफन्तजनहरू, म आरम भाइ आरमको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु भने

0: मेरो अत्यन्तै आदरणीय दायक हुनुहुन्छ एकजना, उहाँले चाहिँ प्रोग्राम सुन्ने गर्नुहुँदो रहेछ घरिघरि, आज पनि पक्कै सुनिराख्नु भएको होला। काजीमन कटवाल दाजु हुनुहुन्छ, उहाँलाई विशेष सम्झना छ दाजु भन्न चाहन्छु भने भर्खर युएबाट कल गर्दै हुनुहुन्छ हाम्रो यो रोमन मोक्तान तामाङ अनि तीर्थ राई आधारित छ तल्लो पाङ्खाबाट कल गर्दै हुनुहुन्छ उहाँले पनि, र सुस्मिता नाछिरिङको बेटबाट उहाँ तिनैजनालाई विशेष सम्झना सहित गुड नाइट शुभ पनि भन्न चाहन्छु। योगेनी म्याङ लिम्बू छिरिङ यमजन विजय रन्जित राई राजविराई काइला वियोग राई आकाश राई मातृका बस्नेत र कृष्ण तामाङ भाइ बिपिन रुन्दली अनु शेर्पा अस्मिता राज कला कुनुङ अनुता विकसित राई ईश्वरी म्याङ सरस्वता पोखरेल सुनिता कुनुङ कमला वलिम लिम्बू प्रतिमा स्पर्शी पुष्पाञ्जली राई अनिता नखोक सन्देह थोमम नाना भूमिका राई सुनि भुजेल स्वनिम शेर्पा सरिना गुरुङ युनिका बस्नेत रिमा थामी मिडिया प्रेमी दयानी समिता प्रेमी निमु शेर्पा सपना तामाङ मुक्ताम सुमित्रा रकिन तामाङ साइली सोनिया कुलुङ रोशनी चामलिङ राई अनि सन्जु शेर्पा सन्जु अनिल छेत्री दिलु खेरिया लगायत मलाई सुरत राई तुम सब भनेर चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको बसेबाट छुट्टिन चाहे। हस्त नमस्ते, शुभरात्रि।
1: नमस्कार, शुभरात्रि। छुट्टी हुँ मलेसियाबाट सुरज राय तुम्छ, यो यात्रामा जोडिनु भयो, कुराकानी गरे, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। यति बेला टिकटक लाइभमा जोडिनुहुने हेर्नुहुने सबै सबै मनमुटुहरूलाई पनि मैले सम्झिरहेको छु, तपाईँलाई मैले सम्बोधन गर्न चाहे यो यात्रामा। र यति बेला तपाईँको लागि म अब एउटा मिठा गीत राख्छु, यो गीतसँग एकैछिन तपाईँलाई सहयोग गराउँछु। यो गीत सुनिसके पछाडि फेरि तपाईँसँग यो यात्रामा म जोडिनेछु। यो गीत त्यति बेला यो यात्रामा तपाईँको लागि

सपना हो कि विपना हो के हो यो जिन्दगी, यो मिठो गीत तपाईँले यो यात्रामा सुनिसक्नु भएको छ। यो गीत सुनिसके तपाईँलाई यो यात्रामा फेरि पनि मैले यसरी नै हार्दिक स्वागत गर्न चाहे। यी कारुणिक गीत संगीतहरू अनि यो परिस्थिति मुलुकको यो जर्जर अवस्था, यो प्रकृतिले दिएको खालको ठक्करले यति बेला नेपाली मनमुटुहरू विक्षिप्त छन्। हामी चितेश्वरीको प्रसङ्गमा छौँ। रेडियो रूममा तपाईँले यो पल साथ दिइरहनु भएको छ। रात्रिकालीन प्रहरमा चितेश्वरीभित्र घरदेशदेखि परदेशसम्मका साथीभाइहरूलाई मैले जोड्दै विश्वका कुना कन्दराहरूसम्म आवाज जस्ताको त्यस्तै हामीले सम्प्रेषण गरिरहेका छौँ। तपाईँकै घर बस्तीसम्म, रस्ती बस्तीसम्म यति बेला रेडियोहरूका विभिन्न प्लेटफर्महरूलाई, रेडियोहरूको आफ्नै फ्रिक्वेन्सीलाई माध्यम बनाउँदै हामी यात्रामा निस्केका छौँ। मिडिया प्रेमी मनहरूले सम्बोधन गर्नुभएको बसाई हो क्षतिश पारीको बसाई। अब म ढिला गर्दिनँ, फेरि पनि फोन लाइनतर्फ लाग्छु। 9840668623 नम्बर यो हो, यो देशभित्र रहनुभएका, स्वदेशभित्र रहनुभएका साथीभाइहरूको लागि। अनि जो तपाईँ यति बेला यो मुलुकभन्दा बाहिरबाट यो यात्रालाई साथ दिइरहनु भएको छ, तपाईँहरूको लागि 9840668623 नम्बर सो हो, तर त्यसमा वाट्सएप कल गर्नुहोला। यति बेला यो भनौँ न, विशेष गरी यो विषम परिस्थितिमा, यो बाढी पहिरोमा आफ्नो ज्यान गुमाउनुभएका ती आत्माहरूलाई पनि म चिर शान्तिको कामना गर्न चाहन्छु। क्षतिश पारीको व्यवसायबाट तपाईँहरूको आत्माले शान्ति पाओस्, यही कामना मैले व्यक्त गर्न चाहे क्षतिश पारीभित्रबाट। र म ढिला नगरिकन फोनतर्फ लाग्छु। कोही साथीको आगमन भएको छ, उहाँसँग कुराकानी गर्छु। आउनु भएको छ, हेलो। हजुर, गुड इभिनिङ, नमस्ते, को आउनुभयो? बरु कहाँबाट भन्नुभयो? ए, दिलु सानो याम्फु मोरङबाट। दोस्रो पटक यहाँसँग कुरा गर्दैछु मैले दिलुजीसँग, होइन? के छ दिलुजीको खबर? एकदम आराम कुशल छु म पनि। दिलुजी, यो यात्रामा जोडिनु भयो, मोरङतिर गर्मी होला सायद, तपाईँकोतिर त त्यति धेरै गर्मी छैन होला, अलिक मास्तिरै पर्छ होइन? हो, पहाडी जेस् तपाईँहरूको चाहिँ अलिकति कछाड कछाड के भन्छ नि, त्यो तराईको चाहिँ भित्तोमा पर्यो, पहाडको फेरीमा भनौँ न, होइन? दिनुजी, मेरो आवाज सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ? तपाईँको आवाज अलिकति कट्दै कट्दै आइरहेछ, घरिघरि तपाईँको आवाज हराउँदैछ। म तपाईँको सम्झना सन्देशतर्फ लागेँ अब।

0: नमस्कार छोटे यति बेला मोरङबाट मोरङको केराबारीबाट दिनु सानो याम्पो यो यात्रामा जोडिनु भयो कुराकानी गरे सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ हामी तपाईँसँगै कुरा गर्दैछौँ तपाईँलाई तपाईँका आफन्तसँग जोड्दैछौँ साथीभाइहरूसँग जोड्दैछौँ यस सिलसिलामा फेरि पनि म अर्को एकजना साथीलाई स्वागत गर्छु ढिला नगरिकन आउनुहोला हरेक आइतबार शुक्रबार र हरेक आइतबार बुधबार शुक्रबार यही प्रहरमा तपाईँसँग जोडिने गर्छु स्वागत गर्छु साथीलाई हेलो हेलो नमस्ते कहनुभयो के छ करिनाजीको खबर खबर ठिकै छ सबै कुराहरूलाई अब मिलाएर लानु पर्यो सबै कुराहरूको सामना गर्नै पर्यो करिनाजी अनि तपाईँको यता भोजपुर होइन तपाईँको घर अनि अब सबै कुराहरूलाई मिलाएर लाँदै हुनुहुन्छ सबै कुराहरूलाई भनौँ न जिम्मेवारीका साथ अगाडि बढाउँदै हुनुहुन्छ ठिक छ अब यो यात्रामा तपाईँले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न करिनाजी
1: अनि केही साथीहरू कतातिर हुनुहुन्छ मेरो घर परिवार त्यही सम्झिरहेको छु र म चाहिँ जन्मदिन मनाएँ भने सागर मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना तिमीले तालिम खाले पद चालनामा सफल चाहिँ सफलता मिलोस् भन्न चाहे अनि साथीहरू धेरै जनाहरू मलाई चिन्नु नचिन्नु सबैलाई लागेको चाहिँ शुभ सबै भनेर जाँदै
0: नमस्कार छुट्यौँ यति बेला करिनाजीसँग कुराकानी गरेँ उहाँको घर भोजपुर हो यति बेला चाहिँ कोभिडबाट यो यात्रामा जोडिनु भयो सबैलाई सम्झनु भयो अनि छुटिसक्नु भएको छ घडीले 8:47 गएको सङ्केत गर्यो अझै म केही साथीहरूसँग कुराकानी गर्छु आउनुहोस् कुराकानी गरौँ यति बेला कोही साथी आउनु भएको छ म उहाँसँग कुराकानी गर्ने तर्खरमा छु हेरौँ को हुनुहुन्छ कहाँबाट हुनुहुन्छ हेलो हेलो नमस्ते कहाँबाट आउनुभयो को आउनुभयो काठमाडौँबाट भूमिका राई है भूमिकाजी को आवाज एकदम ठिक ठाक छ भूमिकाजीको आवाज मैले क्यारिकेचर गर्न खोजेको सक्दै सक्दिनँ क्या हो यो रक्षाबन्धन लगाइयो हेर्नुहोस् त है मैले टिकटकमा देखाएँ तपाईँलाई ल हस् यहाँलाई पनि शुभकामना रक्षाबन्धनको शुभकामना तपाईँको जीवन फलोस् फुलोस् मिलेकै कामना गरे अनि काठमाडौँतिरको खबर खबर के छ भूमिकाजी
1: काठमाडौँतिर ठिकै छ रे पानी अघि चाहिँ पानी परेर जस्तै भइरहेको थियो अहिले चाहिँ परेको छैन गर्मी छ भन्नुपर्छ है त
0: अघि पानी पर्न खोज्दै थियो अहिले गर्मी छ यो मौसम जिन्दगी पनि मान्छेको मौसम जस्तो हुँदो रहेछ यो मौसमले जसरी घरिघरि आफ्नो रङ फेर्छ आफ्नो मोड फेर्छ होइन त्यस्तै रहेछ यो मान्छेको चोला पनि होइन ल हुन्छ भूमिकाजी अब यो यात्रामा तपाईँका सम्झना सन्देशतर्फ लागे म समय अलिक थोर छ अझै धेरै साथीसँग कुरा गर्नु छ
1: हामी मिडियालाई एकदमै धेरै माया गर्ने कार्य श्रोणी मुना मुखियालाई जन्मदिनको धेरै धेरै शुभकामना, गरिमा राईलाई जन्मदिनको धेरै धेरै शुभकामना, दुवैजनालाई जन्मदिनको लाखौँ लाख शुभकामना, ह्याप्पी बर्थडे। अनि सम्झना सन्देश राख्नु पर्दा पूर्वेली आकाश राई, आशिष नयन बस्ने, दिदी हल्का बान्तावा, भोगी श्री मगर, सुरज राई जुम्पा, डबल धर्मराज, राजनी मगर, योगेन निव्याङ लिम्बू, कमल मुखिया, सिर्जना मुखिया, बिहानी अनुष्का जेनु बान्तावा, सुनिम शेर्पा, रञ्जित राई, तीर्थ राई, पूर्वेली अन्जन आयुष कुमार पर्जा, डबलधर लगाय धेरै साथीहरू हुनुहुन्छ है, सुनिम शेर्पा, सिंह रेवास, मलाई दिने सबैलाई गीत नाच गर्न सिकाउनु।
0: नमस्कार, छुट्यौँ भूमिकाजीसँग कुराकानी गरेँ। काठमाडौँबाट यो यात्रामा जोडिनु भयो तपाईँ सबै साथीहरूलाई मैले अब यो यात्रामा जोड्न त सक्दिनँ, धेरै साथीहरूले अझै यो यात्रामा जोडिने जमर्को गर्दै हुनुहुन्छ। अब लगभग म दुईजना जति साथीसँग कुराकानी गर्न सक्छु होला, सम्भव त दुईजना तिनजना साथीहरूसँग कति सम्भव हुन्छ हेरौँ। यति बेला साथी आउनु भएको छ, को हुनुहुन्छ, म उहाँलाई स्वागत गर्दैछु। यो यात्रामा चाहिँ तपाईँले साथ दिन सक्नुहुन्छ भन्दै स्वागत गर्छु। हेलो, हजुर, रात्रिकालीन नमस्ते, को आउनुभयो? मन कुमारी कान्छी कुलुङ है, मन कुमारी कान्छी कुलुङ, के छ खबर तपाईँको, सुनाउनुहोस् न। पानी ठुलो परिरहेछ है, ल एकदमै सचेत रहनुहोला, बाढी पहिरोको एकदम उच्च जोखिममा छ शङ्खुवा सभा पनि भन्ने कुरा आएछ, मौसमविदहरूले यो जानकारी गराउनु भएको छ, एकदमै सचेत रहनुहोला। यतातिर पानी परेको छैन, गर्मी छ, त्यस्तै पानी पर्न सकेको छैन, आज पानी परेन यतातिर। हुन्छ, तपाईँका सम्झना सन्देशतर्फ लाग्छु अब म। नमस्कार, छुट्यौँ यति बेला मनकुमारी कान्छी कुलुङसँग कुराकानी गरे, सबैलाई सम्झनु भयो ठुलो पानी परिरहेछ भन्नुभयो, अलिकति सचेत रहनुलाई तपाईँहरू, मैले यो जानकारी तपाईँहरूलाई गराइरहेको छु पटक पटक, एकदमै उच्च जोखिममा छ शङ्ख सभा पनि भन्ने कुरा आएको छ, भाडी पुरीको एकदमै उच्च जोखिममा छ भन्ने कुरा छ, अलिक तल्लो ग्रेडतिर विशेष गरी खोला नदीको किनारतिर तटीय भूभागतिर जो बसोबास गर्दै हुनुहुन्छ तपाईँहरू अलिक बढी सचेत रहनुपर्छ भन्दै यति बेला म फोन लाइनतर्फ लाग्छु। हेलो, हजुर, रात्रिकालीन नमस्ते, को आउनुभयो? दुर्गा बोल्दै हुनुहुन्छ, मेरो मिज्यू कहाँबाट भन्नुहोस् न। ए, अनि दुर्गा बोल्दैछु भने जस्तो लाग्यो नि त मलाई, त अनि हजुर भन्नु त फेरि तपाईँले ठुलो भइरहेछ, हजुर हजुर मात्रै भन्नुहुन्छ त नि मनिषाजी। अनि ठिकठाक छ नि खबर है? पानी पर्न थाल्यो बाहिर, मैले त पानी परेको छैन भने अहिले भर्खरै साथीहरूलाई, ल पानी पर्दैछ अरे साथीहरू, मैले जानकारी गराएँ, लगभग एक घन्टा जस्तो भयो नि त म भित्र छिरेको, अब बाहिर मौसम कस्तो छ के छ म बाहिर निस्किन पाएको छैन। ल ठिक छ, सचेत रहनुहोला, सबैजना आफ्नो ठाउँमा राम्रोसँग रहनुहोला। तपाईँको सम्झना सन्देशतर्फ लाग्यो मनिषाजी, म छोटोमा राखिदिनुहोस् त। हस् धन्यवाद यहाँलाई पनि, नमस्कार, छुट्यौँ मनिषा पोयासँग कुराकानी गरे चैनपुर छ भन्ज्याङबाट जोडिनु भयो, र कुराकानी गर्दा गर्दै अब समयले पनि नेटवर्क काटिसक्यो, अब एकजना साथीसँग कुरा गर्छु अनि त्यसपछि तपाईँसँग विदा माग्नुपर्छ मैले, समयले नेटवर्क काट्यो। हेलो, हेलो नमस्ते कौन हो भन्नुहोस् न सिधै भन्नुहोस् कि अजयजी आउनुभयो है अजयजीको थेगो फेरि अलि लामो हुन्छ समय चाहिँ अलिक छोटो छ कि समय चाहिँ हेर्नु त होइन तपाईँको फोन भन्ने त थाहा थिएन तपाईँको फोन भन्ने त थाहा थिएन तर पनि यो कल मैले रिसिभ गर्नुपर्छ समय अलिकति छ भन्ने लाग्यो
2: अनि के भन्छ मैले चाहिँ अब एउटा कुरा गर्छु तपाईँको कुरा गर्छु मैले चाहिँ तपाईँ टिभी फेसबुक लाइभमा सुनिरहेको थिएँ मैले लाइभमा देखाएँ टिकटक लाइभमा देखाएँ भन्ने चाहिँ कि टिकटक लाइभमा सब्सक्राइबर हत्यानाबाट हेरेको
0: कस्तो लाग्यो फरक छ है मान्छे हेर्नु न मान्छे जस्तो छु आवाज आवाज कस्तो लाग्यो मान्छे कस्तो लाग्यो भन्नुहोस् भन्नुहोस्
2: मान्छे पनि उत्तिकै राम्रो आवाज
0: मान्छे त म हिँड्छ आवाज पनि उस्तै लाग्यो मान्छे पनि उस्तै लाग्यो भने फरक चाहिँ के लाग्यो त
2: सम्पूर्ण यो शिक्षित परिषदको बसेलाई कार्यक्रमलाई सुनेर बस्नुले सम्पूर्ण मेरो आफूलाई

डाक्टर पानी सापकोटाको आवाजमा भक्तिमय भजन। यसै प्रकारका सुन्दर भजन संगीतहरू श्रवण गर्नका लागि अहिले गएर हाम्रो युट्युब च्यानल डाक्टर पानी सापकोटा म्युजिकल सब्सक्राइब गर्न नभुल्नुहोला।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल भदौ 13 गते शनिबार भदौ कृष्ण प्रतिपदा 28 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन दिन बित्दा पनि छैन क्षतिको आकलन। नदी किनारका बस्तीमा सधैँ त्रास। भीषण बाढ़ीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बन्दै चीन भन्छ भुटेपछि बाढ़ीको जोखिम अझै पनि कायम छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह। सम्भावित जोखिम रोक्न राज्यका सबै संयन्त्र परिचालन। उद्धारमा आन्तरिक क्षमतामै विश्वास रहेको सरकारको प्रस्तोक्ति। रसुवा वैकल्पिक मार्गबाट सड़क सञ्चारसँग जोड़ियो। बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग पनि खुल्यो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको रैथाने तरकारी बजार सञ्चालन गरिँदै शीर्षकको शुभ समाचार।
0: किसानले उत्पादन गरेको रैथाने तथा अर्ग्यानिक कृषि उपजलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र दमक नगरपालिकाको संयुक्त लगानीमा दमक 8 निर्माण गरिएको अर्ग्यानिक कृषि बजार लामो समयपछि अब सञ्चालन तयारीमा पुगेको छ। करिब 10 कट्ठा क्षेत्रफलमा फैलिएको बजार निर्माणमा कोशी प्रदेश सरकारको 2,75,00,000 रूपियाँ र दमक नगरपालिकाको 1,17,48,838 रूपियाँ लगानी भइसकेको छ। कुल करिब 3,92,00,000 रूपियाँको लगानीमा निर्माण गरिएको यो संरचनाले किसानको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएको लामो समयसम्म बजार सञ्चालनमा आउन नसक्दा करोड़ौं रूपियाँको सार्वजनिक लगानीमा बनेको संरचना प्रयोगविहीन अवस्थामा पुगेको थियो। 2080 मक्सिर 8 गते निर्माण सम्पन्न भएको बजार अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। बजार परिसरमा झार उम्रिएको, केही संरचनामा क्षति समेत देखिन थालेको र निर्माण गरिएको चिस्यान केन्द्र समेत प्रयोगविहीन बनेको थियो। दशैं अगावै नै यो सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भएको र यसका लागि बोलपत्र समेत आह्वान गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो। थापाले भन्नुभयो, अब यो सञ्चालनमा आउँछ र किसानले उत्पादन गरेको कृषि उपज यहाँ सहज रूपमा बिक्री गर्ने अवस्था बन्दछ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो।

0: तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ी गएको तीन दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढ़ीले रसुवाउँदै नुवाकोट, धादिङ लगायत क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। बुधबार बिहानदेखि नै सरकारले उद्धारको काम शुरू गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धारको प्रतीक्षामा अझै सयौं नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढ़ीले बस्ती नै परेका र बगेकाहरूको आँकड़ा सरकारले निकाल्न सकेको छैन। रसुवादेखि धादिङसम्म का सड़क पुल विद्युत सहित सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको छ। निजी सम्पत्तिको कति नोक्सानी भयो भन्नेको त अहिलेसम्म हिसाब नै छैन। उद्धार तथा खोजी जारी रहेकै अवस्थामा पूर्ण क्षतिको यकिन विवरण निकाल्न कठिन हुनु स्वाभाविक भए पनि तीन दिनसम्म पनि एकीकृत तथ्याङ्क प्रणाली सार्वजनिक हुन नसक्नुले नेपालको विपद व्यवस्थापन संयन्त्रको कमजोरीलाई फेरि उजागर गरेको छ। सोही क्षेत्रमा फेरि बाढ़ी आउन सक्ने भन्दै सरकारले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ। तर सरकारले समयमा सूचना सम्प्रेषण गर्ने संयन्त्र नबनाउँदा आम नागरिक थप आतंकित हुन पुगेका छन्। बाढ़ी प्रभावितको तटीय क्षेत्रका नागरिक गाउँठाउँ छाडेर सुरक्षित स्थानको खोजीमा पहाड़ चढ़ेका छन्। तर उनीहरू कहाँ र कसरी बस्ने भन्ने सरकारसँग कुनै तयार नभएको देखिँदैन। नेपाल स्थित चिनिया दूतावासले हिमपैह्रोले बनेको तालमा पानीको सतह उच्च रहेकाले क्षतिको जोखिम कायमै रहेको समेत जनाइएको छ। तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
5: आजको गोर्खापत्र दैनिकमा पूर्व सूचनाले जोगियो धेरै जीवन शीर्षकमा मुख्य समाचार छापेको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुंगे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी नम्बर एक गुल्म ढुंगे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, धेरै थोरै मिनटको पूर्व सतर्कताले वडा नम्बर एक र चारका सयौं जनताले ज्यान पाएका छन् र ज्यान जोगाएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढ़ीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो, प्राधिकरणले तत्कालै सूचना जारी गर्यो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रलाई बाढ़ी बारे जानकारी गराउँदै सचेत गराइयो। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनियो। तर सूचना तल्लो तहसम्म पुग्दा बाढ़ी बेत्रावती नजिक पुगिसकेको थियो। विदुर नगरपालिकाका उप प्रमुख प्रभा बोगटले सूचना पाउँदा पाउँदै विदुर साथको सोले बजार र दशको बेत्रावती तथा भैंसे बजार पुगिसकेको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट विदुर नगरपालिकाको वडा नम्बर 7, 10, 9, 1, 4 र वडा नम्बर 5 गरी 6 वडा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसंख्या करिब 5,000 छन्। करिब 300 जना बेपत्ता छन्। अधिकांश वडा नम्बर 10 को बेत्रावती र भैंसे बजार तथा 7 को सोले बजारका छन्। उहाँले भन्नुभयो, तल्लो क्षेत्र वडा नम्बर 9 को सिल ट्याङ्की, वडा नम्बर 1 को त्रिशुली र ढुङ्गे बजार, वडा नम्बर 4 को सिमचौर र 5 को देवीघाटका अधिकांश घर बस्ती खाली गराउँदा ठूलो मानवीय क्षति टर्यो। यो क्षेत्रबाट भने केही सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढ़ीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष सूचना दर्ता भएको छ। नुवाकोटको विदुर पात स्थित जिल्ला आयुर्वेदिक अस्पतालमा उद्धार गरी ल्याइएका लुमडी प्रसाद नेपालले पाकेको भात खाना छाडेर भागेको बताउनुभयो। खाना खाना बस्दा बग्ने रहेछु, महसुस गर्दा गर्दै शरीर सिरिङ्ग हुन्छ। 75 वर्षीय नेपालले भन्नुभयो, यो तहमा बाढ़ी आउल्या र यस प्रकारको क्षति गर्ला।

0: भनेर कल्पना पनि गरेका थिएनौ। रसुवामा भने सुतरासँगै बाढ़ी आउँदा स्याप्रुभेसी, धुम्चे र टिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। सयौं बेपत्ता छन्। उद्धार कार्य जारी छ। बाढ़ी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पठाइएको थियो। यसकारण धादिङमा हालसम्म मानवीय क्षतिको विवरण दर्ता भएको छैन। पूर्व सूचनाले जोगियो धेरैको जीवन, आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
1: सिन्धुपाल्चोक चौताराकी सोनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा हातमा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अभ्यारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अभ्यारो मुख बनाएर मेसमा बस्छिन्। उनले यसरी आफन्तको खोजी गर्न थालेको तीन दिन भयो। रसुवाको भोटेकोसी उदय त्रिशुली नदीमा बुधबार आएको बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु शिवराम केसीलाई खोज्न उनी ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवेणी शिक्षण अस्पताल धाइरहेकी छन्। उनीसँगै तीन दिदी र अर्का दाई पनि खोजीमा जुटिरहेका छन्। शिवराम र उनका साथी मनिष खड्का बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन्। शिवरामले सामान बोक्ने कन्टेनर र मनिषले पर्यटक बस चलाउथे। मनिष सम्पर्कमा नआएपछि उनकी पत्नी चिन्तित बनेको जानकारी सुनियाले दिएकी छन्। उनीहरूले विभिन्न समूह बनाएर अस्पतालमा ल्याइएका घाइतेको सूचीमा सरकारको सूचीमा बेपत्ता आफन्तलाई खोजिरहेका छन्। चितवनमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन्। शिवराम र मनिषलाई सेनाले उद्धार गरेर ल्याउने आशामा आफन्त छन्। नभेटिएसम्म आशा लाग्दो रहेछ सोनियाले भनेकी छन्। पछिल्लो पटक उनीहरूको मोबाइल फोनले टिमुरेको लोकेशन देखाएको थियो। सोनिया जस्तै बेपत्ता आफन्तको खोजीमा रहेकी काठमाडौँकी लोकमाया योञ्जन पनि शुक्रबार ट्रमा सेन्टरमा भेटिन्। उनी सहितको टोली बुधबारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका 35 वर्षीय ज्वाई सोमबहादुर तामाङको खोजीमा जुटेको छ। सोमबहादुरले मंगलबार स्याफ्रुबेसीबाट सम्पर्क गरी बुधबार बिहानै केरुङ पुग्ने भनेर परिवारलाई जानकारी गराएका थिए। बाढ़ीपछि उनी सम्पर्कमा आएका छैनन्। आफन्तले काठमाडौँका अस्पतालहरूमा उनको खोजी गरिरहेका छन्। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: आजको कान्तिपुर दैनिकमा जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा खबर छापेको छ। भेटे कोशी बाढ़ीका कारण त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार विदुर घरतर्फ ल्याइदिएको छ। तर केही शिक्षक र विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। बाढ़ीले त्रिशुली नदी माथिको पुल बगाएकाले अल्लो पल्लो वडा आउ जाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्रधानाध्यापक राजेन्द्र दवाड़ीले भनेका छन्, हाम्रो विद्यालयका झण्डै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। प्रधानाध्यापक दवाड़ीका अनुसार अन्य विद्यालयका विद्यार्थीहरू र अरू पनि नदी वारपार गर्न नसकेर रोकिएका छन्। उनीहरू बाढ़ीबाट बचेका सामुदायिक भवन कभर्ड हलमा ओत लगाएर बसेका छन्। त्रिशुली अस्पताल एरिया र विदुर तर्फको सम्पर्क नै टुटेको दवाड़ीले जनाएका छन्। विद्यालयमा खोला बगिरहेको छ। विद्यार्थी वारीपारी दुवै तर्फका छन् उनले भनेका छन्। त्रिभुवन त्रिशुली माविमा 1400 विद्यार्थी अध्ययनरत थिए। तीमध्ये 300-400 विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगी बाढ़ीपछि सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले त्रिशुली नदीको वारीपारी थुनिएका 100 बाल बालिकालाई शुक्रबार उद्धार गरिएको जनाएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, त्रिशुली नदी वरिपरि रहेका करिब 100 बाल बालिकालाई आफ्नो आमा बुबाको काखमा पुर्याउन सकिएको छ। विदुर नगरपालिका वडा नम्बर 7 का अध्यक्ष रविन्द्र नेपालले बाढ़ीपछि अल्पत्र परेका झण्डै 40-50 जनालाई नदी वारपार गराउनु पर्ने अवस्था रहेको छ। आजको कान्तिपुर दैनिकमा तीन जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा आजको पत्रिकामा खबर छ। आजको कान्तिपुर दैनिकमा
1: त्यस्तै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा समेत ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बालीनाली, पशुपन्छी, कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जन नै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहु, चितोवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। तटीय क्षेत्रका बस्ती सड़क